भागमा दिपरदेशको तर यीका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अन्तर्राष्ट्रिय समाचार मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा भएको अवरोधलाई भारतले स्वदेशी कच्चा तेल कन्भेन्सन तथा उत्पादनमा विस्तार गर्ने योजना अगाडि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास सम्बन्धी हरदीप सिंह पुरीले ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिकी इरान द्वन्दका क्रममा स्ट्रेट अफ हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। अमेरिका र इरान बीच युद्ध रोकिने अवस्था सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास डुवानी पुनः शुरू भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्ममा अन्वेषण नगरिएका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यासहरू अभियोजनका लागि भूलपत्र आह्वान गर्ने तयारी गरेको छ। समाचार पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। हिजो राति भएको खेलमा नर्वेले आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 पराजित गरेको हो। नर्वेको जितमा एलिङ हालण्डले 2 गोल गरे। उनले खेलको 79 मिनटमा पहिलो गोल गरेका थिए, दोस्रो गोल 90 मिनटमा गरेका थिए। ब्राजिलले दुईपटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेन। अतिरिक्त समयमा निर्माणले पेनाल्टीमा गोल गरे। 28 वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका होल्यान्ड चार खेलमा 7 गोल सहित गोल्डन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोन मेस्सीको बराबरीमा पुगेका छन्। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

जनताको काम नगरी मेयर र प्रदेशका मन्त्रीहरूलाई पनि कार्यवाही गर्ने पूर्वाधार मन्त्री लम्सालको चेतावनी। कोरोला सड़कलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना। पर्यटन मन्त्री पौडेलद्वारा मुस्ताङमा छलफल। सरकारलाई नागरिकको लाइफको भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको कांग्रेस सभापति थापाको टिप्पणी। आफूलाई सिद्ध्याउने सामर्थ्य प्रधानमन्त्री शाहसँग नरहेको नेकपा संयोजक प्रचण्डको दावी। पानी पर्न थाले तंगीदेखिको जोखिम बढ़दै बाढ़ीले डाइभर्सन बगाएपछि पृथ्वी राजमार्ग अवरूद्ध। 50% अनुदानमा शुक्ला गण्डकीका किसानलाई आधुनिक कृषि उपकरण उपलब्ध गराइँदै। ऊर्जा संकटपछि भारतीय स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा। हालान्ड पनि गोल्डन बुटको दौड़मा।

0: अवस्था हामीलाई तिन बजीसम्म सुनेर साथ दिनुभयो। तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन बजीसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।
6: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67-645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर शोरूम दिलगौडा तनहु
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268
17: 9856602068।
19: प्रसन्न होमवर्क देखाउ त।
20: हस् टिचर।
19: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
20: टिचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
19: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
21: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484 मोबाइल 9560633484 र 9560667988।
22: हाम्रो मोबाइल पसल दुलेगौडामा
23: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
22: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
24: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
22: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
25: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
26: तर महँगो होला नि?
25: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
27: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
28: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
27: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
28: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564144411, मोबाइल 9560229338 र 9800282938।
29: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
30: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
29: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
31: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
29: पुराना गरगहनासँग नयाँ साटफेर,
31: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
29: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 6 बज्यो
5: किसान अ कम्प्लिट पाइपिङ सोल्युसन्स
6: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
7: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो
6: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने क्रम उल्लेख्य बढ्दो 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा
7: डेंगीबाट जोगिन सरकारको आग्रह बर्ड फ्लू नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने विज्ञको सुझाव
8: स्वास्थ्य संकटकाल घोषणा गरेर त्यसपछि अगाडि बढ्नु पर्थ्यो मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन पशु पक्षीको पाल्ने जाने फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरामा जानकारी हुन्थ्यो
6: रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन युद्ध मुख्य एजेण्डा
7: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इंग्ल्याण्ड र मेक्सिको बीचको खेल 1 घण्टा पछि सर्यो महिला T20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो
9: प्राविधिक शिक्षा आजको आवश्यकता
10: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
9: प्रवेश परीक्षा असार 25 गते बिहिबार
10: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
9: फोन 01-5221-5100 97418-2096
10: वेबसाइट www.nec.edu.np

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आउँदो आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आउँदो वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। बजेटले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित राख्ने लक्ष्य तय गरेको छ। बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको हो। विगतका वर्षमा मौद्रिक नीतिमा चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो। यस वर्ष चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी 3 भाग छुट्टा छुट्टै जारी हुने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनु भएको छ। मौद्रिक नीति कहिले जारी हुन्छ भन्ने बारे अहिले भन्न सकिँदैन, तयारी भइरहेको छ। अन्तिम टुङ्गो लागेपछि सार्वजनिक हुन्छ उहाँले भन्नुभएको छ। यद्यपि मौद्रिक नीतिको समीक्षा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था आइतबार हिजोको संचालक समिति बैठकबाट समेत पारित भइरहेको राष्ट्र बैंकको उच्च स्रोतले बताएको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले काबू बाहिरको परिस्थिति फोर्स मेजरले प्रत्यक्ष असर गरेका पूर्वाधार आयोजनाहरूका ठेक्कामा म्याद थपको लागि बाटो खोलेको छ। यो प्रक्रिया अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले मातहतका निकायहरूलाई परिपत्र गर्नुभएको छ। फोर्स मेजर भनेर अहिले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिलाई लिइएको छ। मध्यपूर्वमा फागुन 16 अमेरिका, इजरायल र इरान सम्मिलित युद्ध शुरू भयो। त्यसको केही दिनपछि निर्माण क्षेत्रमा प्रयोग हुने इन्धन लगायतका निर्माण सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि हुन पुग्यो। त्यसले निर्माण लागत वृद्धि हुन जाँदा निर्माण व्यवसायीले काम गर्न सकेका छैनन्। त्यसैलाई सहजीकरण गर्नका लागि म्याद थपको व्यवस्था ल्याएको मन्त्रालयका अधिकारीहरूको भनाई छ। अब निर्माण व्यवसायीहरूले पेश गरेका म्याद थपका निवेदनहरूमा सम्बन्धित आयोजना प्रमुखले यथार्थपरक मूल्याङ्कन गर्ने काम शुरू हुनेछ। मूल्याङ्कनपछि काबू बाहिरको स्थितिको प्रत्यक्ष असर भएका जायज निवेदनमा कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाइनेछ। त्यसपछि आयोजना अनुसार ठेक्काको अवस्था हेरी म्याद थप गरिनेछ। पूर्वाधार मन्त्रालयले मूल्य वृद्धिको बाहनामा पूर्ववत लापरवाहीबाट भएको ढिलाइमा भने म्याद थप नगर्ने स्पष्ट पारेको खबर कारोबार दैनिकमा छ।
5: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रिने क्रम उल्लेख्य बढ़ेको छ। सन् 2020 यता मात्र 2 दर्जन भन्दा धेरै त्यस्ता ठूला अन्तर्राष्ट्रिय होटल चेन नेपाल भित्रिएका छन्। कोविड-19 महामारी र त्यस यता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका धेरै क्षेत्र संकुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्राण्डहरू नेपाल भित्रिएका हुन्। पर्यटन विभागका अनुसार अहिले देशभर 41 नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन्। तीमध्ये धेरै अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापन सम्झौताको तयारीमा छन्। विभागमा दर्ता रहेका तारै स्तरका होटल तथा रिसोर्टको संख्या 335 पुगेको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले राहुल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक्का राख्ने काम शुरू गरेको छ। गएको 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधारी गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। यस प्रक्रिया अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक्का राख्ने काम अघि बढ़िसकेको छ। मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम शुरू भइसकेको जानकारी दिनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
5: सिंहदरबारमा केन्द्रित अधिकारलाई नागरिकको घर दैलोसम्म पुर्याउने भन्दै 7 प्रदेश बने तर नागरिकलाई सहज र छिटो सेवा सुविधा दिने भन्दा संसदीय राजनीतिका विकृतिले प्रदेश सरकार नराम्ररी गाँधिए। अरू त अरू बजेट विनियोजनमा देखिएका संसदीय राजनीतिका विकृति र विसंगतिले प्रदेश सरकार आलोचित छन्। त्यसमा पनि प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटमा एकलौटी गरेको भन्दै सत्तासीन सांसदहरूको तीव्र असन्तुष्टिका कारण कतै प्रदेशसभामा बजेट पेश हुन सकेका छैनन् र कतै प्रदेशसभा अवरूद्ध छन्। सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते मध्यराती प्रदेशसभामा प्रस्तुत गरेको बजेट 22 दिनसम्म पनि प्रदेशसभामा टेबल हुन सकेको छैन। प्रदेशमा गौरवका योजना प्राथमिकता राख्नुको साटो मधेस सरकारले मुख्यमन्त्री टुक्रेर खुद्रे योजना समावेश गरेपछि त्यहाँ पनि दलहरूमा तीव्र विवाद भइरहेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमा मनपरी गरेको भन्दै आउँदो आर्थिक वर्ष 2083-84 पेश भएका बजेट प्रदेशसभाबाट पारित हुन सकेका छैनन्। प्रदेशका बजेट मन्त्रीकै मनोमानी शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। काया कैरनमा बर्ड फ्लूको जोखिम र नियन्त्रणको उपाय बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबी बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो, पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिने क्रम उल्लेख बढ़दो, अतिक्रमित जग्गा रोकका शुरू, प्रदेशका बजेटमा मन्त्री के मनोमानी लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। महाशाखाका कोट किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्दा डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। केही दिन यता परेको पानीले डेंगी संक्रमण बढ़ाउने खतरा छ। उहाँले आकाशको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ, त्यही लामखुट्टेले डेंगी सार्ने बताउनुभयो। पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि उच्च रहेको छ। डेंगीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई सरकारले आग्रह गरेको हो। डेंगीपछि अब बर्ड फ्लूको प्रसंग। काठमाडौँ उपत्यका लगायत 11 जिल्लामा अहिले बर्ड फ्लू देखिएको छ। बर्ड फ्लू घरपालुवा तथा जंगली चराहरूमा प्रकोप रूपमा देखा पर्ने गरेको छ। मानिसलाई यसको संक्रमण दुर्लभै हुने गरे पनि संक्रमण फैलिहाल्यो भने भयावह रूप लिने विज्ञहरू बताउँछन्। 2070 सालमा भक्तपुर जिल्लालाई बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरे। यता धेरै ठाउँमा एकैपटक बर्ड फ्लूबाट क्षति भएको अहिले नै हो। बर्ड फ्लू नियन्त्रण तथा रोकथामका लागि सरकारको भूमिका र नागरिकले अप्नाउनुपर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग सम्झना महर्जनले गर्नुभएको कुराकानी।
11: एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भनेको छ, अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भने दुईटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ। इन्फ्लुएन्जा ए देखियो या इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने गरेको
12: भाइरसको प्रकारको पनि परीक्षण
11: दिने गरेका थियो, प्रेजेन्टेसन गर्ने गरेका यो संयन्त्रले काम गर्नु पर्थ्यो। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले
12: तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन। यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला?
11: अहिले त मैले देख्दाखेरि स्वास्थ्य संकटकाल घोषणा गरेर त्यसपछि अगाडि बढ्नु पर्थ्यो। त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन, पशु पन्छीको पाल्ने चाहिँ फार्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरामा जानकारी हुन्थ्यो। फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो, यो त झोक्राएको छ, झोक्राएको किन ल्यान्लाइज भन्थ्यो होला, त्यो लान पाइँदैन पनि भन्थ्यो होला। त धेरै फाइदा हुन्थ्यो, झिला भइसक्यो त धेरै।
12: जस्तो स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो?
11: पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो, श्वास प्रश्वासजन्य रोग भयो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल, हामीले त यहाँ बाटामा हिँड्दाखेरि त एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने, यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि।
12: पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
11: त्यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गरेर हुँदैन। सङ्घले ऐन बनाइदिएपछि प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चल्न सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
12: भनेपछि यो कानून अभावले नै यसमा
11: अभावले गर्दाखेरि यति ठूलो यो आउटब्रेक भएको।
12: विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
11: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्ममै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला। त्यहाँ चाहिँ त्यो चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट्स लगाउने, मास्क लगाउने, गग लगाउने, अनि त्यसपछि पन्जा लाउने गर्नु। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ मासु एकिन गरेर मात्रै खानु पर्यो, पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, त्यसले भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुइटै हात चाहिँ मजासँग धुनु पर्यो। खाने मान्छेलाई त विशेष चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खासै हुँदैन।
5: स्वास्थ्यविद डाक्टर बाबुराम मरानसिनीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, गएराती केही ठाउँमा कम मात्रै वर्षा भएको छ, पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाड़का केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। यस्तै मध्य प्रदेश साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। भरे राति कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोशी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको छ।
6: गौरवको आयोजनाका रूपमा मध्य प्रदेश सरकारले अघि सारेको सौर्य ऊर्जा कार्यक्रम कानूनी झमेला, अन्तर सरकारी समन्वयको अभावमा र संस्थागत कमजोरीका कारण अल्पत्र अवस्थामा पुगेको छ। प्रदेश सरकार गठन भएसँगै सौर्य ऊर्जालाई मधेसको समृद्धिको मेरुदण्ड बनाउने महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको थियो। आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रममा हाम्रो प्रदेश उज्यालो प्रदेशको नारा समेटियो, कानून बनाइयो, बजेट विनियोजन गरियो, लगानी सम्मेलन मार्फत अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्झौता पनि गरियो, तर छ वर्ष बितिसक्दा पनि अहिलेसम्म परिणाम भने निराशाजनक देखिएको खबर आजको नयाँ पत्रिकामा छ। यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिकाको अगैयामा राप्ती नदीमा भीमकाया बाँध बाँध्ने र जिल्लामा झण्डै 43,000 हेक्टर क्षेत्रफलमा सिंचाई पुर्याउने भन्दै निर्माण थालेको सिक्टा सिंचाई आयोजना दुई दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न हुन पुगेको छ। आर्थिक वर्ष 2061-62 पूर्व पश्चिम राजमार्ग नजिकै पर्ने अधैयामा 317 मिटर लामो ब्यारेज निर्माण गरी बाँके जिल्लाको राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नैननापुर, खजुरा गाउँपालिका, कोलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाका 42,766 हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य थियो। निर्माण थालिएको 21 वर्षसम्म सिंचाईको यो लक्ष्य त भेटिएन नै, शुरूआती लागत समेत 4 गुणा बढ़िसकेको खबर गोर्खा पत्रमा छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
15: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
16: विशेषज्ञ सेवाहरू
17: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
18: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
17: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
18: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडि पट्टि।
17: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
19: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
18: होटल टाइटेनिक गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
10: प्याकेज बोनस, यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। समाचार संस्था रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको हो। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिपूर्वक उपाय आवश्यक रहेको बताउनुभयो। साथै उहाँले युक्रेन र रूसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको खबरमा उल्लेख छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको छ। उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन्।
0: अब खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 गोलले पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हालान्डले 2 गोल गरे। उनले खेलको 79 मिनटमा पहिलो गोल गरेका थिए। दोस्रो गोल 90 मिनटमा गरे। ब्राजिलले दुई पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेमारले पेनाल्टीमा गोल गरे। 28 वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका हालान्ड 4 खेलमा 7 गोल सहित गोल्डेन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सीको बराबरीमा पुगेका छन्।
1: यसैबीच ब्राजिलका स्टार फुटबलर नेइमारले विश्वकप सन् 2026बाट ब्राजिल बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 34 वर्षीय नेइमारले आफ्नो राष्ट्रिय टोलीको यात्रा समाप्त भएको संकेत समेत दिएका हुन्। खेलपछि संचार माध्यमसँग कुरा गर्दै नेइमारले भावुक हुँदै धेरै प्रयास गरेको र नसक्दा आफूले यहीबाट खेलको अध्याय सक्ने घोषणा गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेइमारले सन् 2010बाट ब्राजिलको सिनियर टोलीमा डेब्यू गरेका थिए। 16 वर्षपछि त्यही रंगशालामा उनको विश्वकप जित्ने सपना पनि समाप्त भएको छ। खेलकै अर्को प्रसंगमा फिफा विश्वकप सन् 2026 अन्तर्गत आयोजक मेक्सिको र इंग्ल्याण्ड बीच हुने अन्तिम 16 खेल खराब मौसमका कारण 1 घण्टा ढिला शुरू हुने भएको छ। अजेता स्टेडियममा आज बिहान 5:45 शुरू हुने तय भएको खेल 1 घण्टापछि बिहान 5:45 शुरू हुने भएको हो। मेक्सिको सिटी क्षेत्रमा ठूलो पानी परेकाले खेलको समय सारिएको हो। चट्याङको जोखिम बढ़ेपछि दर्शक र कर्मचारी सबैलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ। यो खेलको विजेताले जुलाई 11 मियामीमा हुने क्वार्टर फाइनलमा नर्वेको सामना गर्नेछ।
0: विश्वकप फुटबलको प्रसंगपछि अब विश्वकप क्रिकेटको कुरा। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गर्यो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। लिज फिल्डले 35 बलमा 48 रन बनाइन्। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। कप्तान न्याट साइबर ब्रन्ट 58 रनमा अभिजित रहिन्। फेया केम्पले अभिजित 44 रन जोडिन्। लुसी ह्याम्पटिनले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिएकी थिइन्। काया कैरनमा अब केही खबर संक्षेपमा। संस्था घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई सधैँ मार पार्ने आयल निगमले आफ्ना कर्मचारीलाई भने 1 वर्षमै झण्डै 41 करोड़ भत्ता बाँडेको छ। चालू आर्थिक वर्षमा विभिन्न 14 शीर्षकमा 40,72,87,500 रूपियाँ भत्ता बाँडिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: देशभर 26,45,000 किसान परिवार सूचीकृत भएका छन्। सरकारको 100 बुधे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समावेश गरिएको यस कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष 82-83 असार मसान्तसम्म 24,50,000

0: आगपत्र प्रमाणीकरणका लागि निर्देशन दिन अनुरोध गरेको खबर कारोबारमा छ।
1: नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय भेलामा विज्ञापन सम्बन्धी सरकारको पछिल्लो नीतिको चर्को आलोचना भएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय भेलामा सहभागीहरूले विज्ञापन सम्बन्धी सरकारी नीतिको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन्।
0: हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र उल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई न्यू बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ।
1: काठमाडौँ विश्वविद्यालयले पूर्व उपकुलपति र पूर्व रजिस्ट्रारलाई अनुचित सुविधा दिने गरी निर्देशिका बनाएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: पशुपति क्षेत्रको धार्मिक गरिमा थप उचो गर्न र बागमती नदीको पवित्रता कायम राख्ने उद्देश्यले बागद्वारदेखि पशुपतिनाथसम्म सिधै शुद्ध जल ल्याउने योजना अघि सारिएको खबर आजको कारोबारमा छ।
1: काया कैरनमा अब पालो उखानको
0: थोरै भए सरासर धेरै भए हेराहेर।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो।
1: पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिने क्रम उल्लेख्य बढ्दो, 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा।
0: डेंगीबाट जोगिन सरकारको आग्रह, बर्ड फ्लू नियन्त्रणमा गम्भीर बन्न सरकारलाई विज्ञको सुझाव।
1: रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी, आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन युद्ध मुख्य एजेण्डा।
0: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इंग्ल्याण्ड र मेक्सिको बीचको खेल एक घण्टा पछि सर्यो। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। असारे विकाससँग यो कार्टुन सम्बन्धित छ। यहाँ शहरको सड़कमा पानी परेर पोखरी जस्तो भइरहेको ठाउँमा धमाधम पिच बनाउने काम भइरहेको छ। सड़क बनाउने डोजरको ठूल्ठूला पांग्रा समेत पानीमा डुबेको छ। त्यही जलमग्न पानीका कारण डुबानमा परेका वरपरका मानिस घरको छतमा बसेर उद्धार गर्न आग्रह गरिरहेका छन् अनि डोजर चालक भन्दैछन्, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पिच गरिरहेको देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191478888 र 98448800000।

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगोडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665579704, मोबाइल नम्बर 9847061268,
6: 9850607268।
8: हाम्रो मोबाइल पसल धुलेगौडामा
9: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
8: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
10: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
8: प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9850622938 र 9808222938।
14: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
14: पुराना गरगहनासँग नयाँ साथ फेर,
16: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9850602609।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त। होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुले गौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
12: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
18: कता हिँडेको आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843723811।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो।
22: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
20: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
23: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
24: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 9856620630।
23: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: शुक्ला गण्डकी एफएम 97.6।
26: यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा
27: चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
18: बिरामी परीक्षण,
27: निशुल्क औषधि वितरण,
18: प्रयोगशाला सेवा,
27: पञ्चकर्म, पूर्व कर्म,
18: बस्ती कर्म,
27: शिरोधारा,
18: नस्य कर्म, जलनीति,
27: छार सूत्र सेवा,
18: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
27: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
18: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
27: अग्निकर्म, मर्म चिकित्सा,
18: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्।
0: शुक्लागण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565364383।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
0: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
1: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
0: भर्ना कार्यक्रम बिहान 7 दिउँसो 5 भइरहेको छ।
1: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
0: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
1: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
0: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
1: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
0: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856308385।
3: ठुलो म्यान्डेट दिएको झन्डै दुई तिहाई अथवा दुई तिहाईकै सरकार अहिले हाम्रो बीचमा छ र यसले जनताको बीचमा आफूले गर्ने कामहरू 100 दिनमा गर्ने कामहरू भनेर एउटा फेरिस्त पनि लिएर आएको थियो। हुन त अब त्यो फेरिस्तलाई के भयो के भएन भनेर टिक मार्क लगाएर हेर्ने प्रक्रिया एउटा हुन्छ होइन, कति गर्न सक्यो कति गर्न सकेन भनेर। तर मलाई के लाग्छ भने राजनीति अथवा मुलुकको परिवर्तनहरू टिक लगाउने कुरा मात्रै होइन, किनभने कतिपय हुन त हो लामो यात्राको लागि पहिलो कदम जरुरी हुन्छ, दोस्रो कदम त्यसपछि जरुरी हुन्छ, बिस्तारै हिँड्नुपर्ने हुन्छ। तर जसरी यो सय बुदालाई प्रस्तुत गरियो त्यो सबै चाहिँ सबै चिजको औषधि जस्तो चाहिँ होइन। देवर दुई मन छ मेरोमा, यसलाई मैले सकारात्मक पनि लिएको छु र यतिमै भर पर्ने हो कि 100 दिनमै यत्रो संरचनात्मक परिवर्तनहरू गर्नको निम्ति के चाहिन्छ भन्ने कुरामा चाहिँ समाजमा मतमतान्तर छ। हामीसँग अहिलेसम्म कुनै पनि यस्तो वैज्ञानिक रूपमा गरिएका सर्वेहरू खुला रूपमा आइसकेका छैनन्, किनभने एउटा यस्तो परिस्थिति जनताको अभूतपूर्व के भन्ने एउटा मतका आधारमा विजयी सरकार छ, मानिसहरूलाई यत्रो प्रचण्ड जनताले विश्वास गरेको सरकारका बारेमा बोल्न टिका टिप्पणी गर्न अलिकता संकोच भएको मैले देखिराखेको छु. त्यसको लागि चाहिने के थियो भने कि विभिन्न सरकारी निकायहरू या गैर सरकारी संघ संस्थाहरू या युनिभर्सिटिजहरू अथवा तपाईँकोहरूबाट एउटा पब्लिक ओपिनियन सर्वे जनमतको ओपिनियन जनताको विचार के छ भनेर चाहिँ साइन्टिफिक एउटा सर्वे भएको भए हामीसँग 100 दिनलाई आकलन गर्ने एउटा वस्तुगत डाटाहरू वस्तुगत नम्बरहरू हामीसँग हुन्थ्यो. अब हामी जे जति कुरा गर्छौँ हामीले हाम्रो ठाउँमा बसेर देखेको लागेको कुराहरूबाट गर्ने हो अनि कति त्यसमा हाम्रो भित्र लुकेको अन्तर्कुन्तरमा लुकेको केही बायसेसहरू अथवा कुनै पक्षको विपक्षको कुराहरू हामीसँग बसेको हुनसक्छ. त्यस कारण के छ भने सबभन्दा ठुलो कुरो त नेपाली समाजले ज्ञानलाई सूचनालाई विचारलाई कसरी लिन्छ भनेर हेर्नुपर्ने हुन्छ होइन. त्यो सन्दर्भमा म अहिले कतिपय कुरा मलाई व्यक्तिगत रूपमा राम्रो लागेको हुनसक्छ, कतिपय कुरा मलाई नराम्रो लागेको हुनसक्छ. सार्वजनिक वित्तमा
4: होइन सर, अब जनताको चासो छ नि त होइन, जनताको भरोसा छ, यो सरकारप्रति विश्वास छ होइन, यत्रो दुईटै
3: सरकार
4: फेल हुने छुट त छैन नि त अनि सर.
3: होइन होइन, उसलाई फेल हुने छुट छैन भन्न पर्यो, सुर होइन कि उसलाई छुट छैन. यत्रो विश्वास गरेर जनताले मत दिएको सरकारले जनताको मतमा र विश्वासमा तुसारापात गर्न सक्दैन, यो सही बाटोमा हिँड्नुपर्छ. त्यस कारण के हो भने हरेक मैले भोट हालेको पनि हुनसक्छ यो सरकारलाई, नहालेको पनि हुनसक्छ होइन. तर के हो भने एउटा सामान्य नागरिकको हैसियतले मैले यो सही बाटोमा हिँडोस्, के अरे कुनै पनि गल्ती कमजोरीहरू गर्यो भने सुधार्ने बाटो के होस् भन्ने छ. विडम्बना यहाँनिर छ, यत्रो व्यापक तपाईँको मत लिएर चाहिँ जनताको विश्वास लिएर आएको छ. तर संसदमा अब यसलाई दुई तरिकाहरू हेर्नु, जनताको विश्वास आफ्नो ठाउँमा छ तर राजनीतिक संस्थाहरू पार्लियामेन्टहरू यसले गभर्मेन्टले चलाउनु पर्ने संस्थाहरू कसरी चलिरहेको छन् भन्ने छन् होइन. त्यसमा धेरै कुराहरू मति विमति हुन सक्छ तर पर्सेप्सन के हो भने जनताको पर्सेप्सन यो गर्न आएको सरकार हो यसले गर्छ भन्छ. 100 दिन को दिने भन्ने एउटा पारम्परिक तरिका हो. के 100 दिन यसको मापन गर्ने सही यन्त्र हो त? त्यही भएर अहिले मैले सुरुमा भने कि मानिसहरू के सोचिरहेका छन् म के थाहा पाउनु होइन. घर घरमा गएर कुरा गरेको अथवा समाजमा टोलमा आजभरि छलफलै छैन किनभने यो सरकार अहिले प्रश्नको घेराभन्दा बाहिर छ. यत्रो अभूतपूर्व विश्वास छ यसकारण प्रश्नको घेरा बाहिर छ. यसकारण यहाँ डर छ, जुन सरकार अथवा जुन परिवेश प्रश्नको घेराभन्दा बाहिर छ त्यसलाई प्रश्न गर्न बडा गाह्रो छ के बुझ्नु भएन. त्यही भएर दुईटै पक्ष छ, एकातिर उत्साह छ एकातिर संशय पनि छ. यत्रो मत छ कतै मत खेर जाने हो कि होइन, यत्रो विश्वास छ खेर जाने कि हो कि होइन, यसलाई निगरानी गर्ने कुराहरू के हो भने अर्को फेरि समाज अहिले यति ठुलो विभाजनमा छ पुरानो र नयाँ भन्ने कुरा. हरेक कुरो पुरानो खराब, हरेक कुरा नयाँ सम्भावना हो, नयाँ सम्भावना सहित हुन्छ तर हुने बिरुवाका चिल्लापात मर्निङ सोज द डे भने जस्तो केही कुराहरूमा यसले आफ्नो बाटो लिन खोजेको देखिन्छ. जस्तो फर इक्जाम्पल सुशासनको ठुलो ठुलो चर्को नारासँग आएको छ र डिजिटल गभर्नेन्सका कुराहरू यावत कुराहरू यसले जनतालाई सितो चाँडो सुविधा दिने कुराहरूमा लागेको देखिन्छ. तर के छ भने यो भएन भनेर भन्ने मान्छेहरूलाई त्यतिकै खेदिँदै गरेको पनि पत्र पत्रिकामा हामी देखिरहेका छौँ. किनभने अहिलेको समय मान्छेहरूको बीचको कुराकानीबाट मात्रै निर्देशित छैन, सामाजिक सञ्जाल भन्ने एउटा अमूर्त संसार छ जहाँ मान्छे सही पनि हुन सक्छन् गलत पनि हुन सक्छन्, उनी मानिसहरू पनि हुन सक्छन्, मसिनबाट सिर्जना गरिएका विचारहरू पनि हुन सक्छन्. त्यसले गर्दाखेरि के छ भने बडो जटिल चाहिँ तपाईँको सूचनाको परिवेशमा हामीहरू छौँ. जस्तो फर इक्जाम्पल घर घरमा राजधानी पुर्याउने भनेर भन्यो तर राजधानीको हालत त हामी देखिरहेछौँ, ठेक्कापट्टा रोकेर यत्रो कुरा भएको छौँ. एकातिर घरमा राजधानी पुग्यो भनेर हामीलाई श्रव्य दृश्यमा देखाइएको छ, फोटो देखाइएको छ, कुनै गाउँमा चाहिँ मान्छे गरिदिएको छ. अब सुनेको कुरा भन्दा देखेको कुरा विश्वास गर्नुपर्छ भन्ने पुरानो मान्यता थियो. देखेको कुरा पनि यो टेक्नोलोजीको कारणले कतिपय फेक न्युज बनाउने कारणले मर्फिङ गर्ने कारणले, मर्फिङ भनेको मतलब तपाईँको एउटा एआईबाट चाहिँ तपाईँको श्रव्य दृश्यहरू बनाउने कारणले गर्दाखेरि कति सही हो होइन भन्ने विश्वास गर्न पनि गाह्रो परिस्थिति छ. एकातिर भयो भन्ने आशा पनि जागेको छ, हो कि होइन भन्ने प्रश्न पनि उठेको छ। अब यही प्रश्न मैले गरेँ भने कि अहिलेको समय तपाईँको डिजिटल मिडियाले अथवा यो सूचना प्रविधिले यो भिडियोहरू बनाउने कुराले मान्छेलाई चाहिँ भ्रम पनि सिर्जना गरेको छ, त्यसकारण म सबै कुरो विश्वास गर्दिनँ भनौँ भने त्यत्रो जनताले विश्वास गरेर ल्याएको कुरामा प्रश्न गर्नुपर्ने हुन्छ हो। त्यही भएर हामी बडा दुविधा र जटिलको समयमा छौं। तर अब यतापट्टि संरचनात्मक कुराहरू हेर्यो भने सरकारले भ्रष्टाचारको नाउँमा पक्रेर लिएर गएको कुनै पनि मुद्दा अगाडि बढ्न सकेको छैन। अब कुरा त्यो भने के भन्छ भने होइन अदालत
4: सरकार चाहिँ भ्रष्टाचारका विरुद्ध निर्मम भएको देखियो होइन सर। अब एउटा कुरा के छ जस्तो अब गृहमन्त्रीमाथि पनि आलोचनाहरू भए होइन, समिति नै बन्दुपर्ने स्थिति आयो, उहाँलाई चाहिँ दुध धोई पकाली गरियो, फेरि त्यही फर्किनुभयो। आज बिवाईडीको कुरा अर्थमन्त्रीमा बिवाईडीको कुरा सँगसँगै जोडेर सीमामा प्रधानमन्त्री बोलेका विषय आयो, करका दर हेरफेरदेखि लिएर चाहिँ तपाईँको प्रधानमन्त्रीको सचिवालयले यहाँलाई थाहा छ राम्रोसँग होइन त्यो पासपोर्ट ठेक्कामा जर्मनबाट छुटाएर चाहिँ फेरि फ्रान्सलाई फ्रान्सेललाई दिने विषयहरू पनि जोडिएर आए, त्यसमा हस्तक्षेप गर्नु पर्यो पार्टीले भन्दा, अनि मर्निङ सो अफ द डे हो त यो शर्माजी।
3: होइन त्यो होइन कि अब त्यही त समस्या छ। तपाईँले यो सबै कुरा गर्यो भने तपाईँले यो भनेको कुरा सुनिदिने को छ भन्नुहोस् त मलाई। जनता सुसूचित गर्नेमा तपाईँ पुरानै पक्षको चाहिँ पक्ष पोषण गरिरहनु भएको छ भने तपाईँसँग के आधार छ भन्नुहोस् त?
4: होइन, पुराना पक्षहरूले त नराम्रो गरेर त नयाँ आयो नि त, फेरि जान्नेले छान्ने होइन त हरिसर।
3: हो त, त्यही भएर म के भन्दैछु भने गभर्नेन्सको कुरामा केही गर्न सक्यो तर प्रश्नहरू उठिरहेको छन् भनेर होइन, त्यो प्रश्नहरूलाई हामी कसरी हेर्ने होइन। मैले दुई पक्ष भन्छु, एउटा पर्सेप्सनको पक्ष, एउटा विचारको पक्ष होइन, समग्र समाजले सोचिरहेको पक्ष। सोचिरहेको पक्ष के छ भने भर्खर चुनाव भएको छ, 100 दिन भएको छ, यिनीहरू आएका छन् गर्छन् भनेर मान्छेले भोट हालिरहेको छ। तर तपाईँ हामी जस्तो पढे लेखेको मान्छेले पुरानो नयाँ नभनौँ, संस्थाहरू चलेका छन् कि छैनन् भन्दा त चलेका छैनन् भन्नुपर्ने स्थिति आउँछ के राजनीतिक रूपमा ठुलो विश्वास साथ आएको छ। तर के छ भने आर्थिक क्षेत्रमा तपाईँले भन्नुभयो चियाको निर्यातको कुरा, महँगीको कुरा, अब महँगीको कुरा भनेर तपाईँले मैले एउटा अस्ति कुनै ठाउँमा यसो चिया पसलमा चले महँगी त एकदम बढ्यो नि भनेर कसैले भन्दै थियो, अनि यो सरकारले हो त गल्फ वार गरेको भनिदिन्छ क्या। अनि तपाईँ के छ भने व्हाट्सएप आउटरी चलेको छ भनेको त यसो गर्यो भने जस्तो फर इक्जाम्पल तपाईँले मलाई के कारणले बोलाउनु भयो तपाईँ नै जानुहोस्, मैले केही कुरा भने त यो 20 वर्षसँग अघिल्लो सत्तासँग बसेको मान्छे यसले त विरोधै गर्छ भन्छ। त्यही भएर अहिले के छ भने कहिलेकाहीँ के हुँदो रहेछ भने सुपर मेजोरिटी यति ठुलो बहुमत लोकतन्त्रको लागि सैद्धान्तिक रूपमा घातक हुन सक्ने देखिँदो रहेछ। त्यही भएर तपाईँले अहिले बोल्ने मान्छे देखिरहनु भएको छैन, तपाईँहरूले बोलाउन खोजिरहनु भएको छ होइन, बोलाउन खोजिरहनु भएको। तर के छ भने दुविधा के छ भने 3 महिना पनि भएको छैन, यत्रो प्रचण्ड बहुमत लिएर आएको छ, पार्लियामेन्ट बनेको छ, तर के छ भने साथीहरू जो आउनु भएको छ काम गर्नलाई उहाँहरू के भन्छन् हामी नयाँ छौँ सिक्दैछौँ भन्छ। एउटा पार्टी जसले आफ्नो सम्मेलनमा जम्मा भएका मानिसहरूको सबै मानिसहरूले भोट हाल्न सक्ने स्थितिको निर्माण गर्न सक्दैन, त्यसले हामीलाई कसरी हेर्छ भन्ने प्रश्न गर्ने ठाउँ छ प्रशस्त। तर एट द सेम टाइम त्यो भन्दा के भन्छ भने हामी नयाँ छौँ, भर्खर हामी अधिवेशन गरेका छौँ, 4 वर्ष भयो हाम्रो पार्टी बनेको, 70 वर्षदेखि चलेका पार्टीको हालत हेर भनेर जुन
4: नयाँ हुनुहुन्छ त्यो ठिक छ कि होइन। डाक्टर सुरेन्द्र केसीसँग म योभन्दा अगाडि भर्खरै तपाईँभन्दा अगाडि म कुरा गर्दै थिएँ होइन, उहाँले भन्नुभएको छ कि अब हिजो सेवा आयोगमा चाहिँ एमाले हारेको मान्छेलाई नियुक्त गर्थ्यो, आज राष्ट्रपतिले विवेकशीलबाट काठमाडौँमा हारेको मान्छेलाई नियुक्त गर्यो होइन। हिजो चाहिँ अब प्रचण्डले पनि अलिकति ल्याउन खोजेका थिए, प्रचण्डले पनि हिजो माओवादीहरूलाई नियुक्त गरे, अब अहिले राष्ट्रपतिलाई नियुक्त गर्दैछ, खै त परिवर्तन भन्नुभएको थियो क्या डाक्टर साहबले।
3: होइन, परिवर्तन खै त होइन, मान्छे तिनै त हुन्छ समाजमा, त्यो पार्टीमा लाग्छु विचारको एकबद्धता नभइकन उनीहरूको कार्यक्रम त्यही अहिलेको समस्या अर्को त्यो पनि छ। यो नयाँ जुन सरकारमा भएको पार्टी छ त्यो राष्ट्रपतिको सरकार हो या पार्लियामेन्टको सरकार हो, प्रश्न त्यहाँ पनि उठ्छ। प्रधानमन्त्री जो बोल्दैन, जो देखिँदैन, पार्लियामेन्टमा जाँदैन, भयो जो गरेका संरचनाहरूप्रति उसको विश्वास छ कि छैन भन्ने हाम्रो मनमा जबसम्म प्रश्न उठिरहन्छ। यहाँले नै भन्नुभयो कि पासपोर्टको केसमा पार्टीले हस्तक्षेप गर्न पर्यो होइन, प्रश्न केही प्रश्न अगाडि बढाउँदै जाँदाखेरि उठ्छ, कि यो बजेट स्वर्णिम बाघलेको बजेट हो, यो बालेनको बजेट हो, या यो राष्ट्रपाको बजेट हो। जुन किसिमको बहस राष्ट्रपामा सरकारको नीति कार्यक्रमलाई लिएर हुनु पर्थ्यो त्यो भएको देखिँदैन, ताली मात्रै बजाएको देखिन्छ। यस कारण के छ भने अलिकता मनमा एउटा हामी जस्तो पुरानो मान्छे तथाकथित परम्परावादी मान्छेहरूमा जो डिपार्चर हुन नसकेका मान्छेहरूमा कता कता शंका उठिरहेको छ। तर के हो भने शंका उठ्दैमा त्यो प्रश्नको निराकरण गर्दै हुनुपर्छ। अब छाती पिटेर हिँड्न सक्ने क्षमता हामीसँग छैन अहिले, तर के हो भने प्रश्न गर्नु लोकतन्त्र, जहाँ प्रश्न मर्छ त्यहाँ लोकतन्त्र मर्छ भन्ने हामीले बुझिराखेको होइन। यस कारण के छ भने कता कता के लागेको छ भने प्रधानमन्त्री बोल्दैनन्, देखिँदैनन् होइन, तर के छ भने उनले अधिकांश समय सिंहदरबारमा बिताएका छन् भन्ने पत्र पत्रिकामा अथवा के सोसल मिडियामा आउँछ। त्यसले गर्दा एउटा एउटा मनले के भन्छ, होइन प्रधानमन्त्री त कटिबद्ध छन् प्रशासकीय सुधार गर्नमा होइन, अब यसलाई यसलाई कसरी गर्छन्। तर शासकीय सुधारका सन्दर्भमा हेर्ने हो भने यो भएन है भनेर प्रश्न गर्ने अथवा प्रशासन यन्त्रका मानिसहरूको मनोबल के छ भनेर सोध्यो भने सबैले डराको मनोबल भनेर एकातिर अर्को न्युज आउँछ होइन। त्यस कारण हामी बडो दुविधापूर्ण समयमा हामी छौं। तर कुरा के हो भने एब्सोल्युट मेजोरिटीलाई क्वेसन गर्न सकिएन भने अझ हामी भर्खालोमा जान्छौँ। यसकारण यसको प्रथम दायित्व सरकारको के हो भने यो बढी से बढी ट्रान्सपरेन्ट हुनु पर्यो। ट्रान्सपरेन्ट हुने भनेको उसले सूचना निकालिरहेको छ, म यो गरे भनेको छ, ऊ गरे भनेको छ। तर के भने सार्वजनिक बहसमा, पार्लियामेन्टको डिबेटमा सरकारले जवाब दिनुपर्ने विषयहरूमा यो उपस्थित भएको छैन, समस्या त्यहाँनिर आयो होइन। यसले के देखेको छ भने हामीलाई आजसम्म पार्टीको संरचना किन चाहियो, संघ संस्थान किन चाहियो भने आफूले सरकारले गरेको अथवा कुनै दल विशेषको विचार विशेषलाई सम्प्रेषण गर्नको निम्ति, जनतामा पुर्याउनको निम्ति हामीलाई संगठनहरू चाहिने, संस्थाहरू चाहिने। अब त्यो नचाहिने भएको छ टेक्नोलोजीको कारणले। तपाईँले राति 12 बजे ट्विट गरे पनि भयो, बिहान 6 बजे ट्विट गरे पनि भयो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607544।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासतो कान्दा काठमाडौँ आइपुग्नु भएको छ। 3 दिने भ्रमणका लागि कान्दा उच्चस्तरीय टोलीको नेतृत्व गर्दै हिजो राति काठमाडौँ आइपुग्नु भएको हो। उहाँ सिंगापुर एयरलाइन्सको विमानबाट राति 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभयो। नेपाल भ्रमणका क्रममा कान्दा नेतृत्वको टोलीले राजनैतिक भेटघाट गर्ने स्रोतले बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एडीबीका अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सुरिङ वागलेसँग भेटवार्ता गर्नुहुनेछ। कान्दाले प्रधानमन्त्री शाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने स्रोतको दावी छ। यसअघि उहाँले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग एक्लै एक्लै द्विपक्षीय भेट गर्नुभएको छैन। जल तथा मौसम विज्ञान विभागले मनसूनसँगै देशका विभिन्न भागमा मुसलधारे वर्षा र चट्याङको सम्भावना रहेको बताएको छ। विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्ष बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। सुदूरपश्चिममा भने धेरै भारी वर्षा हुन सक्ने अनुमान छ। पहाड़ी भेगमा पहिरो जाने, सड़क अवरूद्ध हुने जोखिम छ। तराईमा भने आकस्मिक बाढ़ी, डुबानको खतरा देखिएको छ। विभागले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरिसकेको छ। यही जोखिमलाई ख्याल गर्दै गण्डकी प्रदेशका सुरक्षा निकाय र सरकार हाई अलर्टमा बसेका छन्। मनसून सक्रिय भएसँगै बाढ़ी र पहिरोको सम्भावित क्षति कम गर्न सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। नदी तटीय क्षेत्रका बासिन्दा, सवारी चालक र सड़क मार्ग प्रयोग गर्ने यात्रीलाई नियमित रूपमा मौसम अपडेटको सम्पर्कमा रहन भनिएको छ। मेघगर्जन र चट्याङ परेका बेला घरभित्रै सुरक्षित बस्न र बाढ़ीको जोखिम भएको होचा ठाउँबाट सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ। नेपाली सेनाले आपतकालीन उद्धारका लागि हेलिकप्टरलाई स्ट्याण्ड बाई राखेको छ। कतै बाढ़ीले पुल बगाएमा तत्काल बाटो खुलाउन बेली ब्रिज समेत तयार पारिएको सेनाले बताएको छ। संकटका बेला सेनाको यो तयारीले नागरिकमा केही राहत महसुस गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सड़क र पुलको लागि योजना माग गर्नुभएको छ। गण्डकीका विभिन्न जिल्ला पुगेर राजधानी फर्कने क्रममा तनहुँको दुलीगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसंघको भेटघाटका क्रममा मागेका योजनामा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तनहुँको लागि 4 अर्बको बजेटको सीमामा रहेर सड़क र पुलको योजना ल्याउन माग गर्नुभयो। म तपाईहरूको बीचमा आइपुगेको छु, तपाईँको ठाउँमा आवश्यक पनि योजना ल्याउनुहोस्, 7% पूरा हुन्छ। जिल्ला सभापति सहित बसेर पालिकासँग समन्वय गरी योजना ल्याउनुहोस्। राष्ट्रसभाका नेताहरूले स्थानीय र प्रदेश तहबाट विनियोजन गरिएका बजेटको योजना गुणस्तरका साथै अल्पत्र परेका गुनासो मन्त्री लम्साल समक्ष गरेका थिए। उहाँले त्यस्तै योजनाको सन्दर्भमा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी दवाब दिन आग्रह गर्नुभयो। त्यति गरेर पनि नभएमा मलाई फोन गर्नुहोस्। उहाँले थप्नुभयो, नभए हामी मेयरलाई नै कार्यवाही गर्छौं, प्रदेशको मन्त्रीलाई नै कार्यवाही गर्छौं, उहाँले भन्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मण्डी खड्गराज पौडेलले कालीगण्डकी करिडोर अन्तर्गतको कोरला सड़कलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवर्धनको लागि हिजो जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा उहाँले यस्तो योजना सुनाउनु भएको हो। दक्षिणको भैरवादेखि उत्तरको कोरलासम्मको सड़कलाई चाँडै स्तरोन्नति गरिने उहाँले बताउनुभयो। आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले यसलाई पर्यटकीय राजमार्गको रूपमा स्थापित गरिनेछ, उहाँले भन्नुभयो। मुस्ताङ डोल्पा सड़कलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो। मुक्तिनाथ क्षेत्रमा उचाइका कारण पर्यटक बिरामी हुने लेक लाग्ने समस्यालाई उहाँले गम्भीरतापूर्वक लिनु भएको छ। यो समस्या समाधानको लागि पर्यटकलाई टाइम कार्ड लागू गर्न उहाँले सरकारवाला निकायलाई सुझाव दिनुभयो। यसबाट पर्यटकको स्वास्थ्य सुरक्षामा सुधार आउने उहाँको विश्वास छ। बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रुची खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको हो। पानी नपरेको र खोलामा पानीको सतह पनि कम भएकोले सड़क खुलाउने तयारी भइरहेको काभ्रे प्रहरीले बताएको छ। प्रहरीले काठमाडौँतर्फ र पूर्वतर्फ आवाजावत गरिएका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकेको छ।
पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अप्नाउन इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अप्नाउन सबैलाई आग्रह गर्नुभयो। केही दिन अघि परेको पानीले डेंगी संक्रमण बढ़ाउने खतरा रहेको छ उहाँले भन्नुभयो। आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ। त्यही लामखुट्टेले डेंगी सार्ने गर्दछ। उहाँले पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि बढ़ने बताउनुभयो। उहाँले डेंगीबाट बस्न आवश्यक सतर्कता अप्नाउन सबैलाई आग्रह गर्नुभयो। असार 9 गतेदेखि 15 गतेसम्म 63 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउका पानी जम्न सक्ने खाल्डाकुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़न सक्ने उल्लेख गर्नुभयो। पोखराबाट दुवै सम्मको हवाई यात्रालाई सुनिश्चित बनाउन फ्लाई दुवैले सन् 2027 सम्मको लामो उडान तालिका सार्वजनिक गरेको छ। यसअघि भदौ 7 गतेदेखि 1 महिनाका लागि मात्रै दिनको एउटा उडान गर्ने घोषणा गरेको कम्पनीले अहिले सन् 2027 को मार्च 26 सम्मकै बुकिङ खुल्ला गरेको हो। यो कदमले पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउने संकेत दिएको छ। फ्लाई दुवैका नेपाली स्थित जनरल म्यानेजर नवराज साईले पोखराको उडानलाई दिगो बनाउने गरी काम अगाडि बढ़ाइएको बताउनुभयो। साईले काठमाडौँ र दुबईको उडान सन्दर्भ जोड्दै विगतमा हप्ताको 4 उडानबाट शुरू भएको यात्रा अहिले दिनकै 4 वटामा पुगेको जानकारी दिनुभयो। पोखरामा नमिठो नभई मिठो अनुभव सगाल्ने इच्छा रहेको उहाँले उल्लेख गर्नुभयो। हामीले भैरव उडानमा भने तितो अनुभव गर्यौं, साईले भन्नुभयो। हाल फ्लाई दुबईको भैरव उडान बन्द छ। पोखराको उडानलाई स्थायित्व दिन स्थानीय बासिन्दा र सरकारवालाको सहयोग महत्वपूर्ण हुने उहाँले बताउनुभयो। नेपाल उद्योग वाणिज्य संघसँग आइतबार भएको छलफलमा साईले पोखरा दुवै उडानले यहाँका नागरिकलाई विश्वका 260 वटा गन्तव्यमा सोझै जोड्ने अवसर दिने दावी गर्नुभयो। उहाँका अनुसार अब पोखराबाट यात्रुहरू लण्डन, न्यूयोर्क वा जापानको टोकियो जस्ता शहरमा सहजै पुग्न सक्नेछन्। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले विमानस्थल निर्माणका लागि संघले गरेको पैरवी र लामो रिले अनशनको स्मरण गर्नुभयो। उहाँले पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरू हुनु खुशीको कुरा भएको बताउँदै यसलाई निरन्तरता दिन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। हामी यति बेला अन्तर्राष्ट्रिय उडानको चाहना राखिरहेका छौं, हामी भोको छौं। अध्यक्ष कार्कीले भन्नुभयो, भोको मान्छेलाई सुनकै थाली दिए पनि भोजन नभएपछि केही नहुँदो रहेछ। उहाँले पोखराबाट नियमित उडानको खाँचो रहेको औलाउनुभयो। संघकी महासचिव शोभा गौतमले सञ्चालन गरेको सो कार्यक्रममा फ्लाई दुबईको भगिनी संस्था फ्लाई इमिरेट्सका जनरल म्यानेजर रमेश लामिछानेले उडानलाई लामो समयसम्म लैजान सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो। मेग्नीको तरबाङ मुना ढोरपाटन सड़क योजना अन्तर्गत धौलागिरी गाउँपालिका 7 को धारापानी ताकम सिवाङ जिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकार मार्फत संचालित मेग्नीको रणनीतिक महत्वको तथा प्राथमिकता प्राप्त सड़क आयोजना हो। मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्डको वैकल्पिक मार्गको रूपमा हेरिएको बेर्मी दरबाङ धारापानी ताकम मुना जलजला ढोरपाटन सड़क अन्तर्गत धारापानीदेखि जिनडाँडासम्मको 6 किलोमिटर सड़कमा ढडान, कालोपत्र र ग्राभेलको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सम्पर्कविहीन रहेका कर्मचारी हटाउने शुरूआत गरेको छ। नेपाल कृषि अनुसन्धान परिषद नारका अध्यक्ष समेत रहनुभएकी गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीलाई सेवाबाट हटाएर शुरूआत गर्नुभयो। सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौ पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमल्टार ललितपुरमा कार्यरत वैज्ञानिक एसए नमिता हटराई रहनु भएको छ। सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकता राखेकाले सोअनुसार आफूले कार्य गरेको मन्त्री चौधरीले बताउनुभयो। कृषि विभागले 18 जिल्लाका 58 स्थानीय तहमा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशस्त्र वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरूवा प्रविधि, पालैपालो जमीन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरिनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ।
चालु आर्थिक वर्षका स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन तनहुँको भीमा नगरपालिकाले सार्वजनिक विधा तथा आइतबारको दिन पनि आफ्ना कार्यालय खुल्ला राखेर कार्य सम्पादन गर्यो। आर्थिक वर्षको अन्त्यमा योजनाको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइल पेश गर्न सहज होस् भनेर हिजो सार्वजनिक विधाको दिन पनि कार्यालय खुल्ला राखेर सेवा प्रवाह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोखरेलले जानकारी दिनुभयो। तनहु गोर्खा र लमजुङका सीमावर्ती क्षेत्रका जनताका लागि अब सामान्य उपचारका लागि पनि पोखरा चितवन वा काठमाडौँ जस्ता टाढाका शहरहरू धाउनुपर्ने बाध्यता हट्ने भएको छ। तनहुको भानु नगरपालिका तीन खहरेमा करिब 1,50,00,000 रूपियाँको लागतमा भानु स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि तीनवटै जिल्लाका बिरामीका लागि उपचार निकै सहज सुलभ र गुणस्तरीय बनेको हो। यसअघि सामान्य रोगको परीक्षण र औषधिका लागि पनि निकै शास्त्री खेप्दै आएका क्षेत्रका बासिन्दाले अब आफ्नै पाएको पर्ने स्थानबाट आधुनिक स्वास्थ्य सेवा पाउने भएका छन्। भानु नगरपालिका तीनका वडा अध्यक्ष तुल कुमार गुरूङका अनुसार यस स्वास्थ्य चौकीबाट भानु नगरपालिकाका 8 वडा गोर्खाको पालुङटा नगरपालिका र लमजुङको राइनास नगरपालिकाका बासिन्दाले प्रत्यक्ष रूपमा स्वास्थ्य लाभ लिनेछन्, जसले गर्दा तीनवटै जिल्लाका बिरामीलाई उपचार पाउन निकै सजिलो भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित 82,00,000 रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिकाका अनुसार कुल 82,00,000 रूपियाँको लागतमा खरिद गरिएका उपकरण आइतबार नगरपालिका कार्यालयमा आइसकेका छन्। माग गरेका सबै योग्य कृषक र कृषि उद्यमीलाई समेट्ने गरी खरिद गरिएका कुल 140 विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै नै हस्तान्तर गरिने तयारी भइरहेको छ। कृषि प्रविधिको उपयोगमा किसानको पहुँच बढ़ाउन र नगरपालिकाको कृषि बजेटलाई सही सदुपयोग गर्न यो साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले कृषिमा बढ़दो श्रम अभाव र महँगो उत्पादन लागतलाई मध्यनजर गर्दै यान्त्रिकीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँको अनुसार आधुनिक उपकरणको प्रयोगले जोताई गोडमेल प्रशोधन तथा अन्य कृषि कार्यमा लाग्ने समय र खर्च उल्लेख्य रूपमा घट्नेछ भने उत्पादकत्व वृद्धि गर्न समेत ठूलो सहयोग पुग्ने जनाइएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँको शुक्ला गण्डकी चार दुलीगोडामा विद्यार्थी र उनीहरूका अभिभावकलाई केन्द्रित गर्दै अनलाइन ठगी लागू औषध तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। हिजो भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विद्यालयका कक्षा 9 र 10 अध्ययनरत विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपेक्षक राजेन्द्र उपाध्यायले सहजीकरण गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वय तथा सहकारीमा भएको कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले लागू औषधको दुर्व्यसनबाट जोगाउन सबभन्दा पहिले परिवारले नै निगरानी गर्नुपर्नेमा जोड़ दिनुभयो। सँगसँगै जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी परीक्षक टेकबहादुर कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी परीक्षक श्याम अर्याल, गण्डकी प्रदेश प्रहरी विद्यालय बेलचत्र तनहुका प्राचार्य मुकुन्द गिरी लगायतले पछिल्लो समयमा बढ़दै गएको अनलाइन ठगीबाट डिजिटल साक्षरता आवश्यकता औंल्याउनुभयो।

अब खेल समाचार। एर्लिङ हालान्डको गोलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यूयोर्क न्यूजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। नर्वेको जितमा दुवै गोल हालान्डले गर्नुभएको हो। उहाँले खेलको दोस्रो हाफको अन्तिम 11 मिनटमा 2 गोल गर्नुभएको थियो। खेलको 79 मिनटमा हालान्डले नर्वेका लागि पहिलो गोल गर्नुभयो। आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गर्नुभएको हो। त्यस्तै उहाँले खेलको 90 मिनटमा दोस्रो गोल गर्नुभयो। त्यसैगरी ब्राजिलका लागि नेमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टी मार्फत 1 गोल फर्काउनु भएको थियो। यस हारसँगै ब्राजिल विश्वकपबाट बाहिरिएको छ। विश्वकप 2026 अन्तर्गत आयोजक मेक्सिको र इंग्ल्याण्ड बीच हुने अन्तिम 16 खेल खराब मौसम कारण 1 घण्टा ढिला भएको छ। अजेटका स्टेडियममा बिहान 6:45 शुरू हुने तय भएको खेल 1 घण्टापछि बिहान शुरू भएको जनाइएको छ। मेक्सिको सिटी क्षेत्रमा ठूलो पानी परेकाले खेलको समय सारिएको बताइएको छ। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लडर्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7-0 पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गरेको थियो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्नुभयो। लिज फिल्डले 35 बलमा 48 रन बनाउनुभयो। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो।

0: र ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गर्नुभएको छ। फिफा विश्वकपको अन्तिम 16 चरणमा नर्वेसँग 2-1 गोल अन्तले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताउनु भएको छ। अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ स्टेडियममा खेल सके लगत्तै भावुक बन्नुभएका नेइमार मैदानमै आँसु झार्दै ढल्नु भएको थियो। टोलीका खेलाड़ी र प्रशिक्षकहरूले उहाँलाई सम्हालेका थिए। अवस्थ हामीलाई एकजेलसम्म सुनेर साथ दिनु तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अङ्क चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143378 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
10: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
9: कक्षा 12 मा 3.6 वा सो भन्दा माथिको GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
10: 3.4 देखि 3.59 सम्म GPA प्राप्त गर्ने विद्यार्थी विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
10: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0 65 400 1994, मोबाइल 98 560 20 630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
17: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
18: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
16: मोबाइल 98 560 055 77।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ।
20: साथै विवाह पास्नी पिकनिकको लागि मासु

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
9: आजु पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
14: त्यसो नभन्दा मरी, म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
15: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 98416 56 58।
1: समय जति कति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
20: सम्पर्क 0654142121, मोबाइल 9850635391।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: हजुर दान गरौं।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।

0: तपाईको आजको राशिफल
1: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँ सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम रसतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरिको सामने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँको राशिफल तपाईँको जन्मदिन विश्वको काम्रा लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2024 महिनाको 22 गते सोमबार ईस्वी सन् 2026 जुलाई 6 तारिक सकसम्मत 1948 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 5:14 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। आज अषाढी कृष्ण पक्षको षष्ठी तिथि। कार्यक्रम स्टार्ट गरौं। आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:59 तपाईँले राष्ट्रिय दिनसँगै विभिन्न मंगलहरू सुन्नुभयो। 5:00 5:25 भक्तिगीत संगीतहरू 5:25 शुक्ला गण्डकी समाचार 6:00 36 काया कैरन 36 7 बजेसम्म नेपाली भयो 7 बजेदेखि 7 बजेसम्म शुक्रदेखिसम्म 7:30 7:45 राष्ट्रगीत सङ्गीतहरू 7:45 11 बजेसम्म तपाईँसम्म छ कार्यक्रम सुधार बिहानी 8:15 9 बजेसम्म बिजनेस स्टकमा बुझ्नु प्रदर्शन नेपाल खबर 9:15 गम्भीरको भाका 10:10 शुक्ला गण्डकीसम्म 4:10 12 बजेसम्म अहिले शुक्ला गण्डकी 12 बजे 12:15 नेपाल खबर 12:15 गैसम्म कवि सङ्गीतहरू 1 बजेदेखि 2 बजेसम्म लोकी सङ्गीत 2 बजेदेखि 3 बजेसम्म निजी सङ्गीतहरू 3:15 नेपाल खबर 3:15 सिङ्गी सङ्गीतहरू 4:05 आधुनिक सङ्गीतहरू 5:15 शुक्ला गण्डकी समाचार 5:15 लोक 44 6:00 36 नेपाल दर्पण 36 7:00 विभिन्न गुरूङ भाषा गीत सङ्गीतहरू 7:30 शुक्ला गण्डकी समाचार 7:30 विभिन्न गीत सङ्गीतहरू 8:30 पनि विभिन्न गीत सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। 8:45 9 बजेसम्म बीबीसी नेपाली सेवाको साझा पख 9 बजे 10 बजेसम्म विभिन्न गीत सङ्गीतहरू 10:10 शुक्ला गण्डकी समाचार राति 10 बजेको शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यतातिर दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी पश्चात पनि अन्तर्गत रहेको छ तपाईँको राशिफलको राशिफल सुरक्षा मेष राशिबाट मेष राशिमा मार्गे चुच्चे चौला लिलुवा खर्च गर्नुका साथै अर्थभाव खट्किन सक्छ। पछिका लागि केही समय ताक्नुपर्ने हुन सक्छ। व्यापारमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउन पछि फाइदा घट्न सक्छ। तत्काल ताप पनि पहिलेको कमजोरीहरू सच्याउने अवसर प्राप्त हुनेछ। तर पनि सकेको कामहरू दोहोऱ्याउनु पर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्राको साइज जोड्न सक्छ। वृषराशिले मार्च यु नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फर्क मार्न सक्नेछ। मनको धन लाभ हुनेछ भने पारिवारिक आवश्यकताहरू पूर्ति हुनेछ। रोकेका कामहरू सम्पादन हुनेछ भने आय स्रोतहरू समेत बढ्नेछ। समय छ साझेदारी सत्तापट्टामा विशेष लाभ मिल्नेछ भने श्रमको मूल्याङ्कन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। सोचे भन्दा बढी नै लाभ हुने सम्भावना छ। मिथुन राशि काकीको घरमा छकेको हो। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रवर्तन हुन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बनेछ भने भूमिका र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्तै फाइदा हुनेछ भने पर्यटन गर्दा महत्वपूर्ण वस्तुहरू लाभ हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन् तर साइनो राश्नेहरूले पनि धोका दिन सक्छन्। कर्कट राशि चुनौतीपूर्ण कामको दायित्व लिने धेरै परिश्रम गर्नु पर्ला। परिस्थिति वर्ष जस्तो उपलब्धि आफ्नो क्षेत्रबाट आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् भने स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। सहयोगहरूले साथ दिने दिए पनि काममा स्वयं सक्रिय रहनु पर्ला। मेहनत गर्दा सामान्य प्रतिफल प्राप्त हुनेछ। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ। सिंहराशि टुटे पहिलेको समस्याहरू भोरिनाले आत्मबल बन्न सक्छ। अल्लाहको पछि लाग्दा दुःख पाइनेछ तर समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मेहनत गर्दा पछिका लागि फाइदा हुनेछ भने तत्काल लाभ नभए पनि समस्या सुझाउन सकिनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नु पर्ला। गोपनीयतामा अलि ध्यान गराउनु होला। प्रयत्न गर्दा आंशिक कामहरू सम्पादन हुनेछन्। कन्या राशि कन्याशनमा अक्षय टोक तपेको सहर ठापेको दिन लाभदायी र मदन पुनः रहनेछ। प्रियसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनसँग परिवर्तन ल्याउनेछ भने गृहसँग भेटघाट हुँदा साथै अतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आस्था रहनेछ भने गृहस्थी सुखद र सुखद यात्रा रमाइलो रहनेछ। र तुलराशि तुलराशिमा
प्रहरी रुरीहरू तापी तुते रोकेका कामहरू पुनः प्रारम्भ गर्न सकिन्छ। भविष्य तथा चर्चा गर्नेहरूलाई थाहै छन् भने आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। सुनौती जुद्ध काम गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने प्रारम्भ स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा केही गुमाउनु परे पनि विजयी भनिन्छ। लामो यात्राका लागि केही रकमहरू खर्च हुने समय छ। वृश्चिक राशिमा चाहिँ तँ नानी हिँड्नु हेर्नु या यो परिस्थितिमा सिटाएको काम अलमल हुनेछ भने कामको बेसनमा मिल्दा योजना पूर्ण नहुन सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनुहोला। स्वास्थ्य चिन्ताले सताउनुहुनेछ भने अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ। व्यवसायमा आंशिक फाइदा हुनेछ भने नयाँ काममा थाल्न केही समय प्रतीक्षा गर्नु पर्ला। धनुराशि धनराशिमा विभूत फाटकले परिस्थिति अनुसार चल्न नसक्दाले दुःख पाइनेछ भने अतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। विश्वमा दिएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। महाजनको मन जित्ने प्रयत्न गर्नुहोला। आमाको सहयोग लिँदा काममा फाइदा हुन फाइदा उठाउन सफल भइनेछ। मकर राशि मकर राशिमा भोजन सिकेको खेको गाई पुरुषार्थी काम गर्दै नामदाम र इनाम आर्जन गर्न सकिन्छ। उद्योग व्यापार विशेष फाइदा हुनेछ भने शत्रुग्रस्त हुनेछ भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रस्त तथा गाईहरू जताले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उत्पत्तिकर्ता हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछ भने आश गरेको नतिजा भने सकारात्मक हुन सक्छ। कुम्भ राशि कुम्भ राशिमा पुगेको साथी सुशेष आवेशको निर्णयले समस्या निम्तन सक्छ। आत्मविश्वासको आत्मसम्मानका लागि मौन अनुवेश होला। बल जबरजस्ती लक्ष्य पुग्न समस्या पर्नेछ। बुद्धिको वेगले काम दिने चेष्टा गर्नुहोला। आफ्नो भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन्। ठूलो आर्थिक आउनेहरूबाट सावधान रहनुहोला। किनमेलमा खर्च पर्न सक्छ। संयमित रहँदै गरिएको युक्ति पूर्ण व्यवहारले फाइदा दिलाउनेछ। अन्तिममा भिन्दासी लापुठामा धेरै मेहनत गर्नु परे पनि चिताएको कामहरू सम्पादन हुनेछ। पहिलेको जिम्मेवारीहरू सुधारेर जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइला परिवर्तनहरू रमाइला भेटका चन्द्रका विश्वरिष्ट पूजनका आनन्द प्राप्त हुनेछन् भने पहिलेको सफलताले अवसर जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूको सत्य भेटिनेछन्। बिचोलिएका परिवर्तनसँग भेटघाट हुनेछ। राशिफलमा ज्येष्ठ भन्ने तापनि भाग्यभन्दा परम स्वस्थ हुनुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँको आजको राशिफल पछि पनि अपार रहेको छ जन्मदिनको शुभकामना।

आज मिति 2083 साल असार महिनाको 22 गते सोमबारिस। आज तपाईँ जन्मदिन परेको छ, आज तपाईँ जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ हाम्रो एफएम परिवारको तर्फबाट। मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

यद्यपि पनि हाम्रो इष्टमित्र दाजुभाइ साथी संघ आफ्नो आफन्तको कसैको जन्मदिन परेको छ, हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। बिहान ठिक 7 बजे अथवा अघिल्लो दिन तपाईँहरूलाई पाइक परेको समयमा तपाईँले फोन मार्फत जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको मासमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा पनि बिताउँछु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बितोस् भनेर सुन्दै गर्नुहोला। शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज। नमस्कार। सुबिहानी सुपति।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
4: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
4: स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
7: मेरिया मैनी, कस्तो राम्रो गहना!
8: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
9: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुनचाँदीका गर गहना,
9: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
9: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
9: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
10: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235552763।

0: कति हाँस्नु भन्नु यस्तरी पङ्खा चलिरहेको देखेनौ भन्नु
1: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
0: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840694543
8: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका नबाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
13: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड कुटिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229338 र 9808222938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
12: पुन मोबाइल
15: होइन कति पुन मोबाइल भन्दै कराएको
12: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
15: कहाँ छ पुन मोबाइल
12: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
15: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
12: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
15: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848440000
16: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
17: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
16: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
18: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
19: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
20: चिकन ससेज बफ ससेज
19: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
12: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 9856288587
21: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
22: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
23: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
24: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
25: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
26: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगौडा हेल्प पोस्ट
26: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9556124744
0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
2: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
17: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: उनीहरूलाई चाहिँ गर्न सकिएन।
1: भनेपछि अहिलेसम्म चाहिँ बर्ड फ्लूबाट एकजनाको मात्रै मृत्यु भयो,
0: एकजनाको मृत्यु भएको, अब एकजनाको कतै कतै लेखिया छ, झापामा चाहिँ बिरामी भएर झापा अस्पतालको आइसियूमा भर्ना भएको अथवा आइसोलेसनमा भर्ना भएको भन्ने कुराहरू रेकर्ड गरिएको छ।
1: निको भएको पनि,
0: निको भएको
1: भनेपछि एकजना बिरामी भएर निको भयो, एकजना चाहिँ मृत्यु भयो,
0: निमोनिया व्यापक भयानक निमोनिया भयो, उहाँको चाहिँ मलाई बचाउन सकिएन।
1: अब अलिकति हामी बर्ड फ्लू मान्छेमा सर्ने सम्भावनाको कुरा गरौँ न, कस्तो अब जनस्वास्थ्यका हिसाबले चाहिँ यो चराचुरुङ्गीबाट मानिसमा सर्ने सम्भावना चाहिँ के छ?
0: अब अहिलेको जुन तरिकाले हामीले ह्यान्डल गरिरहेका छौँ नि, हाम्रो अहिलेको तरिकाको ह्यान्डल गर्यो भने चाहिँ यो सबै सर्च धेरैले सर्च छैन, प्रिभेन्सन गरेर, प्रिभेन्सनले नसर्ने हो नि खोइ। अब चाहिँ नेपाल रेडियोले भनेको, नेपाल टिभीले भनेको, अरू प्राइभेट मिडियाहरूलाई चाहिँ परिचालन गरेर तपाईँले अहिले अब कुखुरा पाल्नुहुन्छ, त्यो त भन्नु पर्यो नि त, मास्क लगाउनुहोस्, पिपिई लगाउनुहोस्, फेस सिल्ड लगाउनुहोस्, टोपी लगाउनुहोस्, गम्बुट लगाएर अनि त्यसपछि चाहिँ मात्रै त्यहाँभित्र जानु, अनि आएपछि पनि यो सबै निकालेपछि एकदम राम्रोसँग हात धुनुहोस्, मुख धुनुहोस्, खुट्टाहरू धुनुहोस् भनेर हामीले त सिकाउनु पर्थ्यो नि, यो सिकाएको छैन, यो अब धेरै मान्छेलाई थाहै छैन जस्तो छ।
1: जनहितको लागि चाहिँ जारी भनेर पहिला भए टिभी रेडियोबाट चाहिँ दिने पनि गराएको थियो, चिजहरू चाहिँ अलिक घट्दै गयो,
0: गएन अहिले चाहिँ त्यो अब हाम्रो एजुकेसनको पार्ट कमजोर भयो। दोस्रो अब त्यो तल कुखुरा फार्म छ, माथि अब कुखुरा फार्मका मालिकहरू बसेका छन्, उनीहरूले तपाईँ कहाँ यो कुखुराको चाहिँ संक्रमण आउन सक्छ है, तपाईँ चाहिँ सतर्क हुनुलाई बजाइएको छैन है, भनिएको छैन, उनीहरू पनि त्यतिकै तल पऱ्यो भने भित्र जाने गरेका छन्। अनि अब दोस्रो, अब यो दोस्रो कुरा के भयो, त्यसपछि अब यो जंगली चराहरू यिनीहरू त्यहाँ नजिक नजिक आउने, त्यहाँ बस्ने गर्ने, तिनीहरूलाई अलिकति केही किसिमले हुन्छ, त्यसलाई प्रिभेन्सन गर्न खोजेको भए हुन्थ्यो, खोज्नु पनि गर्न सकिन्थ्यो, त्यो पनि गरिएको छैन। कुखुरा फार्मबाट ल्याउँदाखेरि राम्रै छ, ठिकै छ, लगाएपछि बिरामी भयो भने त्यो बिरामी भएको कुखुराहरू चाहिँ काटेर बेच्ने अथवा आफूले खाने काम चाहिँ गर्नु हुँदैन भनेर पनि स्ट्रिक्टली भन्नु पर्थ्यो, उद्योग मन्त्रालयले जरिवाना गर्छौँ के गर्छौँ त भनौँ, तर त्यो भन्नु पर्थ्यो कि यो चाहिँ तपाईँले यो चाहिँ अनैतिक काम हो, अर्काको ज्यान लिने काम गर्ने हो यो काम, तपाईँले कुनै पनि हालतमा नगर्नु, ज्यान मुद्दा लाग्ला नि भने नि हुन्थ्यो, उनीहरूलाई बट्याइदिनु पर्यो नि त, घरमा अब लगेर कुखुराको मासु खानलाई ऊ छैन, तर कुखुराको मासु किनेर लैसकेपछि प्याक गरिदिन्छन्, लगेर खोलेर त घरमा जले मासु बनाउने हो, मासु बनाउने कुकको हो घरको, फेरि त हातले समातेर कहिले नै मासु पखाल्दा पनि हातले समातेर फेरि हाल्छ नि त त्यहाँ कुकरमा,
1: सरसफाइमा त्यहाँ पनि
0: त्यहाँबाट, अनि यदि चाहिँ उहाँले हातसात नधोइकन फेरि यता नाकतिर म फेरि छुनुभयो भने फेरि जाने सम्भावना भयो, त्यसो गर्दाखेरि अब यो अब
1: कतिपयले त नधोइकन स्वाद जान्छ भने नधोइकन पकाउने पनि,
0: पकाउने गरेका पनि छन्, तर हातले त छुन्छ नि फेरि, हातले एकचोटि नछुटे यो मासु चाहिँ हातले नछुटेकन यस्तो गराएर भोक्टो प्याकेट पारेर उस भएर हाल्दैन कि, हातले छुन्छ दुई दुईचोटि चाहिँ, अब चाहिँ होइन साबुन पानी लगाएर अथवा
1: त्यहाँ पनि
0: ह्यान्डवास लगाएर नधोयो भने चाहिँ रिस्क हुन्छ,
1: भनेको जोखिम कहाँ कहाँ छ भनेर यहाँले भन्नुभयो होइन। हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौं बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा। हामीसँग हुनुहुन्छ यतिखेर स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी। डाक्टर साहब, जस्तो यहाँले जोखिमको कुरा गर्नुभयो होइन, र को चाहिँ बढ़ी जोखिममा छ भनेर पनि भन्नुभयो होइन, अब विशेष गरेर चाहिँ धेरै जसो मासु र अण्डा खाने कि नखाने भन्ने सवाल पनि छ यतिखेर होइन, मासु कुखुराको मासु अथवा हाँसको मासु खाने कि नखाने त यो बेला
0: पनि यसो, अब त्यो उमालेर तपाईँले अतकल्चर अथवा पहिलाको हाम्रो चाहिँ पोच भन्थे नि, पोच नेवारी समुदायमा त्यो पोच खाने चलन धेरै थियो, उहिले उहिले हामी कहिले कहीँ गाने घरमा गयो भने टक्क एउटा प्लेटमा पोच, अर्को हातमा चाहिँ चिया लिएर आउनुहुन्थ्यो होइन, त्यो पोच भने त भित्रसम्म त्यो बोइल नभएको हो, हाफ बोइल जस्तो हो, त्यस्तो चाहिँ खानु हुँदैन, अन्त पुरा बोइल गरेको, पुरा गराएको अथवा पुरा पाकेको मासु त्यो खान लगाएका चाहिँ खाएर त्यो भाइरस जीवित हुँदैन, भाइरस जीवित नभएपछि त्यसबाट कुनै अनि चाहिँ संक्रमण हुने मान्छेलाई खतरा हुने हुँदैन, तर त्यही अब त्यो चाहिँ जसले फेरि अन्डा टिपेर भाँडा माल्नु हो होइन बास्केटबाट, अनि उहाँले चाहिँ हात धुनु भएन नि समस्या हुन्छ,
1: मजाले पकाएर खायो भने चाहिँ अब माछा मासु र अन्डा खानमा चाहिँ अहिले त्यति डराउनु पर्दैन, तर धेरैले चाहिँ यो पालि चाहिँ मासु र अन्डा खान चाहिँ छोडेका छन्। उहाँहरूलाई चाहिँ के
0: हल्ला चिर्ने काम सरकारको सरकारले गरेर त्यो चाहिँ पहिला पहिला अब चाहिँ त्यस्तो अनि चाहिँ प्रेस कन्फरेन्सै गरिन्थ्यो, त्यहाँ मासु लिएर बाँडिन्थ्यो, अनि महानिर्देशकले सचिवले खाएको देखाउँथ्यो टिभीले, अनि त्यहाँबाट अनि त्यहाँ यो गरेर खाएको केही रिस्क छैन भन्थ्यो उनीहरूले, अनि अलिकति अनि अनि ए हुँदै नरहन्छ भनेर एक घर दुई घर तिन घर चार घर गर्दा भन्दै खुल्दै जान्थ्यो। अहिले त्यस्तो गरे पनि देखे होइन, त्यस्तो गरिदिएको भए अलिकति अब यो खतरा होइन, यो चाहिँ काँचै मात्रै खतरा हो भन्न सकिनु पर्थ्यो, त्यो नभने कारणले अलिकति समस्या लाग्छ।
1: अनि चाहिँ बजारमा बिक्री भइरहेका कुखुरा जन्य पदार्थ चाहिँ सुरक्षित छन् भनेर चाहिँ सुनिश्चित कसरी गर्ने त?
0: त्यो एउटा अब अण्डाको त अब कुरा बेग्लै भइहाल्यो होइन, तर अब चाहिँ कुखुराको मासु त यदि चाहिँ कुखुराको यो चाहिँ जुन पसल मासु पसल सञ्चालन गर्नुभएको छ उहाँहरूले मर्न लागेको रोगी अनि चाहिँ यो चपन्सी काटेको होइन भने होइन, यदि उहाँले चाहिँ एकदमै सत्यतामा आधारित अरूलाई हानि नोक्सानी गर्ने कुनै उहाँको इन्टेन्सन छ गरेर हानि नोक्सानी गरेर पैसा कमाउने इन्टेन्सन नभएको मान्छेहरूले काटेको हो भने त अब त्यसले त अब कुनै अनि चाहिँ अनि खराबी नहुनु पर्यो पकाएर खानु पकाएपछि।
1: भनेपछि बर्ड फ्लू बारे फैलने अफवा गलत सूचनाले चाहिँ यो जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पार्दो रहेछ?
0: होइन यसमा त यस्तै हो नि, बर्ड फ्लू फैलियो अब यहाँ फैलियो भने अब एकजना अब त्यहाँनिर चाहिँ त्यसपछि चाहिँ मान्छेले भनिदिएपछि त्यो व्यापक रूपमा यहाँ मात्रै होइन विकसित देशहरूमा पनि उहाँहरूले चाहिँ यो मासु चाहिँ बहिष्कार गर्ने भन्नुभएको छ, त्यस्तोको लागि चाहिँ सरकारले नै आफ्नो चाहिँ प्रयास गरेर यसलाई चाहिँ होइन यो सुरक्षित छ यो तपाईँहरूले खानुहोस् यो चाहिँ यसरी यो तरिकाले खानुभयो भने केही हुँदैन भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ, तर त्यो चाहिँ अनि जहाँ पसलमा काटियो त्यो चाहिँ अनि चाहिँ स्वस्थ काटिएको भन्नेलाई कसरी इन्स्योर गर्ने त? यहाँ त हाम्रो यहाँ त चाहिँ अनि मासु चाहिँ अनि चाहिँ जाँच ऐन लागू भएको जिल्ला महानगरपालिका हो नि यो त काठमाडौँको, त्यो भेटनरी डाक्टरले प्रमाणित नगरेको मासु यहाँ काट्नै पाइँदैन होइन, हाँस बङ्गुर कुखुरा लौकाट होइन खसी राँगा केही पनि काट्नु पाइँदैन, तर अब के गर्यो भने त्यो कृषि मन्त्रालय पशु पक्षी मन्त्रालय मिलेर अहिलेसम्म त्यो चाहिँ लागू गरेन नि हेर्नुहोस्, अब अहिले त्यो मन्त्रालय नै खारेज भयो अब चाहिँ होइन, अब हाम्रो त खाद्य स्वच्छता भनेर स्वास्थ्य मन्त्रालयतिर हालिया छ, भनेपछि त स्वास्थ्य मन्त्रालयले साँच्चै भन्यो भने भ्यालीमा केही ठाउँमा सबै ठाउँमा सकिन्न भने कमसे कम नगरपालिकाको एक ठाउँमा पशु चाहिँ चिकित्सकले जाँच गरेर यो राखेका पशु पन्छीहरू यिनीहरूलाई मात्रै काट्ने गरेको हुँदा यो मासु चाहिँ अनि चाहिँ सुरक्षित छ भनेर चाहिँ अनि चाहिँ एउटा पसल त बनाइदिनु पर्यो।
1: भनेपछि मन्त्रालयहरू गाविदा त झन अब अन्यलता भयो, जसले गर्ने भनेर पहिला तयारीहरू प्लानिङहरू गरेको थियो त्यो समेत कार्यान्वयन भएन
0: भएन, उहाँले गर्दै सक्नु भएन कुनै किनभने गर्ने उहाँले इन्ट्रेस्टै राख्नु भएन।
1: अब काठमाडौँ उपत्यका जस्तो ठाउँमा त भएन भने हामी देशभरिको के अनुमान लगाउनु?
0: यस्तो घर घरमा कुखुरा यो चाहिँ डोकोले ढाकेर आफ्नो चाहिँ त्यो बेडको सँगै होइन बेडको सँगै चाहिँ सुत्ने कोठाको सँगै अथवा कसै कहीँ त वाङ्गै हुन्छ त्यही नजिकै भित्र चाहिँ एउटा दुईवटा डोका भनी चाहिँ यो कुखुराहरू थुनेर राखेर रातभरि चाहिँ राख्ने अनि बिहान भएपछि बाहिर ल्याउने गरिएको छ, त्यसैले त असुरक्षित प्र्याक्टिस हो।
1: गाउँघरमा त घर तपाईँले भने जस्तै त्यही सुत्ने त्यही कुखुरा पनि पालिरहेको
0: कसैको चाहिँ त्यही अब त्यो खाटमुनि नै अनि चाहिँ कुखुराहरू राखेको
1: भनेपछि त कुखुराबाट मान्छेमा सर्ने
0: सम्भावना त झन् धेरै हो। हाम्रो चाहिँ ग्रामीण भेगमा त झन् यो चाहिँ यस्तो सचेतना छँदै छैन।
1: भनेपछि अब मान्छेमा केही गरी बर्ड फ्लू सरिहाल्यो भने के कस्ता खालका लक्षणहरू चाहिँ देखा पर्न सक्छ के भन्नुहुन्छ यसमा चाहिँ?
0: यसमा त उच्च ज्वरो आउने, टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन्छ, र यो चाहिँ अनि चाहिँ यसको यो यसको जाँचो नभए यसको राख्ने चाहिँ यसलाई चाहिँ आइसियूमा भर्ना गर्नुपर्छ, आइसियूको पनि अब स्पेसल सरुवा रोगको आइसियू हुनुपर्छ, त्यस्तो यहाँ पहिल्यै अब एकचोटि वर्ल्ड ब्याङ्कको सहायतामा चाहिँ केको अस्पतालमा बनाउन खोजेको त्यो बनाउन सकिएन, म डाइरेक्टर हुँदासम्म चाहिँ त्यो बनिराखेको थियो, अहिले बन्यो बनेन मलाई थाहा छैन, सायद आइसियू त बन्यो क्यारे तर त्यो खालको आइसियू बन्यो कि बनेन, त्यो उच्च सरुवा रोग आइसियू हुने हुन्छ त्यसमा लगेर राख्नु उपचार गर्नुपर्ने हुन्छ, त्यहाँभित्र चाहिँ सास फेरेको अनि चाहिँ उसले नुहायो अथवा दिसा पिसाब गर्यो भने पनि त्यो बाहिर निक्लिँदाखेरि आइसियूबाट बाहिर निक्लिन्छ, हावाबाट हावा पनि प्युरिफिकेसनबाट निक्लिन्छ, हावामा भएको भाइरस त्योले त्यहाँको मेकानिजमले किल गर्छ, अनि तल पनि दिशा यो लिक्विड वेस्टबाट जाने पनि सबै अनि चाहिँ किल गरेर मात्रै बाहिर आउँछ। त्यस्तो खालको आइसियू हुनुपर्छ। अब त्यस्तो आइसियूमा भर्ना गरेर राख्नुपर्छ र त्यो उच्च सरुवा यो कति हो अब चाहिँ भने चाहिँ आइसियूमा उपचार गर्दा पनि यसको चाहिँ डेथ रेट 80% हुन्छ। यो धेरै खतरनाक हो मान्छेमा फैलियो भने त।
1: हामीसँग त्यस्तो खालको संयन्त्र पनि थियो तर अहिले चाहिँ प्रयोगमा भएको जस्तो
0: त्यो अब चाहिँ बनाउन धेरै समय लाग्यो निकै के के कारणले त्यहाँ जहिले पनि समस्या भइरहेको थियो होइन। पहिला चाहिँ टिचिङ हस्पिटलमा जाने टिचिङ हस्पिटललाई पैसा दिने भने टिचिङ हस्पिटलले 2 वर्षसम्म चाहिँ राख्यो र त्यो चाहिँ हामीले सक्दैनौँ भन्ने कुरा गर्यो। फेरि के को अस्पतालमा राख्यो, फेरि के को अस्पतालले पनि सक्दैनौँ भन्यो। फेरि अनि त्यहाँबाट अरे पछि फेरि हामी बनाउँछौँ भनेर त्यहाँ के को अस्पतालले भन्यो। ल्याब पनि हाम्रो चाहिँ तेस्रो लेभलको ल्याब बायो सेफ्टी लेभल 3 ल्याब चाहिन्छ यसको जाँच गर्नलाई, अनि त्यो ल्याब पनि अनि एकताका बनाइयो। फेरि स्वास्थ्य मन्त्रालयबाट पैसा अनि चाहिँ त्यो त्यहाँको रनिङ कस्ट अपरेटिङ कस्ट अलि उच्च थियो, त्यो अपरेटिङ कस्टको लागि चाहिँ अनि चाहिँ बजेट निकास हुन नसक्दा त्यो चाहिँ अहिले चाहिँ त्यो ल्याब चाहिँ अब एक प्रकारले बिग्रिसकेको छ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका बारेमा हामी स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: प्राविधिक शिक्षा

0: 52100 छ, 97418 020 96।
1: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मराठनीसँग कुराकानी गरिरहेका छौ। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
2: धन्यवाद।
1: विशेष गरेर हामीले कस्ता खालका समस्याहरू जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पर्न सक्छ भनेर कुराकानी गर्यौं। विशेष गरेर हामी अलिकति नीतिगत कुराहरूमा पनि जोडौं होला। यो भाइरसले चाहिँ मानिसदेखि मानिसमा सर्ने के गरी क्षमता विकास गरिहाल्यो भने चाहिँ नेपालले कस्तो खालको तयारी चाहिँ गर्नु पर्थ्यो जुन चाहिँ पहिला गरिएको थियो, अहिले चाहिँ अलिक सुस्त आयो।
2: त्यो अब त्यसमा त अब त्यसलाई दुई तीन किसिमले हेरिएको थियो पहिलाको हिसाबले। त्यसलाई यसमा चाहिँ खास अब दुईटा कम्पोनेन्ट, दुईटा मन्त्रालयको असाध्य नजिकको चाहियो। एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भनेको छ, करे के कृषि पशुपन्छी भनेको छ। अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भन्छ। अनि हामीले एकताकाट अब म डाइरेक्टर हुनेसम्म चाहिँ नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीमा मिटिङ हुन्थ्यो, हरेक तीन तीन महिनामा हुन्थ्यो। त्यो मिटिङ हुँदाखेरि हाम्रो चाहिँ पशु स्वास्थ्य सेवा विभागबाट पनि त्यहाँको महानिर्देशक सहितको के महाशाखा प्रमुखहरू आउनुहुन्थ्यो, ल्याबको प्रमुख आउनुहुन्थ्यो। हाम्रो पनि यतापट्टि ल्याबमा चाहिँ यो चाहिँ इन्फ्लुएन्जाको टेस्ट गर्ने गरेको थियो। हामीले त्यहाँ दुवैले चाहिँ प्रेजेन्टेसनहरू गर्थ्यौं। अर्को यता वरुण भन्ने एउटा चाहिँ छुट्टै एउटा प्राइभेट त नभनौ एनजीओ ल्याब छ, वरुणले पनि अनि चाहिँ अलिकति डेन्जर ठाउँ भनेर चाहिँ परिभाषित गरेको, दुईटा पोखरा र पोखरा टुरिस्टको कारणले, अनि चाहिँ दोस्रो काठमाडौँ, तेस्रो चाहिँ चितवन। यो तीन ठाउँको चाहिँ स्याम्पलहरू कलेक्सन गरेर उसले चाहिँ अनि ल्याएर रिजल्टहरू दिन्थ्यो। यहाँ एचएनएन देखियो, यहाँ के अरे इन्फ्लुएन्जा ए देखियो, यहाँ इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने
1: गरेको,
2: दिने गरेका थियो, प्रेजेन्टेसन गर्ने गरेका थियो हामीले चाहिँ, अनि चाहिँ त्यो चाहिँ गर्ने गरेका थियौँ। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले यस्तो यो संयन्त्र पनि अनि चाहिँ यो चाहिँ अब यो संयन्त्रले काम गर्नु पर्थ्यो र यसलाई अहिले चाहिँ नाम दिएको छ अमेरिकाले चाहिँ, अमेरिकाले वर्ल्ड ब्याङ्कले यसलाई चाहिँ सपोर्ट गरेका छन्। वन हेल्थ अनि चाहिँ कन्सेप्टमा जानुपर्छ भनौँ। दुईटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ।
1: सँगसँगै काम गर्नुपर्छ भन्नुको अर्थ मन्त्रालय गाभ्ने चाहिँ होइन,
2: मन्त्रालय गाभ्ने होइन, एउटै प्रोग्राम बनाएर गरौं भन्ने।
1: हाम्रो त अहिले कहिले कहिले चाहिँ दुईटै मन्त्रालय मिलाउन भन्यो भने मन्त्रालय नै गाभ्ने चलन छ नि।
2: होइन, त्यस्तो चाहिँ हुँदैन। अब मन्त्रालय र अहिले त्यो पशु सेवा मन्त्रालय र स्वास्थ्य मन्त्रालय संसारमा धेरै जसो देशमा कतै पनि मैले अहिले सुनिएको छैन। उहिले चाहिँ त्यहाँ हेर्नुहोस् राणाकालमा चाहिँ हाम्रो गाई गोठहरू, पशु अस्पताल, स्वास्थ्य सेवा विभागको मातहतमा थियो। अब तपाईँलाई थाहा छैन होला, 1996-97 चाहिँ यो चाहिँ अनि चाहिँ स्वास्थ्य सेवा विभाग अन्तर्गत थियो। त्यसैले अब त्यो बेला हो, अब त्यसपछि चाहिँ अनि यो संस्थानपछि छुट्टिएको, यो छुट्टिएको छुट्टी भएको हो। अब अहिले त्यो प्रचलन पनि छैन त्यसो, अब यो चाहिँ अनि पशु सेवाको पनि छुट्टै अब विशिष्ट एउटा विधाको रूपमा यो चाहिँ झन्झन झन्झन बलियो हुँदै गएको छ। त्यसैले त्यसको सम्भावना, त्यो गाभ्ने सम्भावना होइन। तर चाहिँ अनि चाहिँ के थियो भने यो एउटै कार्यक्रम बनाएर अनि चाहिँ दुईटा मन्त्रालयले अनि फेरि त्यो कार्यक्रममा आफ्नो कम्पोनेन्ट हुन्छ नि त, फेरि कार्यक्रमको एउटा हो त कार्यक्रमको। पशुमा चाहिँ अनि निगरानी गर्ने, सर्वेलेन्स गर्ने भनेको त पशुले गर्नु पर्यो होइन, मान्छेमा गर्ने भने त फेरि स्वास्थ्यले गर्नु पर्यो, त्यसरी गर्ने भनेर खोजिया, त्यसरी गरेर एकीकृत रूपमा काम गरौं भन्नु पनि।
1: जस्तो स्वास्थ्य मन्त्रालयमा हरेक पटक नयाँ सरकार आएपछि कहिले जनसंख्या थपियो मन्त्रालय बनायो, कहिले खाद्य स्वच्छता भनेर
2: मन्त्रालय होइन, बीचमा त के आएको छैन, बिजुली तथा नहर मन्त्रालय होइन, बिजुली तथा नहर मन्त्रालय, अनि स्वास्थ्य तथा स्थानीय सुशासन मन्त्रालय र पहिलेदेखि

0: त्यसमा चाहिँ धेरै ल्याउने छोड्ने ल्याउने छोड्ने धेरै गरेका छन्।
1: तर जुन आए पनि जसरी आए पनि जुन बीच समन्वय हुनुपर्ने त्यसमा चाहिँ चुक्न भएन होइन
0: भएन यो समन्वय भने त एकदमै कुरा हो। यसमा त्यो गरेपछि के हुन्थ्यो भने प्लानिङको एउटा प्लानिङको पाटाहरू चाहिँ छुट्टा छुट्टी जान्थ्यो। त्यसपछि अब अर्को टेस्ट गर्नुपर्नेमा पशुको राम्रो छ राम्रो थियो पहिला यता चाहिँ स्वास्थ्यमा चाहिँ ह्युमन हेल्थपट्टि चाहिँ यो यसको टेस्ट गर्ने प्रोसेस अलिक कमजोर थियो बीचमा अलिकति राम्रो भएको थियो अहिले फेरि कमजोर भयो कि जस्तो लाग्छ। पहिला जति टेस्टहरू चाहिँ त्यति भइरहेको छैन स्वास्थ्यमा अनि त्यसपछि अब त्यसपछि मान्छे अब किन टेस्ट गर्ने पर्यो भने चाहिँ मान्छे शङ्का लाग्यो भने त टेस्ट गर्नु पर्यो नि त भर्ना गर्नु पर्यो आइसियु अनि आइसियु चाहियो जनशक्ति तालिम दिनु पर्यो तालिम दिन पनि पठाइयो जनशक्तिको तालिम दुई दुई हप्ताको तिन तिन हप्ताको तालिम दिन ब्याङ्कक पठाइयो ब्याङ्ककमा अलिक ठुलो यो चाहिँ बर्ड फ्लू फैलिएर धेरै मान्छेको मृत्यु भयो पाँच सातजनाको भयो उनीहरूको अनुभव बेसी भनेर त्यहाँ पठाइयो। तर अब के भयो भने अब ती मान्छे सबै रिटायर भइसक्यो होला नि के होला नि अब त्यो त सिस्टम त बनाइराख्नको लागि त मेहनत गर्नु पर्थ्यो त्यो मेहनत भयो त्यो चाहिँ
1: सिस्टम छ हस्तान्तरण गर्ने
0: भएन प्लानै भएन
1: प्लानै
0: राम्रो भएन। अहिले त्यही एउटा बर्ड फ्लू अर्डर भनेर चाहिँ छ मन्त्री परिषदले बर्ड फ्लू अर्डर भनेर चाहिँ त्यो चाहिँ बर्ड फ्लूबाट प्रभावित किसानहरूलाई अथवा त्यो उद्योगीहरूलाई कसरी चाहिँ अनि चाहिँ उनीहरूलाई उनीहरूको घाटामा अलिकति धेरथोर भए पनि क्षतिपूर्ति दिने भन्ने खालको योजना मात्रै थियो
1: त्यो विशेष गरेर किसानहरू लक्षित कार्यक्रम मात्र भयो। जनस्वास्थ्यमा केही गरेर यो भयावह रूपमा देखियो भने के गर्ने भन्ने नीतिगत रूपमा त्यस्तो कार्य योजनाहरू चाहिँ देखिएको छैन।
0: पुरानो योजना अनुसार त्यही हामीले आइसियु बनाउने त्यसपछि त्यहाँबाट त्यो जाँच गर्ने ल्याबको स्थापना गर्ने होइन जनशक्तिहरूलाई तालिम दिने औषधि त्यो चाहिँ उपचारको व्यवस्थाहरू गर्ने टामी फ्लू भन्ने ट्याब्लेट पनि लेखेर म छनासम्म चाहिँ करिब करिब एक लाख डोज जति चाहिँ हामीले चाहिँ ल्याएर राख्ने गरेका थियौँ किनेर ल्याएर होइन अब यो भने इमर्जेन्सी औषधि हो अब यो चाहिँ चाहिएको बेला किन्ने नत्र नकिन्ने भन्ने हुँदैन एउटा मान्छे पनि मर्नु हुँदैन यो औषधि नभएको भनेर किसिमले भनेर चाहिँ हामीले चाहिँ ल्याएर राखेका थियौँ। कत्रो कत्रो ठुल्ठुला मान्छेहरूलाई त्यो औषधि प्रयोग गरेर ज्यान जोगियो हेर्नुहोस् पहिला होइन इन्फ्लुएन्जाबाट ज्यान त जोगियो तर अब अहिले यी कुराहरू गरिएको छ कि छैन अब त्यो चाहिँ मैले चाहिँ अहिले
1: त्यो चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ देखिएको छैन। अब विशेष गरेर आर्थिक क्षतिका विषयमा चाहिँ सरकारले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गरेको देखियो। त्यो बाहेक चाहिँ अब यो संक्रमित क्षेत्र घोषणा गर्ने नियन्त्रणको लागि चाहिँ अन्तर्राष्ट्रिय मापदण्डहरू चाहिँ नेपालमा पालना गर्ने यी चाहिँ कतिको प्रभावकारी रूपमा देखिन्छन् त
0: एघार जिल्ला मध्ये काठमाडौँ भ्याली पुरै यो त राजधानी हो हेर्नुहोस् यहाँ मान्छेको आवत जावत धेरै छ आवत जावत धेरै छ अन्तर्राष्ट्रिय यतिका फ्लाइटहरू आउँछन् यहाँ त हामी त यो त बर्ड फ्लूबाट अति प्रभावित क्षेत्र भनेर हामी त एक प्रकारको यो चाहिँ अनि इमर्जेन्सी एक प्रकारको चाहिँ यो पब्लिक हेल्थ इमर्जेन्सी अफ यो चाहिँ नेसनल कन्सर्न इन्टरनेसनल होइन यो नेसनल कन्सर्न यसलाई त हामीले चाहिँ त यो अहिलेको भन्दा धेरै गम्भीर रूप लिएर कानुन अब त्यसो गरेपछि त्यो चाहिँ इन्टरनेसनल नेसनल कन्सर्न अफ पब्लिक हेल्थ कन्सर्न अफ नेसनल यो आउटब्रेक जस्तो मानेर यसलाई चाहिँ काठमाडौँ भ्यालीमा एक प्रकारको इमर्जेन्सी लागू गर्नुपर्थ्यो कि त्यो होइन इमर्जेन्सी लागू गर्दा नकारात्मक कुरा पनि हुन्छ तर सकारात्मक कुरा मान्छेले मास्क लगाएर हिँड्छन् मान्छेमा चाहिँ सतर्कता हुन्छ यो चाहिँ कुखुराको फार्मका मालिकहरू कसैलाई अहिलेसम्म थाहै छैन होला उनीहरू पनि अलिकति सतर्क हुन थाल्थ्यो होला वरिपरि केहीहरू चाहिँ इन्सेक्टिसाइडहरू छर्किने भाइरल एन्टिभाइरल टाइपको त्यहाँ चाहिँ अनि चाहिँ कम्पाउन्ड बाहिर भएका भाइरसहरू मार्ने पनि व्यवस्था गर्न सकिन्थ्यो होला त्यो गर्नुपर्थ्यो नि
1: के गर्नुपर्थ्यो यो बेला जस्तो अब काठमाडौँ उपत्यकाका धेरैवटा पोल्ट्री फार्महरूमा चाहिँ यतिखेर कुखुराहरू नष्ट गरेको कुराहरू छ कुखुरा चल्लाहरू नष्ट गरेको अहिलेसम्मको विवरणहरू हेर्ने हो भने पनि धेरै तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला
0: अहिले त मैले देख्दाखेरि त यो त यो हाम्रो चाहिँ संकटकाल लाउनु पर्थ्यो स्वास्थ्य संकटकाल घोषणा गरेर अनि चाहिँ त्यसपछि अगाडि बढ्नु पर्थ्यो त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन फर्म मालिकहरूले यो चाहिँ पशु पन्छीको पाल्ने चाहिँ फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरा जानकारी हुन्थ्यो अनि त्यहाँबाट त्यो कृषि त्यो फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो ए यो त झोक्राएको छ झोक्राएको किन ल्यान लैछ भन्थ्यो होला होइन झोक्राएको अनि किन बिक्री गरेको किन लान लागेको ए यो त सबै यो त इन्फेक्सन भयो यो लान पाइँदैन पनि भन्थ्यो होला त्यो यसको त धेरै फाइदा हुन्छ नि, यो त अलिकति ढिला भइसक्यो त धेरै।
1: जस्तो स्वास्थ्य संकट काल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो त त्यो यो घोषणा गरिसकेपछि?
0: अब यो हेर्दाखेरि त के हुन्छ भने अब यो त अब पशु स्वास्थ्य छ, पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो। त्यसैले अब यो चाहिँ अनि के भयो भने चाहिँ अर्को यो चाहिँ अनि चाहिँ श्वास प्रश्वासजन्य रोग हो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल हामीले त यहाँ बाटामा हिँड्दाखेरि त्यो एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने। यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि। पिपी त बाटामा लाएर हिँड्नु पर्दैन, यो चाहिँ फार्मभित्र होटेलभित्र कुखुराको फार्मभित्र मात्रै कुखुरा हो। त्यसरी यस्तो यस्तो साधारण साधारण कुराहरूमा पनि मानव चेतना सचेतना बढेर जान्थ्यो। तर अब त्यसो नगरिदिँदाखेरि मान्छे कुनै मान्छेमा सरेर अब त्यसपछि एउटा मान्छेमा सर्यो, फेरि त्यो मान्छेबाट अर्को मान्छेमा, अर्को मान्छे अर्को मान्छेमा गर्दाखेरि त त्यहाँबाट मानव के ह्युमन टु ह्युमन स्प्रिड हुन थाल्यो भने त ठुलो अनि चाहिँ समस्या हुन्छ। सुरुमा त धेरै मानिसहरूको मृत्यु भएपछि मात्रै अनि चाहिँ त्यसपछि अलि मानिसहरूले पचाउन थाल्छन्, अनि रेसिस्टेन्स बढेर जान्छ र अलि मृत्यु दर कम हुँदै जान्छ।
1: भनेको अहिलेसम्म चाहिँ यो वर्ष एकजनालाई पनि त्यस्तो मान्छेमा सरेको छैन, त्यो कारणले गर्दाखेरि लापरवाही पनि भएका छन् त?
0: त्यो हो नि, मान्छेमा नसरीसम्म चाहिँ अब चाहिँ स्वास्थ्य मन्त्रालय अनि चाहिँ भएन होइन, स्वास्थ्य मन्त्रालय चाहिँ धेरै अहिले चाहिँ त्यति इन्ट्रेस्ट लिएन जस्तो लाग्छ। मान्छेमा सरेको छैन किनभने मान्छेमा भएपछि मात्रै सर अनि हामी यसको बारेमा अनि चाहिँ अनि काम गरौँला भन्ने होला, त्यस्तो होइन। यो त प्रिभेन्सन हो, यसमा त क्युरेटिभको त खासै धेरै रोलै छैन। बर्ड फ्लूको भाइरस इन्फ्लुएन्जाको भाइरस विरुद्ध काम गर्ने औषधि नै छैन खास हुन्छ, त्यही टामी फ्लू भन्नेलाई चाहिँ अलिकति थोरै अनि चाहिँ त्यसलाई चाहिँ मान्यता दिएको छ, त्यो बाहेक त अरू छन् छैन। त्यसो भए हुनाले हामी त्यो हामीले दिने भने अब मेन अनि चाहिँ प्राथमिकता भनेको हाम्रो चाहिँ सचेतनै हो, एजुकेसनै हो। एजुकेसनको पाटोमा जानको लागि पनि हामीले चाहिँ स्वास्थ्य यो चाहिँ संकटकाल लगाएको हो।
1: विशेष गरेर अहिले चाहिँ संघीय सरकारले चाहिँ के गर्नुपर्छ, सुझाव दिनुपर्दा संघीय सरकारले के काम गर्नुपर्थ्यो?
0: संघीय सरकारले त तिनवटा काम गर्ने हो, तीन किसिमले गर्ने हो। जो स्थानीय निकायबाट स्थानीय सरकारबाट प्रभावकारी रूपले अगाडि बढाउन सकिने कामहरू, जस्तो कुखुरा फार्मको त्यो चाहिँ अनि कुखुरा फार्मको चाहिँ अनि सेफ्टीको कुराहरू, काम गर्ने मान्छेको सेफ्टीको कुराहरू, तालिम लिने कुराहरू गर्नुपर्छ होइन, स्थानीय सरकारले गर्नुपर्छ। त्यहाँ चाहिँ अनि दैनिक गएर कुखुरा चाहिँ अनि चाहिँ अनुगमन पनि गर्नु पर्यो, कुखुरा बिरामी छन् कि छैनन्, कसरी बिक्री वितरण भइरहेको छ, यो कुराहरू हेर्नलाई पनि अनि त्यहाँ चाहिँ एउटा कुखुरा फार्ममा एकजना मान्छे गएर एकछिन बसेर हेर्ने, अर्कोमा जाने, दिनभरि गऱ्यो भने त 10-12 हेर्न सक्ला नि एउटा त। त्यसो भए उनीहरूले त्यस्तो खालको एउटा चाहिँ अनि चाहिँ मेकानिजम त्यहाँबाट गर्नुपर्थ्यो। दोस्रो चाहिँ अनि चाहिँ प्रदेश सरकार छ, प्रदेश सरकारले पनि आफ्नो केही भूमिकाहरू अनि जस्तो भेटनरी डाक्टरले नकाटेको फेरि नहेरेको जाँच नगरेको कुखुरा काट्न नपाइने भन्ने एउटा नियम लागू गर्न सक्थ्यो कि, यसरी चाहिँ अनि चाहिँ अब यहाँ माथिकोले त कानुनको नीतिगत कुराहरू हो होइन, पैसा उपलब्ध गराउने कुराहरू हो, त्यो सबै चाहिँ अनि चाहिँ माथि अब स्वास्थ्य मन्त्रालयले हेर्नुपर्थ्यो।
1: जस्तो अहिले यहाँले पनि भन्नुभयो कि हरेक क्षेत्रमा चाहिँ पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
0: पहिलेदेखि होइन, त्यो त त्यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गरेर हुँदैन। त्यो बर्ड फ्लू अर्डर भनेको त त्यो मन्त्री परिषदले बनाएको अर्डर हो, त्यसमा अब कसैले अब चाहिँ अनि चाहिँ जाने जानी चाहिँ गलत काम गर्यो भने त्यसमा हामीले भन्न त अहिले एउटा नयाँ उसमा मुलुकी ऐनमा नयाँ एउटा उसमा धेरै चिज लेखेको छ, त्यसमा चाहिँ अनि चाहिँ लास्टमा ल्याएर जोडिया छ, अब यो चाहिँ अनि चाहिँ जाना जानी रोग नसार्नु भनेर लेखेको छ, जाना जानी रोग सारेमा 5,00,000 रुपियाँसम्म जरिवाना हुन सक्नेछ भनेर लेखेको छ होइन, मुलुकी ऐनको कुन चाहिँ दफा हो, एउटा दफा छ चाहिँ, तर त्यसमा 4-5 सेक्सन छन्, यो गर्नुहुन्न, यो गर्नुहुन्न, यो गर्नुहुन्न भन्ने लेखेको छ। तर भए तापनि अनि त्यस्तो भएर मात्र भनेर मात्रै हुन्न, यो चाहिँ अरू चाहिँ वैज्ञानिक तथ्यगत हिसाब किताबले अनि यो बनाउनुपर्छ हरेक अनि चाहिँ पालिकाले न यो चाहिँ अनि बर्ड फ्लूको प्रिभेन्सन अनि यो प्रिभेन्सनको कार्यविधिहरू तयार गर्ने, योजनाहरू बनाउने होइन, यो कुराहरू गर्नुपर्छ भन्ने कुरा ऐनबाटै लेखियो भने मात्रै प्रभावकारी हुन्छ, नत्र हुँदैन। अमेरिकन एसोसिएसन, अमेरिकन बार एसोसिएसन छ, उसले भन्छ नो हेल्थ प्रोग्राम विदाउट पब्लिक हेल्थ, के अरे विदाउट पब्लिक हेल्थ ल, पब्लिक हेल्थ ल नबनाउने हो भने पब्लिक हेल्थ कार्यक्रमहरू कुनै पनि सफल हुँदैन, यो चाहिँ अनि चाहिँ बेकार हो भनेर सुरु गरेको छ अहिले, त्यही भनौँ संयुक्त राष्ट्रसङ्घले पनि स्वास्थ्यलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्छौ भने ऐनै चाहिन्छ, पब्लिक हेल्थ ल चाहिन्छ, त्यही हिसाबले पनि अनि हाम्रो पब्लिक हेल्थ गरिदिएर तलको त्यो गरेपछि उनीहरूले सोधिराख्नु पनि परेन, चिठी लेख्नु पनि परेन, केही पनि गर्नु परेन, ऐनमा जे लेखिदिएको छ खुरखुर काम गर्यो।
1: पालिकाले गर्ने कि संघले बनाउने त
0: होइन, पालिकाले संघले ऐन बनाइदिएपछि पालिकाले आफ्नै अनुसार प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चल सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
1: भनेपछि संघबाट एउटा हुनु पर्यो,
0: एउटा फ्रेमवर्कको फ्रेमवर्क एक्ट एउटा आउनु पर्यो, त्यस अनुसार अनि त्यसपछि उनीहरूले गरिहाल्छ।
1: भनेपछि यो कानून अभावले नै यसमा सुस्तता देखिएको हो त?
0: कानून अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको, नत्र यो त कति चार पाँचदेखि नै अलिअलि अलिअलि गरेर त चलिरहेको छ नि, पाँचदेखि कतिदेखि त चलिरहेको छ।
1: विशेष गरेर हामीले सिक्नुपर्ने पाठ अलिकति भनौँ न, विगतका बर्ड फ्लू प्रकोपबाट चाहिँ नेपालले सिक्नुपर्ने पाठ चाहिँ
0: यसो यो यो नेपालभित्र बर्ड फ्लू आउनमा त्यो बाहिरबाट ल्याउने चराहरू पनि उत्तिकै महत्वपूर्ण छन्। हाम्रो ओपन बोर्डर जस्तै छ, उत्तर पनि तिर पनि दक्षिणतिर पनि, अनि अब कुखुरा चाहिँ त्यो बाटो सिमानाबाट भित्र ल्याइहाल्छ नेपालभित्र, अन्डा पनि ल्याउँछ, त्यो पनि एउटा सोर्स हो बर्ड फ्लू। अर्को चाहिँ मैले भने अनि यो चाहिँ उखु जाडोमा बसाइ सर्ने पन्छीहरू हो, त्यसैले अब यो सम्बन्धी एउटा चाहिँ स्पष्ट खालको हाम्रो चाहिँ अनि नीतिगत स्पष्टता हुनुपर्छ। हामी अब त्यो बाहिरबाट चरा चाहिँ नल्याउने हो भने चाहिँ हामी आत्मनिर्भर भइसक्यो भने वी डोन्ट निड चिकन्स एग्स भनेर भन्न सक्नु पर्यो नि त। त्यसो गर्दाखेरि यो चाहिँ ल्याउन पाइने छैन भनेर लेखिदिएपछि यहाँ कसैले पठाउनु पनि खोज्दैन। दोस्रो चाहिँ अब निगरानीको सिस्टम हुनु चाहिँ कहीँ मर्यो भने चाहिँ एउटा चरा मर्यो भने त्यसको चाहिँ पुरा मान्छे मरेको जस्तै, जसरी मान्छेलाई चाहिँ मर्यो भने चाहिँ मरेको व्यवसायी रूपमा मरेको मान्छे भेटियो भने कसैले मारेको हो भनेर इन्भेस्टिगेसन हुन्छ। त्यो किसिमले त्यो चरा किन मरेको भनेर चाहिँ इन्भेस्टिगेसन हुनु पर्थ्यो। कागहरू कुखुरा भयो हाँस भयो त्यसपछि अनि चाहिँ हाम्रो परेवा पनि धेरै छन् यस्तो चराहरूको बारेमा अलिकति चाहिँ अनि व्यवसायी व्यवसायी रूपमा मरेको
1: कतिपय ठाउँमा यो अहिले बर्ड फ्लू देखिएको पोल्ट्री फार्म होस् अथवा हाम्रो यहाँ नजिकै चिडियाखानामा पनि देखियो होइन। अब त्यो वरपर नै भएर जान पनि डराउँछन् मान्छेहरू, अब त्यो एरिया भएर बस्ने कि नबस्ने भन्नेहरू पनि छन्, उहाँहरूलाई चाहिँ सुझाव दिनु पर्दाखेरि कतिपय ठाउँमा यो अहिले बर्ड फ्लू पोल्ट्री फार्म होस् अथवा हाम्रो यहाँ नजिकै चिडियाखानामा पनि देखियो होइन। अब त्यो वरपर नै भएर जान पनि डराउँछन् अब ढोकाबाट बाहिर मूल ढोकाबाट बाहिर निक्लेर मास्क लाउनु पर्यो। त्योभन्दा बाहेक छिमेकीहरूले त्यस्तो आतंकित
0: हुनुपर्ने त त्यो जरुरी छैन, एउटा काग अब कतै मर्न सक्छ, त्यो काग मरेको कारण पनि त स्पष्ट पारिदिनु पर्यो, त्यो काग किन मरेको हो भनेर चाहिँ बर्ड फ्लू हो कि अरू कुनै विषाक्त खाना खाएर मरेको हो भन्ने पनि हुनु पर्यो नि।
1: भनेपछि यो जस्तो अब काग मरेको अब आफ्नो एरियाभित्र मरेको पशु पन्छीको त त्यो राम्ररी त्यसको भनौँ न त्यसलाई कसरी व्यवस्थापन गर्ने गरिन्छ, तर काग के गरी मर्यो, तीन चारवटै मर्यो त्यसरी कतै मरेको छ भने त्यसलाई खुल्ला ठाउँमा त्यतिकै छोडेको हुन्छ, त्यसले मानिसमा सर्ने सम्भावना,
0: त्यसलाई त खाल्डो खनेर गाड्नुपर्छ पनि, कति फिटको खाल्डो मलाई यहाँ व्यक्ति थाहा छैन, कमसेकम तीन चार फिट पाँच फिटको गहिरो खाल्डो खनेर त्यसलाई माटो पनि पुर्नुपर्छ।
1: भनेपछि समुदाय पनि अलिक सतर्क हुन्छ,
0: समुदाय पनि सतर्क हुनु, त्यसरी फालिदिनु हुँदैन, अर्काको कम्पाउन्डतिर फालिदिने, बाटोमा फालिदिने गर्नु हुँदैन, त्यहीँ आफ्नै छेउमा वा त्यो कम्पाउन्डको छेउमा एउटा खाल्डो खनेर पुर्दियो भने आफूलाई पनि त्यो चाहिँ सजिलो हुन्छ अनि त्यसपछि अरूलाई पनि त्यसले चाहिँ कुनै हानि नोक्सानी गर्दैन।
1: भनेपछि यो बेला चाहिँ अब यहाँले सुझावै दिनु पर्दाखेरि चाहिँ आम नागरिकलाई नै भनौँ न, विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
0: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्मै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला, त्यहाँ चाहिँ त्यो चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट सम्बुट लगाउने, कमसेकम त्यो चाहिँ अनि मास्क लगाउने अनि यो हाम्रो गग लगाउने अनि त्यसपछि ग्लोभ्स मास्क ग्लोभ्स लाउने गर्नु होला होइन, पन्जा लाउने गर्नु, तर अब बिरामी जस्तो भयो भने त पिपिई नै लाउनुपर्छ, यदि त्यो बिरामी देखिएको छ होइन, झोक्राएको छ, ऱ्याल काटिरहेको छ, खाएन दाना खाएन भने त्यसलाई अब चाहिँ बर्ड फ्लू भएको मानेर चाहिँ अनि चाहिँ अलिकति पूर्व फुल सेफ्टीमा जानुपर्ने हुन्छ, पर्सनल सेफ्टीमा। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मासु चाहिँ यदि एकिङ गरेर मात्रै खानु पर्यो, अब सकभर त भेटनरी डाक्टरले जाँच गरेको कानून मौजु त्यो त छ, अब कानून त मासुको त्यो चाहिँ मासु जाँच ऐन भनेर कति वर्ष होला त्यो चाहिँ त्यो लागू गर्ला भनेर हामीले कति वर्षसम्म झकझकाएको झकझकाई गऱ्यौँ कृषि विभागले, अनि त्यो मासु जहाँ त अनि त्यहाँ यही बेला पारेर लागू गर्नु पर्यो त्यो पासी जाने. मलाई लाग्छ अरू जस्तै भेटनरी डाक्टर पनि बेरोजगार होला, उनीहरूले रोजगारी पनि पाउँथे, नभए उनीहरूको त पार्ट टाइम राखिदिए पनि हुन्छ कि. अब यो लगाएर अनि यसरी चाहिँ उसलाई चाहिँ त्यो चाहिँ सर्टिफिकेट दिएर पठाऊ यो यति दिनभित्र यो चाहिँ ठिक छ भनेर भन्ने पनि गर्न सकिन्थ्यो होला.
1: यो चाहिँ जहाँ किसानहरू छ अथवा जहाँ पोल्ट्री फार्म छ त्यहीँ नै गएर जाँच
0: गरेर अथवा त्यहाँ आफ्नो फार्ममा ल्याइसकेपछि जाँच गरे पनि हुनुभयो. तर काट्नुभन्दा अगाडि भेटनरी डाक्टरको सर्टिफिकेट चाहिन्छ, विदेशतिर अनिवार्य छ, काट्नै पाउँदैन. त्यसपछि अब पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, त्यसले उहाँले अलिकति हाइजिन मेन्टेन गर्नु भएन भने उहाँले चाहिँ त्यो चाहिँ मासु चाहिँ भाँडोमा हालेर चाहिँ पकाउन सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुइटै हात चाहिँ मजासँग धुनु पर्यो साबुनले, साबुन पानीले धोएर अनि त्यसपछि चाहिँ मजाले त्यसलाई कन्टिन्यू गर्नु पर्यो. त्यसो गर्दाखेरि खास ठुलो ऊ हुँदैन. खाने मान्छेलाई त बेसरी चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खास केही हुँदैन.
1: भने चाहिँ यो बेला चाहिँ सिटी लगाएर अथवा बेसरी पकाएर मात्रै खाऊ, अरू प्रकारले चाहिँ कम
0: प्रकारले त्यो कचिला बनाउने अनि थोरै पाउने इभन मोमोमा पनि अनि खतरा हुन सक्छ, मोमो कुरा पाकेको हुँदैन जस्तो लाग्छ
1: यो बेला चाहिँ. यो चाहिँ विशेष गरेर खानेहरूले चाहिँ अप्नाउनु पर्ने सावधानी भयो. र अर्को चाहिँ अलिकति सावधानी, जो चाहिँ पोल्ट्री फार्ममै काम गर्नुहुन्छ, जो चाहिँ ओसार पसारमा काम गर्नुहुन्छ, उहाँहरूले अप्नाउनु पर्ने सावधानी चाहिँ के हो?
0: त्यो अब अलपत्रै त्यस्तो उसमा राखेर होइन त्यो उसको पछाडि मोटरसाइकलको पछाडि ह्याङ गरेर ल्याइरहेको हुन्छ. उनीहरूको त्यो सास चाहिँ मान्छेको त्यो मोटरसाइकलको नाकतिर गइरहेको छ, यस्तो गराएर ध्यान गरिरहेको छ हात पनि. त्यसो गर्दाखेरि अब त्यो त्यसलाई बदल्नुपर्छ क्या, उहाँले त्यो बदल्नु पर्यो त्यसलाई चाहिँ. अब कसरी आफूतिर तिनीहरूको श्वास र्याल दिसा पिसाब नपर्ने गरी चाहिँ अनि चाहिँ लैजानलाई अनि हामी गर्नु पर्यो, अथवा गाडी नै प्रयोग गर्नु त्यसमा लानु चाहिँ भएन. गाडीमा लाने अनि गाडी त सफा गर्नु मिल्छ, क्लोरिन हालेर क्लोरिनको झोलले सट्टै पखालिदियो भने भइगयो. त्यस्तो त्यो बानी पनि अहिले चाहिँ अनि चाहिँ यो चाहिँ अलि परिवर्तन गर्नुपर्ने देखिन्छ.
1: अब सरकारलाई नै सुझाव दिनुपर्दाखेरि यो बर्सो नियन्त्रण रोकथाम र भनौँ न प्रकोप महामारी नआओस् भन्नको लागि चाहिँ बुँदागत रूपमा के सुझाव दिनुहुन्छ?
0: सरकारको त यो चाहिँ बर्ड फ्लू प्रिभेन्सन एण्ड कन्ट्रोल प्लान हुनुपर्छ कि, होइन कन्ट्रोल प्लान हुनुपर्छ. त्यसपछि त्यसमा एक ठोला, त्यसपछि अनि चाहिँ यो अब हाम्रो चाहिँ अनि यो हेल्थको अनि चाहिँ हेल्थले के काम गर्ने भन्ने कुराहरू होला, अनि त्यसपछि एनिमल हेल्थले के काम गर्ने भन्ने कुराहरू होला, अनि कोअर्डिनेसनको कुरा होला, सर्भेलेन्सको कुराहरू, जोइन्ट सर्भेलेन्स गर्ने कुराहरू होला, होइन. अब कुखुरा फार्ममा बर्ड फ्लू फैलियो भने वरिको बस्तीमा के छ भनेर त पब्लिक हेल्थ जानु पर्यो नि त. पब्लिक हेल्थको डाक्टर सहितको टोली गएर, डाक्टर, पब्लिक हेल्थ अफिसर, ल्याबोरेटरी टेक्निसियनहरू गएर हेर्नु पर्यो नि त्यहाँ त मान्छेहरू बिरामी छन् कि छैनन्. अब ट्रिटमेन्ट गर्नु पर्यो भने कहाँ ट्रिटमेन्ट गर्ने, के गर्ने, होइन, त्यो कुराहरू चाहिएला, होइन. अब तालिम दिनुपर्ने भयो, अनि लजिस्टिक चाहियो, अब त्यसको औषधि चाहिएला, बर्ड फ्लूको ट्रिटमेन्टको औषधि चाहिएला, होइन. अनि त्यसपछि अनि अरू यो पर्याप्त मात्रामा पिपिई नहुन सक्छ, पिपिईको ल्याएर हामीले चाहिँ सञ्चित गर्नु पर्यो, होइन. मास्कहरूको अनि मास्क पनि N95 मास्कको हुन्छ, त्यसले पनि हुन्छ कि हुँदैन भने हान्न अहिले फेरि, होइन. यो अर्डिनरी यो सर्जिकल मास्क मात्रैले होइन, N95 मास्क भन्ने छ. त्यस्तो कुराहरू छ, त्यो त एकछिन लगाएर धेरै बेर त लगाएर चाहिँ बस्नु पनि सकिँदैन, होइन. बिरामीलाई हेर लगायो, बिरामीलाई अनि हेऱ्यो, अनि चाहिँ बाहिर निस्केपछि फेरि फालेर अर्डिनरी मास्क लगाउने हो. त्यसको एक टाका चाहिँ $10 थियो हेर्नुहोस् एउटाको, अझै अलिकति घट्यो कि. त्यसैले अब यी कुराहरू चाहिँ हामीले चाहिँ अनि पहिल्यैदेखि चाहिँ स्टक पाइलिङ गर्नु पर्यो,
1: जस्तो ट्यामी फ्लू जस्तो औषधिहरू
0: पनि अनि चाहिँ त्यो त्यसको लागि युज हुने पार्टिकुलर औषधिहरू पनि हामीले ल्याएर राख्नुपर्छ.
1: डाक्टर साहब, धेरै महत्वपूर्ण विषयमा आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गर्यौं र स्टुडियोमै आएर यसबारेमा चाहिँ जानकारी गराइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई.
0: हस्, मेरो पनि धेरै धेरै धन्यवाद. आफूले जानेको कुराहरू राख्ने अवसर दिनुभयो.
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी. आज हामीले बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिकाका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बद्लिदो नेपालको आजको समय पनि सकिएको छ. प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु. नमस्कार.

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
3: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
3: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
2: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो
4: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
5: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98 060 13 425
6: ए नानीको बुवा आज त नयाँ सम्बी सम्बिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
7: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
6: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
8: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
6: होम डेलिभरीको पनि व्यवस्था छ
9: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078
10: कृषि विकास कार्यालय तनहुँको अनुरोध
11: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
10: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
11: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौ कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ
11: थप जानकारीको लागि 0 65 5 63 130
10: कृषि विकास कार्यालय तनहुँ दमौली
12: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
13: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
14: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
15: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0 65 4 14 377 र 98 5 60 44 343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।
4: सर्भिस महिनासम्मको इएमआई
5: 17 लाख हुनेछन्।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 0142-3888 98 0012-3588।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू। आईसीयू शैय्या उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएन। र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। नेपाल खबरमा अब पूरा खबर। देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेशन एएनपीआर प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गर्दै आएको छ। यस्तै एएनपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र नभई चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082/2020 अस्ति असार 20 गतेसम्म एएनपीआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कार्यवाही गरिएको छ। यस्तै यही अवधिमा सीसीटीभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ। भरतपुर अस्पतालले सघन उपचार कक्ष आईसीयूमा सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड विद्युतीय सूचना पार्टी मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्था अनुसार आईसीयू शैय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा उसका आफन्तलाई मोबाइल फोन मार्फत सन्देश एसएमएस पठाई जानकारी समेत गराइनेछ। अस्पतालमा आईसीयू शैय्या प्राय खाली नहुने भएकाले बिरामी आईसीयू सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आईसीयू जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। अब थप खबरहरू। आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड़ दिएका हुन्। पूर्व गवर्नर दिवेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खसखदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। यस्तै पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विशेष सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आउँदो साउन 3 गतेसम्मका लागि थप गरेको छ। कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यसरी क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि अस्ति 20 गते तोकिएको थियो। वर्षायामका कारण वड़ा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वड़ा तहसम्म पर्याप्त सूचना प्रवाहको काम भइरहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दीवास आसपासका क्षेत्रमा केही वर्ष यता सर्पदंशको उपचार लिनेको संख्या घटेको छ। बर्दीवास 3 गौरी डाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा पछिल्ला 4 वर्ष यता उपचार लिनेको संख्या घटेको तथ्याङ्कले देखाएको छ। 2071 साउन 31 गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष 79-80 यता उपचार लिनेको संख्या निकै कम भएको हो। अमेरिकाले विभिन्न देशहरूलाई इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुन कूटनीतिक दवाब दिएको इरानी संचार माध्यमहरूले जनाएका छन्। यससँगै कम्तीमा 13 देशले आफ्नो सहभागिता रद्द गरेका वा प्रतिनिधिमण्डलको स्तर घटाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाले समारोह अघि विदेशी सरकारहरूलाई सहभागी नहुन आग्रह गरेको टाइम्स अफ इण्डियाले लेखेको छ। रिपोर्ट अनुसार विदेश मन्त्री मार्को रुबियोले अमेरिकी दूतावासहरूलाई यसबारे गोप्य निर्देशन दिनुभएको हो। 3 पूर्वी युरोपेली, 5 अफ्रिकी, 2 खाड़ी क्षेत्रका अरब र 2 प्रमुख पूर्वी एसियाली देश सहित कम्तीमा 13 देशले दबावपछि आफ्नो सहभागिता फिर्ता लिएको र प्रतिनिधिको स्तर घटाएको दावी गरिएको छ। अब खेल खबर। मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा केही बेर अघि सम्पन्न खेलमा मेक्सिको पहिलो पटक पराजित भएको छ। इंग्ल्याण्डका लागि जुड बेलिङ्घमले 2 र ह्यारी केनले 1 गोल गरेका छन्। मेक्सिकोका जुलियन क्युनेसले गोल फर्काएका थिए। यसँगै विश्वकपमा केनले 6 गोल गरेका छन्। इंग्ल्याण्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे यसैकि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सन् 2026 फिफा विश्वकपको अन्तिम स्वरमा नर्वेसँग 2-1 गोल अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन्। नेइमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। त्यसर्थ उनले राष्ट्रिय टोलीका लागि 130 खेल खेल्दै 80 गोल गरेका छन्। यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू। आईसीयू सैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएनन्। मेक्सिकोलाई हराउँदै इंल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
9: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
12: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्ड गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया। संचालक संगम बानिया। फोन 0658414142। मोबाइल 9850623128 र 9462614726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिन।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
24: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
22: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
27: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
28: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654414194। मोबाइल 9850602630।
25: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
29: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
30: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
29: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न, किचनको सामान किन्न कहाँ जाने।
30: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
31: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
29: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
32: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बनकेवा चोक।
33: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
34: हजुर, दान गरौ।
35: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
36: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
34: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
35: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
37: हाँ
0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-570-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-08।
33: शुक्ला गण्डकी एफएम 97.6।
0: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
33: मन्दिर सम्पिनी वनपाखा मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाम बेसीका भाका,
0: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा यस कार्यक्रममा हुने गर्छ सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौँ। यस कार्यक्रमलाई आयोजन गरिदिनु भएको मेरो आभूषण संसारले ज्योतिले गौडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगनाहरू, खिचरपत्र राखिएका गरगनाहरू, कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका थापा सुनका गरगना आवश्यक परेको छ भने तपाईँहरू ओमिना उष्ण सुन चाँदी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही भीमसेन मन्दिर भएको गल्ली र पोखरा रमणीय बस रोक्ने ठाउँहरू होइन यात्री गर्ने ठाउँबाट गल्ली त्यो गल्लीबाट भित्र सुन्नु भयो भने तपाईँ ठ्याक्कै पाएँपट्टि ओमिना अवसर सुन चाँदी उद्योग भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँले गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ र गरगनाहरू मन पर्यो भने खरिद गर्न सक्नुहुन्छ। आफ्नो स्टेनको दाजुभाइ साथीसँग पनि ओमिन अवसर सुन चाँदी उद्योगको बारेमा चाहिँ जानकारी दिन सक्नुहुनेछ। बिहानीको समय रहेको छ, बाहिर काम लागिसकेको छ, घमाइलो घमाइलो झलमल भइसकेको छ। तपाईँहरू पनि आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ हाम्रो कामहरू एकदम राम्रोसँग गर्नु होला भन्न चाहन्छु। अथवा मार्चको महिना छ है, खेतीपाती व्यस्त हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ त्यसमा हुनुहुन्छ, त्यसमा हुनुहुन्छ, जहाँ व्यस्त अवस्थामा हुनुहुन्छ, तपाईँहरू सम्पूर्ण आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा पनि अगाडि बढ्नु होला चाहिँ भन्न चाहन्छु। आज विशेष सोमबारको अवस्थामा छ, सोमबारको अवस्थामा तपाईँको मार्छ तपाईँको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिने गर्छ। हाम्रो शुक्ला गण्डकी एफएम सानो नेपालीमा लेखेको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ नि। आफ्नो मनपर्ने लोकभाकाहरू रोजेर लेखेर पठाउन सक्नुहुनेछ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सञ्जयलाई पनि सम्झना समर्पण गरेर सक्नुहुनेछ, कमेन्ट गर्नुहोला। शुक्ला गण्डकी एफएम तनहु नेपालीदेखिको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने लोकभाका रोजेर लेखेर पठाउन सक्नुहुन्छ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सञ्जयलाई पनि सम्झना समर्पण छोड्नुहोला भन्दै यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक साङ्गीतिको स्वरूप यसो मधुर भागलाई कार्यक्रममा स्थान दिन्छन्। त्यसपछि तपाईँहरूको कमेन्टहरूलाई म कार्यक्रममा लिएर उपस्थित हुनेछु। मन्जी त्यो बोली वचनले भनिरहेको छ, खेम सेन्चुरी र देवी घरतीमाहरूको आवाजमा रहेको सबैलाई सदराम केसी र नन्द परेल पढाएको छ। यति बेला कसै कानुहोस् यसो मधुर भागका

हजुर, यसमा तपाईँको मल तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म कमेन्टलाई कार्यक्रममा स्थान दिन्छु। लेख्नु भएको छ उहाँले, आज मलाई सन्तोष बिसी र अञ्जु गौतमको आवाजमा रहेको गीत लेखैमा कटु सघारी भन्ने गीत यदि मिल्छ भने प्लिज प्लिज प्ले गरिदिनुहोस् न है भन्नुभएको छ। हुन्छ, हेलो नमस्कार भन्नुभएको छ। हेलो हजुर नमस्कार भन्नुभएको छ। हजुर नमस्कार, म तिनजुरी मिडिया ग्रुपको मेम्बर ग्रुपको सदस्य तेह्रथुङको फेदमबाट कमल श्रेष्ठ भन्नुभएको छ। हाम्रो कमलजीको हालखबर के छ, पक्कै पनि हजुर सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास भन्ने रहेको छ है हाम्रो। अनि यता तेह्रथुमतिरको नयनहरू के कस्तो छ, पक्कै पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। अनि त्यस्तै लेख्नु भएको छ, यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू भन्नुभएको छ, देवास कोटा, मनोज भुजेल, सुचिया राती, लिम्बू भुजेल, लोकेन थेपेन लिङ्गु, राजन खतिवडा, त्यस्तै चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला बनेम, फूलमाया आखेवा लिम्बू, अनि त्यसपछि लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय गर्नुहोला भन्दै विदा हुन्छु। ओके बाई बाई भन्नुभएको छ। यो मिठो कमेन्टको लागि हाम्रो कमलजीलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेलाको क्रममा पनि

तपाईँहरूको माझमा एउटा सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि आउनेछु अनि हाम्रो कमलजीको हरोजयमा रहेको भाकालाई नै कार्यक्रममा स्थान दिनेछु। बन्दीपुरे माइलो भन्ने सुमधुर भाकालाई स्थान दिन्छु अनि फेरि म तपाईँहरूको माझ भन्छु, तपाईँहरू पनि सुन्दै गर्नु होला है त।

हजुर, सुमधुरबाट मैले तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने हाम्रो कमल श्रेष्ठजीको रोजाइमा रहेको लेकैमा कटुसा गाडी भनिरहेको छ। यसमा आवाज रहेको छ सन्तोष बिसी र अन्जु गौतमको आवाजमा रहेको छ। यति बेलाको क्रममा भने यो सुमधुर भाका स्वीकार्नु सन्देश पछि तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछ।

हजुर सुमधुर पूर्वेली भागमा तपाईँको माझमा राखिसके हाम्रो कमलजीको रोजाइमा रहेको थियो। फेरि पनि म कार्यक्रममा कमेन्टलाई स्थान दिन्छु। हामीलाई लेख्नु भएको छ कहाँदेखि कहाँदेखि पनि कमेन्टलाई स्थान दिन्छु है। म चाहिँ कस्तो फुन्नामोल जस्तै लाग्छ कि हामीलाई लेख्नु भएको छ फुल जस्तै चोखो जोबान भन्ने गीत प्ले गरिदिनुहोस् लभली मायालु सृष्टि भन्नुभएको छ। सुन्छ यो सम्बन्धमा कार्यक्रममा स्थान दिनेछु। एन्ड गुड मर्निङ मर्निङ ओम जय जय ओम दर्शन हजुर दर्शन ओके भन्नुभएको छ। खास हजुर मिठो कमेन्टको लागि हाम्रो गफाडी केटीजीलाई एकदमै धेरै धेरै धन्यवाद छ। यस मधुर भागलाई चाहिँ म कार्यक्रममा स्थान दिनेछु भन्दै यति बेलाको क्रममा उहाँको रोजाइमा रहेको यस मधुर भागलाई स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। तपाईँ पनि सुन्दै गर्नुहोला।

हजुर, सुमा दुर्गाकलाई मैले कार्यक्रममा स्थान दिइसके पक्का पनि सुनेर आनन्द लिनुभयो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने म कमेन्टलाई कार्यक्रममा स्थान दिन्छु। नमस्ते अनि मिठो लोक सांगीतिक अभिवादन भन्नुभएको छ हाम्रो तपाईँबाट पनि तपाईँलाई। नमस्ते अनि मिठो लोक सांगीतिक अभिवादन, म होम दाई भन्नुभएको छ। के छ दाई, हजुरको हाल खबर? संसारमै हुनुहुन्छ अनि नजिकैबाट भन्नुभएको छ, धन्यवाद। अनि सबैलाई शुभ दिन भन्न चाहन्छु है भन्नुभएको छ यो मिठो कमेन्टको लागि हाम्रो होम दालाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। सर कमेन्टहरू हेरेको छु मैले होइन, त्यही भएर कमेन्टहरूलाई चाहिँ स्थान दिने दिन भएको कारणले आज कमेन्टहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु। तपाईँहरू कमेन्ट गर्न सक्नुहुनेछ, आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई सम्झना सर्फ पनि छोड्न सक्नुहुन्छ। विशेष गरेर तपाईँहरूको कमेन्टहरू नै कार्यक्रममा स्थान दिने दिन रहेको छ। र सर कमेन्टहरू हेर्छु, अरू बाँकी छ भने पढ्छु, यदि छैन भने चाहिँ कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। त्यही भएर कमेन्टहरू चाहिँ मैले सबैलाई दिइसकेको रहेछु। त्यही भएर आज हामीलाई जसले कमेन्ट गर्नुभयो र आज हामीलाई जसले सुनेर यतिन्जेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेना उषा संसादी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मनपात्रम नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा असार साउन विष्णु खत्री शान्ति श्रीको आवाजमा रहेको समय शब्द विष्णु खत्रीकै रहेको छ। यसो मधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि तपाईँको बाँकी पढ्छु भने सुख दितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847692046, 9800528008।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरी, म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656705725, मोबाइल 9856338, 9641756058।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 9856043952 र 9806।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ मिलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। सन् 2026 को ग्लोबल पासपोर्ट इण्डेक्स सार्वजनिक गरिएको छ। यसको विश्वव्यापी वरियतामा युरोपको वर्चस्व छ। यस वर्ष स्वीडेनले विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टका रूपमा पहिलो स्थान हासिल गरेको छ। विश्वका शीर्ष 10 सबैभन्दा शक्तिशाली पासपोर्ट मध्ये 9 युरोपेली देशहरू छन्। नेपालको वरियता भने गत वर्षको तुलनामा एक स्थान तल झरेको छ। यो ग्लोबल पासपोर्ट इण्डेक्स रेसिडेन्सी एण्ड सिटिजनशिप एडभाइजरी फर्म ग्लोबल सिटिजन सोल्युशन्सले सार्वजनिक गरेको हो। केवल बिना भिसा यात्रा भिसा फ्री ट्राभल्सलाई आधार मान्ने परम्परागत वरियता भन्दा फरक यसमा 14 विभिन्न सूचकका आधारमा पासपोर्टको शक्ति मूल्यांकन गरिएको छ। यी सूचकलाई 3 मुख्य स्तम्भमा विभाजन गरिएको छ। त्यसमा भ्रमण सहजलाई 50% हिस्सा दिएको छ, लगानीका अवसर र जीवन स्तरमा 25% अंक कायम गरिएको छ। आगामी सेप्टेम्बर 2023 शुरू हुने पोखरा दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाई दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायहरू बीच छलफल भएको छ। आइतबार पोखरा उद्योग वाणिज्य संघ र रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराका पदाधिकारीसँगको भेटमा फ्लाई दुबईका नेपाल स्थित महाप्रबन्धक नव राजशाहीले पोखरा उडानलाई दिगो बनाउने गरी काम शुरू गरिएको बताउनुभयो। पोखरा दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरकारवालाहरूको सहयोगमा महत्वपूर्ण हुने उहाँको बनाई थियो। यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकहरूलाई सोझै लन्डन, न्यूयोर्क, टोकियो जस्ता विश्वका 250 भन्दा बढ़ी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताउनुभयो। यस अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन निजी क्षेत्रहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। फ्लाई दुबईको भगिनी संस्था फ्लाई इमिरेट्सका महाप्रबन्धक रमेश लामिछानेले उडानलाई दीर्घकालीन बनाउन सम्पूर्ण तयारी भएको बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठले फ्लाई दुबईको पोखरा दुबई उडानलाई नियमित र दिगो बनाउन सम्बद्ध सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। पृथ्वीराज स्मारक विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़कको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशीला कार्यस्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ। मुख्य सड़कको 4 लेन कालोपत्रे कार्य सम्पन्न भइसके पनि सेवा मार्ग, सर्भिस लेन, पैदल मार्ग, नाली, सड़क सुरक्षा सम्बन्धी संरचना तथा अन्य सहायक पूर्वाधारहरू निर्माणका लागि बाँकी रहेकाले म्याद थप गर्नु परेको उहाँले जानकारी दिनुभयो। यो सड़क खण्डको 39 किलोमिटर लामो जामुने पोखरा खण्डमा मुख्य सड़कको 4 लेन कालोपत्रे सम्पन्न भइसकेको छ। यससँगै विजयपुर क्षेत्र सहित सम्पूर्ण खण्डमा 4 लेन सड़क सञ्चालनमा आइसकेको छ भने 12 वटै पुलहरू निर्माण कार्य समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। थपिएको समयमा आयोजनाले सेवा मार्ग, पैदल मार्ग, नाली व्यवस्थापन, सड़क सुरक्षा सम्बन्धी संरचना तथा शहरी क्षेत्रको अन्य पूर्वाधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। विशेष गरी बजार तथा घना बस्ती भएका क्षेत्रमा पैदल यात्रीको सुरक्षित आगमन सुनिश्चित गर्न पैदल मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ। चीनको यानहुईका युएन हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन प्रणालीले निर्माण खोजीमा लिएको पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति 73.511% र वित्तीय प्रगति 65.676% पुगेको इन्जिनियर कायस्थले बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अस्ति शनिबार भरतपुर महानगरपालिका 23 बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेका परिवारसँग भेट गर्दै मन्त्री गौतमले पीड़ित परिवारलाई प्रति व्यक्ति 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने बताउनुभयो। आवश्यक प्रक्रिया पूरा गरी राहत रकम यही 25 गतेभित्र हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। श्री गौतमले राष्ट्रिय निकुञ्ज आश्रमका क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको मानव वन्यजन्तु द्वन्दको स्थायी समाधानका लागि सरकार गम्भीर रहेको भन्दै वन्यजन्तुको गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिहरूको प्रयोग गर्ने बताउनुभयो। उहाँले राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रहरूमा कमजोर घर बनाइएका कारण मानवीय क्षति बढ्दै गएको उहाँले उल्लेख गर्दै सुरक्षित र बलिया आवासहरू निर्माण आवश्यक रहेको बताउनुभयो। साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती वा सुरक्षित संरचना निर्माणको योजनामा समेत जोड़ दिनुभयो। स्थानीय बासिन्दाले निकुञ्ज मध्य अवर्ती क्षेत्र फपर जोन र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानून तथा प्रविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। आउँदो आर्थिक वर्षको भौतिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न सकेका धेरै विषयलाई समावेश गर्न सरकारले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गवर्नर बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायहरूका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नु पर्नेमा जोड़ दिनुभएको छ। पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खस्कौँदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै अप्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार भएको खण्डमा धेरै सहज हुने उहाँको भनाई थियो। नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले पछिल्लो दिनहरूमा देखा परेका आर्थिक शिथिलताहरूलाई ख्याल गरेर नीति तय हुनुपर्ने बताउनुभयो। बैंक तथा वित्तीय संस्था परिषद नेपालका अध्यक्ष प्रचण्ड श्रेष्ठले बैंकिङ क्षेत्र अहिले समस्यामा रहेकाले केन्द्रीय बैंकले थप अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तर्क राख्नुभयो। सूक्ष्म निगरानी र खराब कर्ताको वर्गीकरणमा हुने थोरै लचकताले पनि बजारमा सकारात्मक सन्देश जाने उहाँको भनाई थियो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साले सड़क र पुलको लागि योजना माग गरेका छन्। गण्डकीका विभिन्न जिल्ला पुगेर राजधानी फर्कने क्रममा तनहुँको दुलेगौड़ामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूसँगको भेटका क्रममा मागेका योजनामा बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँले तनहुँको लागि 4 अर्बको बजेटको सीमामा रहेर सड़क र पुलको योजना ल्याउनलाई माग गर्नुभयो। म तपाईहरूको बीचमा आइपुगेको छु, तपाईहरूको ठाउँमा आवश्यक पर्ने योजना ल्याउनुहोस्। 100% पूरा हुन्छ। जिल्ला सभापति सहित बसेर पालिकासँग सम्बन्ध गरी योजना ल्याउनुहोस्। राष्ट्रपाका नेताहरूले स्थानीय र प्रदेश तहबाट विनियोजन गरिएका बजेटले योजना गुणस्तरका साथै अलपत्र परेको गुनासो मन्त्री लम्साल समक्ष गरेका थिए। उनले त्यस्तो योजनाहरूको सन्दर्भमा स्थानीय सरकार प्रमुख जिल्लाधिकारीसँग समन्वय गरी दबाव दिन आग्रह गर्नुभयो। त्यति गरेर पनि नभएमा मलाई फोन गर्नुहोस्। उहाँले थप्नुभयो, नभए हामी मेयरलाई नै कार्यवाही गर्छौं र प्रदेशको मन्त्रीलाई नै कार्यवाही गर्छौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले काली गण्डकी कोरिडोर अन्तर्गतको कोरोना सड़कलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ। मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रबन्धनका लागि आइतबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा उहाँले यस्तो योजना सुनाउनु भएको हो। दक्षिणको पैरवादेखि उत्तरको कोरोनाकासम्मको सड़कलाई चाँडै श्रमती गरिने उहाँले बताउनुभयो। आर्थिक समृद्धिको मूल आधार पर्यटन भएकाले यसलाई पर्यटकीय राजमार्गको रूपमा स्थापित गर्नेछ। उहाँले भन्नुभयो, मुस्ताङ डोल्पा सड़कलाई पनि सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। मुक्तिनाथ क्षेत्रमा उचाइका कारण पर्यटक बिरामी हुने लिक लाग्ने समस्यालाई पनि उहाँले गम्भीरतापूर्वक लिनुभएको छ। यो समस्या समाधानका लागि पर्यटकलाई टाइम कार्ड लागू गर्न उहाँले सरकारवाला निकायसँग सुझाव दिनुभयो। यसबाट पर्यटकको स्वास्थ्य सुरक्षामा सुधार आउने उहाँको विश्वास छ। गण्डकी प्रदेशका प्रमुख विकास भट्टले हाम्रो अमूल्य सांस्कृतिक सम्पदा मध्ये लोकभजन चुड़काहरू आध्यात्मिक चेतना सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनु भएको छ। राष्ट्रिय लोकभजन चुड़का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि भट्टले हिमाल पहाड़ तराईका विभिन्न समुदायले सृजना गरेको लोकगीत लोकभजन लोकनृत्य भाषा साहित्य कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो। सालभाती वर्षका स्वीकृत विभिन्न विकास निर्माण तथा सेवामूलक योजनाहरूको कार्य सम्पन्न प्रतिवेदन सहित भुक्तानी प्रक्रियालाई सहज बनाउन तनहुँको विभाग नगरपालिकाले सार्वजनिक बिदा तथा आइतबारका दिन पनि आफ्नो कार्यालयहरू खुल्ला राखेर कार्य सम्पादन गरेको छ। आर्थिक वर्षको अन्त्यमा योजनाको भुक्तानीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत कागजात र फाइलहरू पेश गर्न सहज होस् भने असार 21 गते आइतबार सार्वजनिक बिदाको दिन पनि कार्यालय खुल्ला राखेर सेवा प्रवाह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभा खर पोखरेलले जानकारी दिनुभयो। नगरपालिकाले एक सूचना जारी गर्दै सम्पूर्ण वडा कार्यालय स्वास्थ्य संस्था तथा मातहतका सम्पूर्ण कार्यालय उपभोक्ता समिति निर्माण व्यवसायी र सरकारवालाहरूलाई यसको जानकारी गराएको थियो। सार्वजनिक बिदा तथा आइतबारका दिन सम्बन्धित कर्मचारी कार्यालयहरूमा उपस्थित भई योजनाका फाइल एवं कागजात पेश गर्नका लागि आवश्यक समन्वय तथा द्रुत गतिमा कार्य सम्पादन गरिरहेका छन्। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजना भुक्तानी लिन उपभोक्ता समिति र व्यवसायलाई चाप पर्ने भएकाले कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन यो कदम चालिएको नगरपालिकाले जनाएको छ। तनहुँ पोखरा र लमजुङका सीमावर्ती क्षेत्रका जनताका लागि अब सामान्य उपचारका लागि पनि पोखरा चितवन काठमाडौँ जस्ता टाढाका सहरहरू धान्नुपर्ने बाध्यता हटेको छ। तनहुँको भानु नगरपालिका तीन खहरेमा करिब 1,50,00,000 रूपियाँको लागतमा भानु स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि तीनैवटा जिल्लाका बिरामीहरूको लागि उपचार निकै सहज सुलभ र गुणस्तरीय बनेको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाले कृषिको उत्पादन लागत घटाउने तथा उत्पादकता वृद्धि गर्ने लक्ष्यसहित 82,00,000 रूपियाँको कृषि यन्त्रीकरण कार्यक्रम सञ्चालन गरेको छ। नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान अन्तर्गत नगरपालिकाले 50% अनुदानमा कृषक समूह तथा कृषि फर्मलाई आधुनिक कृषि उपकरण उपलब्ध गराउन लागेको हो। नगरपालिकाका अनुसार कुल 82,00,000 रूपियाँको लागतमा खरिद गरिएका उपकरण आइतबार नगरपालिकाले कार्यालयमा आइसकेका छन्। माग गरेका सबै कृषि योग्य कृषक र कृषि उद्यमीलाई समेट्ने गरी खरिद गरिएका कुल 140 विभिन्न प्रकारका आधुनिक कृषि उपकरण चाँडै हस्तान्तरण गरिने तयारी भइरहेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले तनहुँको शुक्ला गण्डकी चारबुलेगौड़ा बिरताथी र उनीहरूका अभिभावकहरूलाई केन्द्रित गर्दै अनलाइन ठगी लागू औषध तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। आइतबार भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी विद्यालयका कक्षा 9 र 10 मण्डलत विद्यार्थी अभिभावक र शिक्षक लगायतको उपस्थितिमा रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्रहरी उपनिरीक्षक राजेन्द्र उपाध्यायले सहजीकरण गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँको समन्वय तथा सहकार्यमा भएको कार्यक्रम बोल्दै शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित जिल्लाको औषधको दुर्व्यसनीबाट जोगाउन सबैभन्दा पहिले परिवारले नै निगरानी गर्नुपर्ने जोड़ दिनुभयो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख प्रहरी परीक्षक टेक बहादुर कार्की गण्डकी प्रदेश प्रहरी कार्यालय प्रहरी उपरीक्षक श्याम हरेल र गण्डकी प्रदेश प्रहरी विद्यालय बेलचौतारा तनहुँका प्राचार्य मुकुन्द गिरी लगायतले पछिल्लो समयमा बढ़दै गएको अनलाइन ठगीबाट डिजिटल साक्षरता आवश्यकता रहेको औलाउनुभयो। अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको छ। छलफलमा पुटिनले युद्धको राजनैतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानहरूलाई समान गर्ने सहमतिमूलक उपाय आवश्यक रहेको धारणा राख्नुभयो। समाचार सह आयोजक देश मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मेक्सिकोको घरेलु मैदान अर्जेन्टिनाका रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डका लागि जुट बेलिहमले 2 तथा कप्तान हेरी केनले 1 गोल गरे। मेक्सिकोमा जुलियन क्युनोनेस र राउल जिमिनेसले 1-1 गोल गरे। इंग्ल्याण्डले पहिलो हाफमा 2-1 को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुबईले थप 1 गोल गरेका थिए। 54 मिनटमा जोरल क्वासहाल रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्याण्ड 10 खेलाड़ीमा सीमित थियो। घरेलु टोलीले मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। हवस् सम्राटिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल neWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
5: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
3: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
6: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, निका सुनिनु नपर्ने सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउने कानूनी अपराध हो। डरेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
11: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
11: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
11: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
10: र बिहानी 17 मा कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0665712740।
12: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
13: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
12: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
13: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
13: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
14: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0665702525, मोबाइल 98563338, 98461656।
15: महिला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
19: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा।
18: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0 65 4 14 4 11, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
20: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
21: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाणपत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
20: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
21: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
20: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
21: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
20: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
21: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
20: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
9: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, स्योर गर्दिन कि क्या हो?
7: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
15: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
22: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694340।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
1: शुक्ला गण्डकी एफएम 97.6। अ कम्प्लिट कॉल फॉर हेलो शुक्ला गण्डकी। हेलो हेलो,
17: कम ऑन एवरीबॉडी, हेलो शुक्ला गण्डकी।
1: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
23: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 MHz.

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु।

हुनु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ तिमी भएर बोलको गीत स्वीकार्न सहित।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमी भएर भोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु, तिमी तारे भीर भोलको गीत चलिरहेको छ, स्वीकार्नुहोस् है त।

0: ओके तिमी तारे भीर मत लहरा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई लिन्छु हेलो नमस्कार हजुर भन्दै थिए तर फोन चाहिँ ठ्याक्कै काटियो के है कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु 9842 72911 र 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिनु होला यति बेला कोही साथी उहाँलाई लिन्छु हेलो नमस्कार हजुर
1: नमस्कार नानी सन्चै
0: हजुर सन्चै छु तपाईँको के छ खबर
1: ठिकै छ नानी यता चाहिँ म त सुन्नै पाएको छैन कि उता हाम्रो किनी बिग्रेछ त एफएम सुनेको छैन त यता त
0: के भन्नुभयो अरे
1: एफएम सुनेको छैन म त्यतिकै अनुमान लगाउँदा उठ्यो धन्दा भनेर
0: ए अहिले पनि सुन्ने छैन ए
1: भर्खर सुनेको बिहान पनि सुन्न सन्चार सुन्ने भनेर सुन्न लागेको सुने पनि सुने
0: ए अहिले पनि बजिरहेको छैन ल हुन्छ अहिले हामी चाहिँ हेर्छौँ के भएको रहेछ भनेर है ल हुन्छ आज चाहिँ कुन गीत गुनगुनाउनुहुन्छ त नि
1: आज कुन गीत गाउनुहुन्छ प्रस्तावलाई गीत सुन्ने
0: जस्तो गाउनु भए पनि हुन्छ हजुर
1: ए जम्मै अहिले त सबै फिलिमी फिलिमी गीत सबै चल्छ नि होइन
0: चल्छ अहिले मात्रै होइन पहिला नि चल्ने होइन र यिनीहरू त
1: होइन त्यो यिनीहरू चल्छ ऊमा चल्दैन त्यो बिहान क्या बिहान 9 बजीवालामा
0: हजुर
1: बिहान 9 बजी बेलुका पनि चल्दैन कि यो दिनमा चाहिँ चल्छ होइन
0: हजुर दिउँसोको यसमा चल्छ अब भाकाहरू पनि गाउन चाहिँ पाइयो बजाउन चाहिँ मिलेन गाउन चाहिँ पाइन्छ भाकाहरू पनि अब जुन गीत आउँछ त्यही गीत गाउने जुन गीत मन लाग्छ त्यही गीत गाउने कि यसमा चाहिँ छुट छ सबै जुन गीत पनि गाउन पाइयो
1: ल
0: हुन्छ सुरु गर्नुहोस्
2: हात दियो खानि गानी कहीं न सोचियो अपने बानी कहीं न सोचियो अपने बानी लाइयो जिंदगी ने हात दियो खानि गानी छोरै बराती यो त लामो हुन्छ होला गीत चाहिँ एकदम निकै लामो छ कि यो त पुरा गायो भने त
0: त्यही त नि लामो त लामै छ अब ठिक्क तरिकाले गाउनुहोस् है
1: बिचको गाउँ
0: गाइरहनु भएको छ अब यतिमै भयो भन्नुहुन्छ भने पनि ठिकै छ अझ एउटा टुक्का गाउँछु भन्नुहुन्छ भने पनि गाउनुहोस्
2: युटुनियाको रीति नै यस्तो भोलेको आगो शब्द रहेछन् कहिले कहीँ सुखीलाई भुल्दा रहेछन् एउटा पानी

0: ないよ銀河銀河あたりを考える花色銀河銀河あたりを考える。そうだね、やっけ考えてストラマーのこれでガチしたわだどうなわけさ。
1: ल हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद छ। अब नमिली नमिली भए पनि प्रयास गर्नुभयो त्यसको लागि है।
0: अब फेरि गीत पनि अलबल भयो कि अब यो गीत गाउँदाखेरि पुरै गाउँदा साह्रै धम जाने त्यही भएर अलमल भोजपुरको गाउँ कि लस्तो गाउँ भयो
1: क्या। हजुर हजुर ल ठिक छ, केही पनि भएन। अब साथीहरूलाई सम्झनुहोस् है त।
0: केही हो, अरू त केही उपाय छैन, साथीहरू सम्झिनु मात्रै हो। अब के गर्ने, आफ्नो त उपाय छैन, साथीहरूले सम्झिराख्छ है। प्यारी बहिनीलाई
1: नै हजुर धन्यवाद।
0: अनि चाहिँ हाम्रो रिमाजी र सिकाजीलाई, अनि हाम्रो सपनाजी, अनि सावित्रजी, अनि हाम्रो आइन सर, राजन उपाध्याय सर पनि हजुरसँगै राम्रो मिठो निस लिएर आउनुहुन्छ भन्दै अब हाम्रो होल युनिट, अनि हाम्रो भानुबाट आउनु मेरो मित्र केको क्षेत्रजी, मिठो शब्द धनी एकदम मिठो गीत गाएर अत्यन्त हाम्रो फोनमा पनि बात हुन्छ। मैले भन्नु उहाँले पनि धेरै फोन गर्नुहुन्छ, अनि उहाँ र हाम्रो गुञ्जन सिंह गुरुङ यहाँ पोखरा अति नै मिठो स्वरको धनीहरू, यिनीहरू राम्रो प्रतिभा लिएर आउने साथीहरू चाहिँ कहिले काहीँ आउनुहुन्छ। अब हामी चाहिँ नजाने पनि बरु हामी आउँछ। अनि त्यस्तै भन्नु पर्दाखेरि हाम्रो अब नरेन्द्र निमलजीलाई झोले नमस्कार सहित, त्यतै हाम्रो राजा राईज्यू, कुबेर राई, ईसा राई, अनि शान्ति साईरा, मोहम्मद मिया, अनि दुई सय मधु बहिनीहरू, अनि डलमाया बहिनी, प्रतिमा बहिनी, लक्ष्मी बहिनी, चेतना बहिनी, रोसिका बहिनी, अनि हाम्रो खगीमा बहिनीलाई धेरै धेरै सम्झना छ भन्न चाहे। अनि यतै हाम्रो राम यता अमृत तुलाधरजीलाई नमस्कार सम्झना छ। हजुरलाई अब फोन गर्न पनि अब सुनिरहेछ भने फोन पनि सकेपछि नम्बर रुपियाँ भने चाहिँ पटक पटक नम्बर दिँदा पनि मै बैगनी माया बैगनी भने जस्तो भयो। हाम्रो अमृतजीलाई छोरी है भन्न चाहे नमस्कार सहित। अनि त्यतै हाम्रो ऋषिजी आउनुहुन्छ अब कसरीबाट, अनि हाम्रो सोकजी आउनुहुन्छ यता खोरादीबाट, अनि चन्द्रजी आउनुहुन्छ मन्द्रेबाट, खै त्यही बेलचोता जुडेबाट, केरेबाट सन्तोषजी आउनुहुन्छ, आशिष भाइ लगायत, अनि हाम्रो गाउँवासीहरू चाहिँ सुकल गण्डकी सुनिराख्ने थुप्रै हुनुहुन्छ, यता चैनपुर गणेश लगायत, यता पाइमी मर्या, अनि यता प्रख्या आसपारी, अनि यता खतम साप चित्रे भेसाती सामान, हाम्रो सबै चित्रहरूले सुनिराख्नुहुन्छ। विशेष गरी यता पाइमिया चाहिँ हाम्रो सबिलाल थापा, काजी थापा, अनि मिन्सरहरू, अरू नानी बाबुहरू पनि हुनुहुन्छ। सम्पूर्णलाई भने बिदा चाहे।
1: हुन्छ नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो ताराजी हुनुहुन्थ्यो पाथरदीबाट, र उहाँले आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नुभयो। पालो तपाईँको रहेको छ, आउनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि उपहार बोलको स्वप्न सुमनको आवाजमा रहेको यो गीत राख्दैछु। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा। टाइम चेक पछि आउने नै छु, सुन्दै गर्नुहोला, अनि फोन ट्राई पनि गर्दै गर्नुहोला है त।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन, होमवर्क देखाउ त।
7: हस् टीचर।
6: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
7: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।
10: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
15: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965779। चार मोबाइल नंबर 9840-61268
17: 9850-60268
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ।
0: शुक्ला गण्डकी एफएम 97.6
19: शुक्ला गण्डकी टाइम चेक
17: यति बेला बिहानको ठिक 11 बज्यो।
1: अल राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू त राखिराखेको नै छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279011 र 9806636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु है। र अब स्टुडियोको लाइन त यही नै भइहाल्यो, कार्यक्रममा जोडिन सक्नुहुन्छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म माया पिरती बोलको गीत रहेको छ स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि माया पिरतीमा बैनामा दुखी बोलको यो गीत राखिसके। यति बेला अर्को गीतलाई कार्यक्रममा राख्दैछु। सिक्का नोटैमा बोलको गीत चाहिँ रहेको छ, जसमा आवाज रहेको छ मेलिना राई, त्यस्तै गरी समीर खरेलको लिरिक्स रहेको छ डी कार्की दान बहादुर कार्की, अनि त्यस्तै गरी म्युजिक रहेको छ समीर खरेलको। यति बेला भने यो गीत स्वीकार्न छैन।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि सिक्का नोटै मार्बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। अब कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ 98422 72911 र 98066 3611 को बाटो भएर चाहिँ कार्यक्रममा तपाईँ जोडिन सक्नुहुन्छ। है स्टुडियोको लागि त यही नै भइहाल्यो। आफूलाई मनपर्ने कुनै पनि गीत छ भने गुनगुनाउन सक्नुहुन्छ। है यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हेलो नमस्कार हजुर। हेलो नमस्ते।
1: हेलो नमस्कार हजुर।
0: हजुर नमस्कार, सन्चै आरम हुनुहुन्छ?
1: हजुर सन्चै आरमै छु। हजुरलाई के कस्तो छ?
0: हजुर म पनि एकदमै ठिकठाकै छु भन्नु पर्यो। अनि के कसो हुँदैछ रोपाई, कति सकियो कति बाँकी छ?
1: हजुर अब गाउँको सबै सकिन्छ दुई दिनपछि।
0: ए गाउँको भनेपछि चाहिँ अब जम्मा दुई दिन मात्र बाँकी छ है रोपाई सकिनुको लागि?
1: हजुर गाउँको चाहिँ पर्व चल्छ।
0: हजुर हजुर ल ठिक छ। अनि सुनाउनुहोस् अरू के छ नयाँ नौलो?
1: अरू त ठिकै नै छ, अब मकै छैन
0: त्यही त नि त्यही भनेर चित्त बुझाउनु पर्ने भयो के।
1: हजुर अरू त ठिकै छ, अब मकै छैन कि अब चाहिँ
0: हजुर हजुर ल ठिक छ। अनि आज चाहिँ कुन गीत गुनगुनाउनुहुन्छ? ल ठिक छ अब गाउनुहोस् है त।
1: हजुर हजुर पल्टन घरमा झर्कानु साह्रै हुने गाह्रो, पल्टन घरमा झर्कानु साह्रै हुने गाह्रो, गिरादेखि मानि पसिनाको धारो
0: हुन्छ हुन्छ सम्झ ल त्यो भएन भने अर्को गाउनुहोस् ज्याक दि रायाले सुनौ ल।
1: हजुर
0: ज्याक दि रायाले सुनौ। ल हजुरलाई धेरै धेरै धन्यवाद छ है त।
1: हजुर ज्याकी त मेरो मावली पर्छ नि।
0: ए हो र ए अनि अचेल चाहिँ जानु भएको होइन? हजुर
1: अन्त खाइरहन्थ्यो
0: त्यही त नि ल ठिक छ। अब अचेल चाहिँ अब जान पाइया छैन, अब जे भए पनि एकजना घर कोरेरै बस्नु परेको रे, कामको माछा जाने कुरो भएन होइन?
1: हजुर
0: त्यही त नि, अब पानी परिराखेको छ, पानीको बहाव बढी बढ्न सक्छ यो समयमा।
1: हो
0: र ल ठिक छ। हजुर हजुर त्यही त नि ल ठिक छ। अब त्यसो भए त्यो कुरा पनि होला होइन?
1: हजुर
0: हजुर
1: हजुर
0: ल हुन्छ त्यसो भए अब दसैँमा चाहिँ अब मिलेसम्म भेटौँला है त।
1: हजुर
0: ल हुन्छ, अब साथीहरूलाई सम्झन सक्नुहुन्छ है त। ठिकै छ केही नै भएन ल, अब साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: हजुर सर्वप्रथम त हजुर जाने भयो।
0: हजुर धन्यवाद।
1: त्यसपछि अनि जिए ताराजीलाई खैमा भन्दा दलमा भन्दा राष्ट्रिका भन्दा चन्द्रबहादुरजीलाई हाम्रो एकलाई भन्दै
0: संसारले हामी छोड्छौ. नमस्कार.
1: नमस्कार.
0: हजुर, यति बेला भने फोन गर्नुभएको थियो हामीलाई. ल हुन्छ, हस् अहिले चाहिँ छुट्यौँ है त. हजुर, यति बेला भने हामीलाई चाहिँ फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट र अब उहाँले पनि निकै नै आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नुभयो है. अब तपाईँको पालो रहेको छ, कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनु होला 9842279911 र 9086636611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु मैले. यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म महिना छम छम्ती त बोलको यो गीत रहेको छ. स्वीकार्नुहोस् है त.

छोरीलाई मजत्र र चोली हजुर छोरोलाई च्याटै शिरमा टोपी दैव संजुग भेट भयो नाते गाउने हो कि हो झ्याउरे भाका मादल ताल तालमा ताल मिलाएर नाचिदिन्न आज आगनीमा छम्मा।

रङ्ग राशी मर माट मुनि जीवनको भर केही छैन, उमेर छँदै मोजा गर्नु भैस छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि महिना चाहिँ छमछम्ती तबलको यो गीत राखिसके यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु. लहनदे जुराए कि बोलको गीत चाहिँ रहेको छ. यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा. ब्रेक पछि आउने नै छु. सुन्दै गर्नुहोला है त.
1: Entertaining the nation.

0: साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
0: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9556012474।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।
11: दाइ, एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
14: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
14: पुराना गरगहनासँग नयाँ साटफेर,
5: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
16: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स।
14: जहाँ तपाईँले स्यामसङ ब्रान्ड का मोबाइल फ्रिज एलईडी टीवी वाशिंग मेसिन माइक्रोओवन भ्याकुम क्लिनर लगायत का सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड पुल ब्रान्ड का सामानहरूका लागि पनि

0: सम्झना सक्नुहुनेछ।
1: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
5: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेल्डर शुक्ला गण्डकीमा. प्रोग्राम हेल्डर शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मिठा मिठा गीतहरू कार्यक्रममा राखिराखेको नै छु. पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है. र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु भन्छन् कोही जिन्दगी यो बोलको गीत स्वीकार्नुहोस्

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि भन्छन् कोही बोलको यो गीत मैले राखिसके, यति बेला भने अर्को गीत राख्दैछु म, गीत रहेको छ यति बेला माइती घर बोलको गीत चाहिँ रहेको छ, सोही राख्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि माइती घर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ है र आजकै श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ यति जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै मायालाई केडियोमा बैना बोलको यो गीत राख्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद बोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला नमस्कार बाई बाई हेभ अ गुड डे।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765570900, मोबाइल नम्बर 9847061268,
6: 9850602068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
11: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9855643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
13: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864970056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
17: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
18: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
17: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
18: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र
19: गतिविधि नियन्त्रण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने बताउनुभयो। उहाँले निकुञ्ज आसपासका क्षेत्रमा कमजोर घर संरचनाका कारण मानवीय क्षति बढ़दै गएको उल्लेख गर्दै सुरक्षित र बलिया आवास निर्माण आवश्यक रहेको बताउनुभयो। साथै समग्र गाउँवासीको सुरक्षाका लागि एकीकृत बस्ती र सुरक्षित संरचना निर्माणको योजनामा समेत अघि बढ़ेको उहाँको भनाई छ। स्थानीय बासिन्दाहरूले निकुञ्ज मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका बस्ती उच्च जोखिममा रहेको भन्दै कानूनी तथा प्राविधिक जटिलता हटाई दीर्घकालीन समाधानका लागि सरकारबाट प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग, उन्नत बिउ, सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा झण्डै वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि झण्डै 60 लाख मेट्रिक टन मात्रै उत्पादन हुने गरेकोले 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक 30-35 अर्ब रूपियाँ भन्दा बढ़ेको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढ़ी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारी निकायले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि, रैथाने बिउ संरक्षण, उन्नत बिउ उत्पादन, सिंचाई विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढ़ाएको छ। कृषि विज्ञहरूले समयमै मल, बिउ, सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धानमा आत्मनिर्भरता हासिल गर्न सक्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाउ आज पनि सामान्य घट्यो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत मुन्दुम पदमार्गमा लालीगुराउँस रोपियो लगायतका खबर बाँकी नै छन्।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज पश्चिमका नदी खोलाहरूमा बाढ़ीको जोखिम, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबार दिन हिजो 400 रूपियाँले घटेको सुनको भाव आज 900 रूपियाँले घटेको छ। सुन आज तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,90,300 रूपियाँ थियो। यस्तै आज चाँदी पनि तोलामा 20 रूपियाँले घटेको छ। चाँदी 20 रूपियाँले घटेर 4,585 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,605 रूपियाँ थियो। म्याग्दी जिल्लाको मालेका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगदसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 रूपियाँसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष भेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजन गरिएको बताउनुभयो। सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरूवा रोपिएको छ। हरियाली प्रवर्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षणको केन्द्र बन्दै गएको छ। पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र जल वातावरण मैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो। अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि आज राजधानी तेहरानमा विशाल शोक जुलुस शुरू भएका छन्। खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएका कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रक मार्फत तेहरानका मुख्य सड़क हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले शुरू गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा खामेनीको ज्यान गएको थियो। इरानी राज्य संचार माध्यमहरूका अनुसार जुलुस शुरू भएको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो संख्यामा नागरिकलाई सहभागी गराइएको छ। शोक अवधिभर मध्यनजर गर्दै सड़क, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएका छन्। अन्त्येष्टिका बीच खामेनीको ज्यानको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ। जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका ब्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विरूद्ध तीव्र आक्रोश व्यक्त गरेका प्लेकार्ड बोकेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज सम्पन्न खेलपछि इंग्ल्याण्ड र नर्वेले अन्तिम 8 स्थान बनाएका छन्। यी दुई टोलीबीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ। आज भएका खेलमा इंग्ल्याण्डले सह आयोजक मेक्सिकोलाई 3-0 गोलले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गर्यो। अर्को प्री क्वार्टर फाइनल खेलमा नर्वेले 5 विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ। यसअघि अर्को आयोजक क्यानाडा पनि अन्तिम 16 बाहिरिएको थियो। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास समेत रचेको छ। अर्कोतर्फ ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल पुग्नु अघि नै विश्वकपबाट बाहिरिएको छ। विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। विश्वकपमा आज राति 1:15 पोर्चुगल र स्पेन तथा भोलि बिहान 6 बेल्जियम र अमेरिकाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज पश्चिमका नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम, 3 दिनसम्म ठूलो वर्षाको सम्भावना, हात्ती आक्रमणका पीड़ितलाई तत्काल राहत दिने सरकारको तयारी, मानव वन्यजन्तु द्वन्दको दीर्घकालीन समाधान खोजिने, जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य, वार्षिक झण्डै 10,00,000 मेट्रिक टन धान अपुग, खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस, ट्रम्प र नेतन्याहु विरूद्ध इरानी नागरिकको तीव्र आक्रोश, र विश्वकपमा इंग्ल्याण्ड र नर्वे बीचको क्वार्टर फाइनल खेल आउँदो आइतबार हुने। नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702225, मोबाइल 98563388, 98461656।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
9: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
5: शिरोधारा,
9: नस्य कर्म, जलनेति,
5: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634383।
10: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
11: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660969, 98067725229।
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332222, 98087969142।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै,
13: कहाँ जाउ जाउ अलमल्ल परे म त।
14: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
13: सपिङका लागि भनेर दुले गौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
14: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
13: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9846694378, 9811969902।
15: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हाम्रो मोबाइल पसल दुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्द घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगुबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
9: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण

0: सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
1: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9850623128 र 9842614726।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040।
4: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
4: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
4: प्रोप्राइटर रोशनी श्रेष्ठ
5: मोबाइल नम्बर 9827109066 र 9840904543।
6: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
6: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452।
8: चलिरहेको देखेन भन्यो।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
7: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
10: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
6: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
7: तर महँगो होला नि?
6: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
8: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
9: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
8: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0-65-414-411, मोबाइल 98-65-22938 र 98-028-22938।
10: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
11: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
12: सम्पर्क 0-65-414-221, मोबाइल 98-65-35-921।
11: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
13: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
10: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
13: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
13: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
10: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
13: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
10: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
13: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
10: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
13: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौडाले घाँस नेपियर अमृतो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
10: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
13: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
10: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
13: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु फोन नम्बर 0565361175 98563175
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
14: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
16: रिमाल हार्डवेयर सम्पर्क 0564142540 0564143540

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बजे

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
5: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
6: होइन, कति पुन मोबाइल भन्दै कराएको।
5: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
6: कहाँ छ पुन मोबाइल?
5: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
7: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सिङ दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 65570744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856779487।
12: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
14: मोबाइल नम्बर 9821652067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
14: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
4: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
5: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635-70-676, मोबाइल 98560-62-676।
2: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ, तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 065-414-050, मोबाइल 98463-23811।
7: शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौड़ा नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
4: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 70 9 6, मोबाइल नम्बर 9847 61268
10: 9857 60268।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878 9825527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98-141-11178, 98-560-00778।

0: Get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्लागंधकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: कृषि विकास कार्यालय तनहुँको अनुरोध
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
5: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
6: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
6: थप जानकारीको लागि 0-65-65-130
5: कृषि विकास कार्यालय तनहुँ दमौली
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
8: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
9: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
8: हो त नि अब चाहिँ राम्रो भयो
10: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
8: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
6: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
12: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0-65-414-194 मोबाइल 98-560-20-630
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
6: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
13: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
14: सम्पर्क 0-65-414-221 मोबाइल 98-560-35-921
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
15: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
16: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
19: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
20: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट चोक,
19: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
21: गाउँबाट सपिङ गर्नको लागि धुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
22: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर धुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, धुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, धुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, धुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
25: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
23: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
17: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौड़ा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35-031।
7: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62-099।
0: यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामेछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0-65-75-970-4, मोबाइल नम्बर 98-460-61-268।
12: 98-560-62-268।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

ने गुस्से में फोन मेरा काटा, दुआ सिक सरेंडर हुआ।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
2: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
1: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
4: ल छोरी हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र
4: के शर्त हो त्यस्तो सुनाउन त हामी पनि
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार उडा कार्यालयको अगाडि सम्पर्क नम्बर 0658412100460 र 9840078022
6: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन संस्थाको विनियम ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ नोट ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
3: Wherever you are, stay connected.
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: Wherever you are, wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
5: तयारी र भावी योजना बारे संसदलाई जानकारी गराउनु पर्ने, तयारी र भावी योजना बारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा गाड़ी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाउने निर्णय भएको थियो, तर सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुमवासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै लजमा राखेका सुकुमवासीलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा 5 दिनको समय अवधिभित्र 12 गते सम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धिदर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धिदर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 को वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.65% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्सिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64,27,000,000,000 रूपियाँबाट बढ़ेर 64,65,000,000,000 रूपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। कञ्चनपुरको बेलौडी नगरपालिकाले आगलागी कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न बेलौडी, कलकत्ता र गोकुलपुर बजारमा गरी 3 फायर हाइड्रेन्ट जडान गरेको छ। प्रति हाइड्रेन्ट 75,000 रूपियाँको लागतमा फायर हाइड्रेन्ट जडान गरेर परीक्षण गरेको नगरपालिकाको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार फायर हाइड्रेन्ट सड़क किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकोले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ। गोकुलपुरका स्थानीयवासी राम बहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो। अब विदेशको खबर। चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट डमी अर्थात नक्कली वार हेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरी टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङले चीनमाथि यस क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउनु भएको छ। चीनले भने यसलाई आफ्नो वार्षिक सैनिक कार्यक्रमको नियमित हिस्सा भनेको छ। सन् 2022 चीनले सेलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ बनाउने प्रयास गरेको छ। चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैनिक अखडा स्थापना गर्न सक्ने आशंका निम्त्याएको छ। यसैबीच क्षेप्यास्त्र परीक्षणले जापानसहित देशहरूमा चिन्ता बढ़ाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू भएको खबरमा उल्लेख छ। जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति पाउने 1 अमेरिकाको डालस संघशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह केको उपविजेता र स्पेन समूह यसको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै सन् 2018 दुवै टोलीबीच खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 वर्षका र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजयी भएका थिए। नमस्कार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि पटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.5%, अर्थतन्त्रको आकार 38 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजी बीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस
10: शुक्ला गण्डकी एफएम 97.6
11: घरमा सुख शान्ति कहिल्यै भएन। आँटेको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन। त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
12: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
14: मेरिया मैनी कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
18: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुन चाँदीका गर गहना,
18: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
18: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
18: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
17: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 9811716069, 9807625239।
18: प्रोप्राइटर राजु विश्वकर्मा। मोबाइल नम्बर 9811433222, 9807769142।
19: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
20: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
19: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
21: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
22: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
23: दुलेगौडा बन्केवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864597056।
22: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
24: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
25: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
24: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
25: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
24: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
25: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
27: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
26: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
27: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
26: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
27: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
26: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
27: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
26: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
27: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
26: र बिहानी 17 कक्षा सञ्चालन हुने।
27: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु, फोन 0665712-40।
28: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
29: किन आमा, के भएर?
28: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
29: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
28: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
29: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
28: मोबाइल 9855643952 र 9806656586।
29: कता हिँडेको आइफोन हातमा लिएर?
25: आइफोन हो कि आइफोन,
0: के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
29: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
29: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
1: शुक्ला गण्डकी FM 97.6।

गाउन छोडी त सपना पूरा नहुँदो रहेछ साथी। सुन त, हिँड्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्न सक्छ। कहिलेकाहीँ आमा भाषण चाहिँ है, मेरो आमालाई भन्दे मेरो सपना पुरा नहुन्छ, बुढी नहुनु भन्नु ल।

0: शुक्ला गण्डकी एफएम 97.6
1: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र मह, मोबाइल 98461680878, 98235527763।

0: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
1: प्रश्न: होमवर्क देखाउ त।
2: हस् टीचर।
1: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
2: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 0565414484, मोबाइल 9850603384 र 9850607988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर, नेपाल।

0: का उत्कृष्ट ब्रान्डहरू जस्तै हुलास का रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एशियन पेन्ट्स का रंग रोगन, पंचकन्या का एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इंडियन ज्याकर कंपनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0654141142, मोबाइल 9850623128 र 9842614726।
4: हाम्रो मोबाइल पसल दुलेगौडामा
5: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
6: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
4: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार, दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850650996।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
8: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
7: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
8: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
7: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
8: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
7: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
9: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
10: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
12: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
12: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्व कर्म,
12: बस्ती कर्म,
11: शिरोधारा,
12: नस्य कर्म, जलनीति,
11: छार सूत्र सेवा,
12: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
12: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
12: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0-65-63-483।
13: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
14: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
13: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
15: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
16: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
17: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
16: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
16: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज
16: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-052, मोबाइल 98560-28-587।
18: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
19: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
18: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
20: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
21: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
22: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
20: ओम एम आभूषण सुनचाँदी दोकान,
18: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98460-69246, 98-0-58-00-8।
23: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
24: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
23: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचरहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
25: दीर्घायु फर्निचर शोरूम,
23: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
25: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
26: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
23: दीर्घायु फर्निचर शोरूम दुलेगौडा त नहुँ,
25: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0656-75947, मोबाइल नम्बर 98-460-61268,
23: 98-560-62068।
27: होइन यसो आमा कहाँबाट छनेको
28: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
27: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
29: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
28: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
30: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
6: नननी दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
7: हो त तुरन्त नजिकको बैंक कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हानी जोगिन्छ
8: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
9: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
10: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
9: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ
10: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
9: खेतबारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ भिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ
9: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
9: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस भूक्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
9: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
10: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
9: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0635631175 98563175। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
0: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
11: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560062676।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउ जाउ, अलमल न परे म त।
15: होइन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर आऊ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98464938, 98171996902।
16: ए बुढा, गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
17: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
17: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
17: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
17: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
15: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा,
16: मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
16: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: ए भाइ पनि
4: बरेली टेलर सुधा हुँदा

0: ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841600829 दमौली शाखाको लागि सम्पर्क 9807613425।
2: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
3: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाँचौं अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
6: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
5: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
7: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
8: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
7: ओम एम आभूषण सुन चाँदी दोकान।
5: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847692046, 9508500008।
9: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
7: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
9: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं, गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
10: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
7: थप जानकारीको लागि 0665361130।
10: कृषि विकास कार्यालय तनहुँ, दमौली।
11: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ,
12: मोबाइल नम्बर 9827109066 र 9460994530।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावट का संपूर्ण सामग्री का लागि

0: होम डेकोर एन्ड डेकोरेसन
1: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
1: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0965414194 मोबाइल 98560206।
0: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेको एन्ड डेकोरेसन
3: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
4: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
3: हजुर हजुर सेलिजाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गोमगोगु बसपार पछाडिपट्टि
4: हजुर काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
5: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
3: होटल टाइटेनिक गोमगोगु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: शुक्ला गंडकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
3: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
8: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
10: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 98568285587।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
14: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
14: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
14: मोबाइल 98563443952 र 98066656586।
7: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन,
2: के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
16: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
17: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
18: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
16: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
19: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4, दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
17: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467349।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना,
2: कला संस्कृति,
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 MHz को ध्वनि तरंगसँग इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मोगलिन पोखरा सड़कको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मोगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मको लागि थप गरिएको छ। मुख्य सड़कको 4 लेन कालो पत्रे कार्य सम्पन्न भइसके पनि सेवा मार्ग, सर्विस लेन, पैदल मार्ग, सड़क सुरक्षा सम्बन्धी संरचना तथा अन्य सहायक पूर्वाधार निर्माणको काम बाँकी रहेकोले म्याद थप गर्नु परेको उहाँले जानकारी दिनुभयो। यो सड़क खण्डको 39 किलोमिटर लामो जामुने पोखरा खण्डमा मुख्य सड़कको 4 लेन कालो पत्रे सम्पन्न भइसकेको छ। यससँगै विजयपुर क्षेत्र सहित सम्पूर्ण खण्डमा 4 लेन सड़क सञ्चालनमा आइसकेको छ भने 12 गोटी पुल निर्माण कार्य समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। थपिएको समयमा आयोजनाले सेवा मार्ग, पैदल मार्ग, नाली व्यवस्थापन, सड़क सुरक्षा सम्बन्धी संरचना तथा शहरी क्षेत्रका अन्य पूर्वाधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। विशेष गरी बजार तथा घना बस्ती भएका क्षेत्रमा पैदल यात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न पैदल मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ। चीनको यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको पश्चिम खण्डमा आजसम्म भौतिक प्रगति 73.51% र वित्तीय प्रगति 65.76% पुगेको इन्जिनियर कायस्थले बताउनुभयो। तनहुको शुक्ला गण्डकी नगरपालिका स्थित 2 महत्वपूर्ण रणनीतिक सड़क निर्माण कार्य चरम ढिला सुस्तीले गर्दा अलपत्र परेका छन्। राष्ट्रिय बजेट र दात्री निकायको ठूलो लगानी रहेका यी 2 मुख्य आयोजनाहरू निर्माण व्यवसायीको लापरवाहीले गर्दा समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि शास्ति खेप्नु परेको छ। यी अलपत्र सड़कका सन्दर्भमा स्थानीय प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनहरूमा समेत निरन्तर प्रश्न उठ्दै आइरहेकोले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा शुक्ला गण्डकी नगर समितिले आइतबार दोलेगौड़ामा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालाई भेट गरी तत्काल निर्माण हुने वातावरण सिर्जना गरिदिन कड़ा ध्यानकर्षण गराएको छ। सो अवसरमा ध्यानकर्षण पत्र बुझ्दै मन्त्री लम्सालले रणनीतिक महत्वको ठूलो पूर्वाधार आयोजनाका लागि बजेट पर्याप्त रहेको स्पष्ट पार्दै तोकिएको समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण पक्षलाई कानूनी दायरामा ल्याएर अलपत्र योजनालाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अलपत्र दुवै सड़कबारे मन्त्रीको ध्यानकर्षण गराउँदै राष्ट्रपा शुक्ला गण्डकी नगर सभापति हरिबहादुर खड्काले चुनावी पछि जनताको मुख्य सरोकार बन्ने गरेको यस क्षेत्रको मुहार फेर्न अब ढिलाइ गर्न नहुने बताउनुभयो। बागलुङको काठेखोला गाउँपालिकाले बस्तीलाई जोखिममा नपर्ने गरी स्थानीय सड़कको मापदण्ड तय गरी लागू गरेको छ। गाउँपालिकाले सड़क निर्माण तथा विस्तारमा अनिवार्य रूपमा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको हो। गाउँपालिकाभित्र हाल 398 किलोमिटर सड़कको ट्र्याक खुलिसकेको छ। ती सड़कलाई गाउँपालिकाले 3 वर्गमा विभाजन गरी आवश्यक मापदण्ड निर्धारण गरेको छ। गाउँपालिका केन्द्रदेखि वडा कार्यालय जोड्ने सड़कलाई क वर्गमा राखिएको छ। यी सड़क सेट ब्याक सहित 12 मिटर 14 हुने गाउँपालिकाको नीति छ। हाल गाउँपालिका केन्द्रबाट 8 वटै वडा कार्यालय जोड्ने सड़क निर्माण भइसकेका छन्। वडा नम्बर 5, 6 र 7 जोड्ने सड़क कालोपत्र भइसकेका छन् भने वडा नम्बर 8 जोड्ने सड़क स्तरोन्नति सम्पन्न भएको छ। वडा नम्बर 4 जोड्ने सड़कको केही खण्ड कालोपत्र गरिएको छ। बागलुङको उपभोक्ताले अशुद्ध पानी पिइरहेको तथ्याङ्क सार्वजनिक भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा बागलुङका अधिकांश ठूला खानेपानी आयोजनाको पानी खान अयोग्य भएको पाइएको हो। हालै भएको परीक्षणमा जिल्लाभरका 77 खानेपानीका मुहानमा दिशामा पाइने किटाणु कोलिफर्म भेटिएको छ। स्वास्थ्य कार्यालय बागलुङले हरेक वर्ष खानेपानीको शुद्धता परीक्षण गर्दै आएको छ। खानेपानी गुणस्तर सर्भिलेन्स अन्तर्गत जिल्लाका 369 वटा खानेपानीका मुहान परीक्षण गर्दा 77 वटामा मानव दिशामा पाइने किटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन निर्देशक दिल्ली प्रसाद आचार्यले बताउनुभयो। आचार्यका अनुसार बागलुङका अधिकांश खानेपानीका मुहान शुद्धिकरण गर्ने आवश्यक रहेको बताउँदै कोलिफर्मको जीवाणु भएको खानेपानी सोझै खान नमिल्ने जानकारी दिनुभयो। एमाले स्याङ्जा जिल्ला कमिटिका अध्यक्ष सूर्यप्रसाद गैरे पारस व्यक्ति केन्द्रित हुँदा पार्टीले गत चुनावमा ठूलो क्षति बेहोरेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, निर्वाचनमा मत घट्नु र गण्डकीका विभिन्न क्षेत्र सहित देशभर 49 स्थानमा जमानत जफत हुनु सामान्य विषय होइन। हामी नीति र विचारभन्दा सत्ता केन्द्रित भयौं, पार्टीमा सामूहिकता हराएको छ र व्यक्ति केन्द्रित हुँदा ठूलो क्षति भएको छ। कुनै व्यक्तिलाई नेतृत्वमा टिकाई राख्न पटक पटक गरिएको विधान संशोधनबाटै गलत दिशा समातेको उनको तर्क छ। उनले पार्टी नेतृत्वमा 70 वर्ष उमेर हद र 2 वर्ष कार्यकालको प्रावधान हटाउने निर्णय गलत भएको बताए। अब विशेष महाधिवेशन गरेर हालको संकट समाधान गर्नुपर्ने उनको सुझाव छ। पार्टी सामूहिकतामा छैन, व्यक्ति केन्द्रित भएर क्षति भएको छ। विशेष महाधिवेशन गरौं, छलफल गरौं। उनले भने, केही समय अघि बसेको एमाले गण्डकी प्रदेश कमिटिको समीक्षा बैठकमा नेता नेतृत्व र कार्यशैलीमा व्यापक सुधार गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने आवाज उठेको थियो। सोही बैठकको प्रतिवेदन अहिले एमाले केन्द्रीय कमिटिमा पठाएको प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो। पोखराबाट दुबई उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाइ दुबईको नेपाल सहित जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौ 7 गतेदेखि 1 महिनासम्म दैनिक 1 उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। पोखरा दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन, न्यूयोर्क, टोकियो लगायत 260 भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनुभयो। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि संघले गरेको पहल र लामो रिले अनशनको स्मरण गर्दै यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाली भाषाका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको 213 जन्म जयन्ती उहाँकै जन्मस्थल तनहुँको छुँदी रम्खामा विविध रचनात्मक कार्यक्रमका साथ 3 दिनसम्म मनाइने भएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको बैठकले यही असार 27, 28 र 29 गते भानु जयन्ती भव्य रूपमा मनाउने निर्णय गरेको हो। भानु नगरपालिकाका प्रमुख तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष आनन्द राज त्रिपाठीले आदिकविको जन्मथलोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको विशिष्ट केन्द्र रूपमा विकास गर्न स्थानीय सरकार पूर्ण रूपमा लागि परेको बताउनुभयो। भाषा र साहित्यको यो ऐतिहासिक धरोहरको संरक्षण र प्रचार प्रसारको लागि संघीय प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समन्वय र सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। उपप्रमुखमा गोतामेले भानु जयन्तीले नेपाली भाषा र संस्कृतिको सम्वर्धनमा नयाँ पुस्तालाई जोड़ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भानुभक्तको जन्मस्थलको विकासको लागि महिला समूह, टोल विकास संस्था र स्थानीय सरकारवालाहरूको सहभागितालाई थप सुदृढ़ बनाइने उल्लेख गर्नुभयो। म्याग्दी कुमारीका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेको 25 जोडीलाई नगदसहित सम्मान गरेको छ। लक्ष्य समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रतिजोडी रू 3,500 नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेद प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मी देवी घरतीपुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, उराध्यक्ष उदय बहादुर बुढाथोकी र पथ बहादुर रोका, कार्यपालिका सदस्य प्रतीक्षा रसाइली, दलबहादुर खड्का थोकी तथा वडा नम्बर 1 का कार्यवाहक उडाध्यक्ष मान सिंह सापकोटा लगायतले सम्मान गर्नुभएको थियो। कार्यपालिका सदस्य प्रतीक्षा रसाइलीले अन्तर्जातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताउँदै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो। नवलपरासी बर्दघाट सुस्तापूर्वक मध्यविन्दु नगरपालिका 4 स्थित मदनपुर ग्रीन भ्याली बोर्डिङ स्कूलमा कक्षा 3 अध्ययनरत सिमरन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ। केही वर्ष अघिसम्म मोबाइलमा धेरै समय बिताउने, ससाना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढ़ाईमा खासै रूचि नदेखाउने सिमरन अहिले नम्र, अनुशासित र जिम्मेवार बनेकी छन्। पहिले घरमा झगडा गर्ने, काममा नसघाउने र धेरै जिद्दी गर्ने गर्थे उनी भन्छिन्। अहिले परिवार, साथी, पढ़ाई र समयको महत्व बुझे सिकेकी छु। यो सबै मैले हाम्रो खुशी कक्षाबाट सिकेकी हुँ। सिमरनको परिवर्तन व्यक्तिगत अनुभव मात्र नभई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत मध्यविन्द नगरपालिकाले सञ्चालन गरेको हाम्रो खुशी पाठ्यक्रम प्रभावको एउटा उदाहरण हो। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in बिल लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौडा।
4: मोबाइल 98560 55 77।
10: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
12: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9550700778।
13: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840078022।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: मिलन मिश्रण गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर।
17: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकीएफएम.com.np लगइन गरेर सुनेर बस्नुहुने सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस सोमबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको यस श्रृंखलामा रहेर तपाईँ लागि मिठा मिठा बाकाजा राख्ने नै छु। सँगसँगै कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 98422711 र 98066636611को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र अब तपाईँको ठाउँतिर के कस्तो कामहरू चल्दैछ त्यसबारेमा पनि जानकारी गराउन त सक्नुहुन्छ नै है। र कार्यक्रममा जोडिनको लागि स्टुडियोको लाइनको बारेमा त जानकारी गराइ नै हाले र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साफ गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई है। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु फुल्दै फुल्दै जाऊ बोलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ शक्ति चाँद, त्यस्तै गरी मुना थापाको। यति बेला भने स्वीकार्नुहोस्

0: हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि फुल्दै फुल्दै जाऊ बोलको यो भाका मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। यति बेला भने कोही साथ हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा लिन्छु। हेलो नमस्कार हजुर।
1: नमस्ते सुजिना।
0: हजुर नमस्कार बुवा, सन्चै आरामै हुनुहुन्छ होला क्यारे? अन्त अनि आजको दिन कसरी बित्यो त नि हाम्रो बुवाको?
1: अब आजभोलि काम गर्न सकिँदैन सुजिना।
0: हजुर
1: प्राय जस्तो घरमै बसी चाहिँ यताउता बसिन्छ, प्राय जस्तो घरमै हुन्छ।
0: हजुर हजुर ल ठिक छ, त्यसो भए अब कार्यक्रम सुनिरहँदा त कस्तो लाग्छ त नि, त्यो प्रतिक्रिया पनि दिनुहोस् न त।
1: प्रतिक्रिया त मलाई त राम्रै लाग्छ, सबै ठिक छ, राम्रै लाग्छ।
0: ल हुन्छ, आज चाहिँ अब गीत गाउने दिन चाहिँ रहेको छ क्या रे? हजुर कुन गीत गाउनुहुन्छ? ल अब गीत सुनिहालौ न त है।
1: हामीले गाउने हो कि तिमीले सुनाउने हो?
0: हजुरले गाउने हो नि।
1: ए
0: हजुर
1: ए मैले त अर्को पटक म फेरि फोन गर्छु है।
0: कहिले अर्को पटक?
1: यहाँ चाहिँ गीत मैले लिएको छैन।
0: हजुर अहिले जुन आउँछ त्यही गाउनुहोस् न त, आइसक्नु भयो अर्को पटक भनेर भनिरहन भन्दा, अहिले जुन आउँछ त्यही गीत गाउनुहोस् न त, त्यो लिनै परेन, अर्को दिनमा फेरि अर्को दिन भइहाल्छ नि गीत गाउने दिन। हुन्छ एउटा जुन अब जस्तै सुनिरहेको गीत मध्येबाट पनि आफूलाई जुन गीत आउँछ त्यही गीत गाउनु भए पनि हुन्छ कि? हुन्छ
1: मिठो बोल्छु बोल्दिन न मिठो, म त हजुर घर गाउँले छिटो, घर गाउँले छिटो, मिठो बोल्छु बोल्दिन न मिठो, मिठो बोल्छु बोल्दिन न मिठो, सागर सिस्नु आटो र पिठो, सागर सिस्नु आटो र पिठो, त्यही खाएर हुर्केको यो छिटो, त्यही खाएर हुर्केको यो छिटो।
0: ल हुन्छ हजुरलाई धेरै धेरै धन्यवाद छ, अब साथीहरूलाई सम्झन सक्नुहुन्छ है त।
1: तिमीलाई
0: हजुर धन्यवाद।
1: तिम्रो श्रोताहरू
0: हुन्छ, अहिले चाहिँ हामी छोड्छौँ, नमस्कार।
1: नमस्कार
0: हजुर, यति बेला भने फोन गर्नुभएको थियो बलराम बुवा हुनुहुन्थ्यो, कास्कीकोटबाट चाहिँ फोन गर्नुभएको थियो। बुवाले आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नु भएको छ भनौ है, र तपाईँ पनि आफूलाई मनपर्ने कुनै पनि गीत छ भने उजागर गर्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु, झ्यालैमा ऐना बोलको गीत चाहिँ रहेको छ, जसमा आवाज रहेको छ भगवान भण्डारी, अनि त्यस्तै गरी लक्ष्मी खड्काको लय र शब्द रहेको छ भगवान भण्डारीको। यति बेला भने स्वीकार्नुहोस् है त।

0: 97.6
1: शुक्ला गंदकी FM 97.6
2: हप्ते एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथेर
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562060099।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
6: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 98562012474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफुजी मान्द्रे 26-60 हुँदै मगेम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मगेम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोमगोबु बसबार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461680878, 98235-5273।

0: धन्यवाद साथीना, यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नहुने मरी, म पनि अब नातिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9855338 9841356558।
4: ल छोरी, हामीलाई जोइ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनसादी पसल, सुक्ला गण्डकी 6 खैरेनी 4 वडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9846078022।
6: सुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसाय विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू त कार्यक्रममा राखिराखेको नै छु, पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। यति बेला भने तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु म, हुन्न र बोलको भाका रहेको छ, स्वीकार्नुहोस् है।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा रहेको छ। जसमा चाहिँ आवाज रहेको थियो वसन्त थापा, त्यस्तै गरी निर्मला भण्डारीको है, सुनिसक्नु भएको छ क्यारे यो गीत। राजुकै श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइनै सकेको छ। कार्यक्रममा सहभागिता जनाउनु हुने, फोन ट्राई गर्नुहुने अनि त्यस्तै गरी तिनजेलसम्म रेडियो सुनेर बस्नुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम संसारी पसलका प्रोपाइटर भक्तकुमार रामदाम सरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि गीत रहेको छ मोहनी बोलको गीत चाहिँ यो छार्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
4: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहु
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0 65 70 9 4, मोबाइल नम्बर 98 4 60 61 268
4: 98 5 60 60 268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98 4 60 67 645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175. तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 6 बज्यो.
3: उज्यालो रेडियो नेटवर्क
4: आई प्रोडक्ट्स प्रालीको हो.
5: राष्ट्रको शान किसान.
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
0: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
1: असारको चौथो हप्ता शुरू भइसक्दा चालू आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाँकी। पुँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
2: एक गतिदेखि 2 गतिदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अन्तिममा गएर बढ़ी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन।
0: श्रीलंकामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
1: र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। मेजर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यका नदी खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन बन्द गरेको छ। बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले आजदेखि खाना दिन बन्द गरेको हो। काभ्रेको बनेपा, भक्तपुरको खरीपाटी, नगरकोटको खानेपानी केन्द्र, इचंगु अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीलाई आजदेखि खाना बन्द गरेको छ। उनीहरूले आज बेलुकादेखि खाना पाउने छैनन्। बस्नका लागि भने केही दिन ठाउँ दिने जनाएको पीड़ितहरूले बताएका छन्। सरकारले 19 गतेसम्म को मात्र पैसा दिने भनेपछि होटलमा राखिएका सुकुम्बासीसँग होटल सञ्चालकहरूले 4 दिनको पैसा माग्दै आजदेखि खाना नदिने बताएका छन्। सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार 19 अर्थात गएको शुक्रबारभित्र राहत रकम लिएर खाली गर्न सूचना टाँसेको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार 19 गतेभित्र 25,000 रूपियाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन्। विभिन्न होल्डिङ सेन्टरमा र बाहिर रहेका सुकुम्बासीहरू मध्ये 1,400 भन्दा धेरै परिवारले हिजो बेलुकासम्म 25,000 रूपियाँका दरले रकम लिएका छन्। आजसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महजनले जानकारी दिनुभयो। सरकारले सुकुम्बासीहरूलाई शुरूमा व्यवस्थापनका लागि 25,000 रूपियाँ र सुकुम्बासी प्रमाणित भए थप 3 महिनासम्म मासिक 15,000 रूपियाँ दिने निर्णय गरेको छ। त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ।
1: यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताउनुभयो।
0: सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ।
1: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदी को भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको मन्त्री मेहताले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष 10 अर्ब रूपियाँ विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरेको उहाँको भनाई छ। 2082 सालको मंगिर मशान्तसम्म बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्स्योट भइसकेको र त्यसपछिको भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरैसो बिरामी व्यक्ति मात्र बीमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनामा चुनौती थपिएको उहाँको भनाइ छ। स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीति अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो।
1: समयमा पानी नपर्दा यस वर्ष धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई गरिएको हो। गएको वर्ष यही अवधिमा देशभर 45% रोपाई भइसकेको थियो। धान उत्पादनको भण्डारण मानिने मध्यप्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मधेसको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मधेसमा यही अवधिमा 25.1% मात्र रोपाई भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाई भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई भएको छ। यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसून फैलन पनि ढिलाइ भएको थियो। पछिल्लो हप्तामा भने वर्षा भएर रोपाई भइरहेको छ।
0: यसैबीच अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित चितवन र दोलखा जिल्लाका आसपासका क्षेत्र, कोशी प्रदेशको सोलुखुम्बु र मोरङ जिल्ला, लुम्बिनी प्रदेशको रोल्पा, अरखाँची र पाल्पा जिल्ला, कर्णाली प्रदेशको मुगु जिल्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा ठूलो पानी पनि परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द, 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो, 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई, सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने, असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चालू आर्थिक वर्ष 2082-83 सकिन अब 3 दिन मात्र बाँकी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर खाताबन्दीको समय नजिकिँदा सरकारले विकासीय बजेट भनिने पूँजीगत बजेटको 37% खर्च गरेको छ। अझ महत्वपूर्ण कुरा, सरकारले असारको पहिलो 15 दिनमै झण्डै 3.5% अर्थात 67.5 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। यसरी सरकारले लामो समयदेखि विवादित बनिरहेको असारी विकासलाई निरन्तरता दिएको हो। आर्थिक वर्षको अन्त्यतिर अत्यधिक खर्च हुँदा कामको गुणस्तर कम हुने र कतिपय काम कागजमा मात्र सकिने जानकारहरू बताउँछन्। साथी हृदय रिमालले असारमा पूँजीगत खर्च धेरै हुनुलाई कसरी लिने भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठलाई सोध्नु भएको छ।
11: हाम्रो पूँजीगत खर्च व्यवस्थापन, विकास आयोजना व्यवस्थापनको कमजोरी हो। काम सम्पादन भइसकेपछि छिटो नै पेमेन्ट गरिदिनुपर्ने हो। कतिपय त काम सम्पादन भएर पनि भुक्तानी अन्तिममा गर्ने प्रवृत्ति छ, कतिपय कामै पनि ढिला गर्ने जब समय घर्किन लाग्छ अनि हतार हतारमा गर्ने प्रवृत्ति छ। त्यसले गर्दा पनि काम पनि अलिक बढी असारमा हुने, त्यो भुक्तानी पनि अलिक बढी असारमै हुने, कतिपय फेरि पहिले भएका कामहरूको पनि अन्तिममा गएर बल्ल भुक्तानी गर्ने, किनभने असारपछि त खाता बन्दै हुन्छ अनि हतार हतारमा भुक्तानी गर्ने प्रवृत्ति छ। यो प्रवृत्तिलाई वास्तवमा आउने वर्ष यो नयाँ सरकारले जिम्मेवारी बोध गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। वर्तमान सरकारले नै गरेन भनेर भनिहाल्न त मिल्ला, तर अर्को वर्ष भएन, साउनदेखि आउने आगामी आर्थिक वर्ष पनि यस्तै रह्यो भने पक्कै पनि सरकारको कमजोरीको रूपमा लिन सकिन्छ।
12: यो हामी जे काम गर्दाखेरि पनि अन्तिम समयमा बढी
10: चाहिँ तात्ने गर्छौँ, यसैको असर हो हाम्रो समग्र परिवेश।
11: एउटा त नेपाली शैली पनि होला, हामी घर व्यवहार अथवा अरू सामाजिक काम कारवाहीहरूमा पनि त्यो देख्छौँ नि, अन्तिममा गएर जब समय ढल्केपछि हतार गर्ने नैतिक निर्णयहरूको स्वभावमा पनि त्यस्तै देख्छौँ। सरकारी पनि पारा अलिकति त्यस्तै हुन्छ, गरौँला नि भोलि गरौँला भन्ने प्रवृत्तिले पनि अलिकति रोल खेलेको हुन सक्छ। तर अब सधैँ यस्तै गरेर त भएन, विकास गर्ने हो, समृद्धि ल्याउने हो भने त हामीले यो प्रवृत्ति, समय व्यवस्थापनका प्रवृत्ति, हामी विभिन्न कार्यक्रमहरू सामान्य होइन कार्यक्रमहरू बैठकहरूको पनि हाम्रो समय व्यवस्थापनमा त धेरै कमजोरी देख्छौ नि, आयोजना व्यवस्थापनमा पनि देखिएको देखिएको जस्तो लाग्छ।
10: अहिलेको सरकारले आगामी दिनमा चाहिँ साउनदेखि नै लागू हुने गरी कामहरू गर्नुपर्ने के हो यो बजेट समयमै खर्च गर्नका लागि, निर्माण व्यवसाय पनि यही बेला तातिने, सरकार पनि अनुगमनमा यति बेला हिँड्ने, बाढ़ी पहिरो विपदको यही समय छ, यो कुराहरूलाई चाहिँ नीतिगत व्यवस्थापन कहाँनिर हो?
11: त्यसैको लागि नै जेठ 15 गते बजेट ल्याउन शुरू गरिएको हो। जेठ 15 गते बजेट आइसकेपछि अब मेरो आगामी वर्षको कार्यक्रम के हो भन्ने कुरा सबै मन्त्रालय कार्यालय संस्थालाई थाहा भइसक्यो। भनेपछि अब 15 गतिदेखि असार मसान्तसम्म एक हिसाबले हेर्ने हो भने तयारीको समय हुनुपर्ने हो, तयारी गर्नुपर्ने हो, गरिनुपर्ने हो, अनि साउन 1 गतिदेखि कार्यान्वयन गरिनुपर्ने हो। त्यो हुन सकेको छैन, हामी 15 त्यस 15 बजेट ल्याए पनि त्यो अनुसारको हुन सकेको होइन, कार्यान्वयन हुन सकेको छैन। अब अहिले मौका छ नयाँ सरकारले नयाँ ढंगले त्यो किसिमको प्रभावकारी ढंगले काम गर्नलाई। अब के भइरहेछ, मन्त्रालयको तयारी कस्तो छ थाहा छैन, असारको पनि अब हामी 10-11 दिन मात्रै बाँकी छ। यतिखेरसम्म साउन 1 गतिदेखि गर्ने कामको जुन जेठ 15 बजेट आयो, बजेट पास पनि एक हिसाबले भइसक्यो, संसदबाट पास पनि भइसकेको छ, पेस भइसकेपछि बहुमतको सरकारमा होइन गणतन्त्रको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतिदेखि 2 गतिदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अहिले जस्तो अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन। अब हेरौँ कसरी अब नयाँ सरकार जान्छ, अब नयाँ राम्रो म्यान्डेट लिएर आएको सरकार छ, त्यसको लागि केही समय पर्खनु नै पर्ने हुन्छ।
0: उहाँहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ। नेपाल दर्पणमा खबरकै सिलसिला, चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक बजार क्षेत्रमा पनि उल्लेख्य वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 खर्ब रूपियाँबाट 64.65 खर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद दिनुभयो। उहाँले आउँदा दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्ले संघको भेटमा अध्यक्ष काण्डले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
0: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.29 अंकले घटेर 2627.1 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 3% भन्दा धेरै ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 34 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज थ्री स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंगा हाइड्रो युरोको सेयर 15% बढ़ेको छ। आज निप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,41 करोड़ रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता सेयर 3,55 करोड़ रूपियाँमा किनबेश भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: Lucas Bonus Pound. भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले 3,45,99,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरेको अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र दुईजना श्रीमतीहरूलाई पनि प्रतिवादी कायम गरेको छ।
6: नेपालमा शिक्षित महिलाले नै आफ्नो नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आज दिक्तेलमा गरेको अन्तर्क्रियामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार 61% आधारभूत र 53% माध्यमिक शिक्षा प्राप्त आमाले शिशुलाई पर्याप्त स्तनपान नगराएका हुन्। उच्च शिक्षा हासिल गरेका 49% आमाले भने दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो। कोशी प्रदेशमा जन्मेको 1 घण्टाभित्र स्तनपान गराउने महिला 47% मात्र रहेका छन् भने 6 महिनासम्म पूर्ण स्तनपान गराउने महिला 53% मात्रै छन्। तर खोटाङको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको र जिल्लामा 1 घण्टाभित्र 98.65 र 6 महिनासम्म 73.01% शिशुले पूर्ण स्तनपान पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वास संक्रमण र मोटोपनाको जोखिम बढ़ने र आमालाई स्तन क्यान्सरको सम्भावना बढ़ने जनस्वास्थ्य अधिकृत शिवेन्द्र प्रसाद सिंहले बताउनुभयो।
7: नेपालबाट हराएका दुई पुरातात्विक महत्वका मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। पुरातत्व विभागका अनुसार फिर्ता भएकामा न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्य देवीको मूर्ति एक हो जुन पाटनको इवाहावहीबाट हराएको थियो। अर्को ब्रिकर्ली कला संग्रहालयमा रहेको 13 शताब्दीको तामाको पद्मपाणी लोकेश्वरको मूर्ति हो जुन थमेलको विक्रमशिला महाविहारबाट सन् 1980 दशकमा हराएको थियो। अनुसन्धानमा दुवै मूर्ति नेपालबाट गैर कानूनी रूपमा गएको प्रमाणित भएपछि न्यूयोर्कको जिल्ला अधिवक्ता कार्यालयले फिर्ता गर्न सहयोग गरेको थियो। नेपाल र अमेरिका बीचको सांस्कृतिक सम्झौताका कारण भविष्यमा अन्य चोरी सम्पदा पनि फिर्ता ल्याउन सहज हुने विभागले जनाएको छ।
6: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ़दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानून व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले 7,000 मिटरका हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नदिने तयारी गरेको जानकारी गराउनु भएको हो।
7: म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई प्रति जोड़ी 3,500 रूपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गएको छ। बिहान नोगुम्बो कारागारमा भएको झडपमा अरू 100 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। कारागारभित्र गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ। झडपपछि विशेष कार्य बल र दंगा नियन्त्रण इकाईका अधिकारीहरू कारागार परिसरभित्र प्रवेश गरेका थिए। हिजो पनि यही कारागारमा भएको झडपमा 2 जनाको ज्यान गएको थियो भने 39 जना घाइते भएका थिए। यद्यपि अधिकारीहरूले हिजो नोगुम्बो कारागारभित्रको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएको दावी गरेका थिए, तर आज कारागारभित्र फेरि झडप भएको हो। झडपपछि धेरै कैदी र कारागारका अधिकारीहरूलाई कारागारबाट बाहिर लगिएको छ। यसैबीच कारागारका प्रवक्ता एसी गजनायकले दुई समूहबीचको झडप नियन्त्रणमा लिन आएका अधिकारीहरूमाथि कैदी बन्दीहरूले आक्रमण गरेका बताउनु भएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू भएको छ। अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तिम छनौटमा परेका 155 जना खेलाड़ीलाई 3 वटा श्रेणीमा छुट्याएको छ। अक्सनका लागि 347 जना खेलाड़ीले नाम दर्ता गराएका थिए। श्रेणी एमा 5, बीमा 27 र सीमा 123 जना खेलाड़ी रहेका छन्। अक्सन मार्फत 7 वटा फ्रेन्चाइज टोलीले 52 जना खेलाड़ी अनुबन्धन गर्नेछन्। क्यानका अनुसार यस पटकदेखि हरेक फ्रेन्चाइज टोलीमा 2-2 जना थप नेपाली खेलाड़ी हुनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाड़ी सहित हरेक टोलीमा 14 जना नेपाली खेलाड़ी रहनेछन्।
6: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकी थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको। यसअघि सन् 1930 अमेरिका 3-0 र सन् 2014 बेल्जियम 2-1 विजयी भएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
6: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
7: चालू आर्थिक वर्षको खाताबन्दी हुन 3 दिन बाँकी, पुँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
6: श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
7: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यस्तो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौंडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
6: चिकन ससेज, बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
8: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
9: बिरामी परीक्षण,
8: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
8: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
8: शिरोधारा,
9: नस्य कर्म, जलनेति,
8: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
8: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
8: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634783।
10: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।

0: ज्ञान सहितको पठन पाठन
1: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
0: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385 मोबाइल 98-560-80-385।
2: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
0: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: मोबाइल नम्बर 98-261-5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
2: आज पनि खाना काँचै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउन आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते गरेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
1: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
1: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
1: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
1: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
1: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
1: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
1: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
1: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 5 60 63 175।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
5: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन।
7: आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई सभामुखको निर्देशन। भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने भूमि मन्त्रीको भनाई। पार्टीभित्र देखिएको विवाद समाधानको लागि आफूहरू संस्थापन पक्षसँग वार्तामा बस्न तयार रहेको नेता महतको प्रस्तुति। तनाव पुनखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। मुगलिन पोखरा सड़कको पश्चिम खण्डको म्याद आगामी फागुनसम्म थप। इरानी नेता खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 को विजेता स्पेन खेल्दै। सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनुभयो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदले सदन मार्फत विभिन्न समयमा सरकारलाई समस्याको विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिनुभएको हो। बैठकमा निर्देशन सुनाउँदै उहाँले भन्नुभयो, माननीय सदस्यले उठाउनु भएको गम्भीर विषयहरूका सम्बन्धमा जवाब दिन तथा देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कारवाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु। मनसुनजन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिएको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु परेमा सभामुखले विशेष जोड़ दिनुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाई छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घरभाडा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँको भनाई छ। यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइरहेको उहाँको भनाइ थियो। नेपाली कांग्रेसका इतर पक्षका नेता डाक्टर प्रकाश शर महतले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरू संस्थापन पक्षसँग वार्तामा बस्न तयार रहेको बताउनु भएको छ। उहाँले मिलाउने इच्छा शक्ति भए अहिलेको अवस्थामा पनि सहमति सम्भव रहेको धारणा व्यक्त गर्नुभयो। चुनदेवीमा बसेको इतर पक्षको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै महतले संस्थापन पक्षले वार्ताका लागि ठोस पहल नगरेको आरोप लगाउनुभयो। उहाँले वार्ताको मिति प्रस्ताव गरे आफूहरू शेखर कोइरालासहित तत्काल छलफलमा बस्न तयार रहेको पनि बताउनुभयो। अहिलेको अवस्थामा पनि मिल्न सकिहालिन्छ, त्यसको लागि बस्नु पर्यो, उहाँले कहिले बस्ने भनेर खबर गर्नुभयो भने शेखरजीसहित हामी बस्छौं, जुन दिन प्रस्ताव ल्याउनुहुन्छ त्यही दिन छलफल गर्न तयार छौं, बसपछि उहाँहरूको कुरा पनि सुनौं, हाम्रो कुरा पनि राखौं र असहमतिका विषय त्यहीँ टुंग्यौं, उहाँले भन्नुभयो। महतले वार्ता बिनै पार्टी एकता गर्न खोजिएको भन्ने प्रचारको कुनै अर्थ नरहने उल्लेख गर्दै वास्तविक रूपमा सहमति खोज्ने भने नमिले कुनै विषय नरहेको बताउनुभयो। साँच्चीकै मिलाउने इच्छा भने नमिले कुनै छैन, तर मिलाउने नचाहने भने जे पनि हुन सक्छ, उहाँले भन्नुभयो। क्रियाशील सदस्यता अध्यावधिका विषयमा आफूको धारणा स्पष्ट रहेको बताउँदै महतले सबै केन्द्रीय सदस्यलाई समेट्ने विकल्प प्रस्ताव गरिएको जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातु कान्दोको नेपाल भ्रमणको अवसरमा 25 अर्बको ऋण सम्झौता भएको छ। एडीबीसँग नेपालले 16,50,00,000 अमेरिकी डलर 25 अर्ब रूपियाँ बराबर सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको हो। अर्थमन्त्री डाक्टर सोनी मोहग्ली र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न 16 रकम बराबरको सहुलियतपूर्ण ऋण लिने बारे सोमबार सम्झौता भएको हो। सम्झौतामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनु कुशवाली हस्ताक्षर गर्नुभयो। नवलप्रासीको पालिही नन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,79,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 79 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारले कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र दुईजना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ। तनहुँ जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आज बसेको बैठकले जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको हो। पूर्णखोप सुनिश्चितता निर्देशिका 2071 तेस्रो संशोधन 2077मा उल्लेख गरिएका सबै मापदण्ड सूचक तथा प्रक्रिया पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले तनहुँलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको हो। जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाभित्रका सबै स्थानीय तहले यसअघि सम्पन्न गरेका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणालाई समेत अनुमोदन गरेको समितिका सदस्य सचिव एवं प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले जानकारी दिनुभयो। यसअघि भानु ब्यास शुक्ला गण्डकी भीमहत नगरपालिका तथा म्याग्दी घिरिङ रिसिङ देवघाट बन्दीपुर र आबुखरिन गाउँपालिकाले निर्धारित प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकेका छन्। तथ्याङ्क अनुसार तनहुँमा 15 महिनासम्मका 3,421 जना तथा 16 देखि 59 महिनासम्मका 10,981 जना बाल बालिकालाई नियमित खोप सेवाको दायरामा समेटिएको छ। स्वास्थ्य संस्थाको नियमित निगरानी घर दैलो अनुगमन तथा छुटेका बालबालिकाको खोजी अभियान मार्फत शून्य डोज तथा ड्रप आउट बालबालिकाको संख्या न्यूनतममा झार्ने प्रयास गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ। पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़क को पश्चिम खण्ड जामुनी पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशीला कार्यस्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ। मुख्य सड़कको 4 लेन कालोपत्री कार्य सम्पन्न भइसके पनि सेवा मार्ग सर्भिस लेन पैदल मार्ग नाली सड़क सुरक्षा सम्बन्धी संरचना तथा अन्य सहायक पूर्वाधार निर्माणका काम बाँकी रहेकाले म्याद थप गर्नु परेको उहाँले जानकारी दिनुभयो। यो सड़क खण्डको 39 किलोमिटर लामो जामुने पोखरा खण्डमा मुख्य सड़कको 4 लेन कालोपत्री सम्पन्न भइसकेको छ। यससँगै विजयपुर क्षेत्रसहित सम्पूर्ण खण्डमा 4 लेन सड़क सञ्चालमा आइसकेको छ भने 12 वटा पुल निर्माण कार्य समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। थपेको समयमा आयोजनाले सेवा मार्ग पैदल मार्ग नाली व्यवस्थापन सड़क सुरक्षा सम्बन्धी संरचना तथा शहरी क्षेत्रका अन्य पूर्वाधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। विशेष गरी बजार तथा घना बस्ती भएका क्षेत्रमा पैदल यात्रीको सुरक्षित आवागमन सुनिश्चित गर्न पैदल मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ। चीनको एनहुई काइयुएन हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति 73.511% र वित्तीय प्रगति 65.76% पुगेको इन्जिनियर कार्यस्थले बताउनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0658141194, मोबाइल 9856620630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हाम्रो मोबाइल पसल दुलेगौडामा
18: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
19: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
20: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
21: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
22: सम्पर्क 0654142121, मोबाइल 9856035921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
26: बाँकी समाचार। तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुई महत्वपूर्ण रणनीतिक सड़क निर्माण कार्य चरम ढिला सुस्तीले गर्दा अल्पत्र छन्। राष्ट्रिय बजेट र दात्रे निकायको ठूलो लगानी रहेका दुई मुख्य आयोजनाहरू निर्माण व्यवसायको लापरवाहीले गर्दा समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि शास्ति खेप्नु परेको छ। यी अल्पत्र सड़कका सन्दर्भमा स्थानीय प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनहरूमा समेत निरन्तर प्रश्न उठ्दै आइरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी नगर समितिले आइतबार दुलेगौडामा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालाई भेट गरी तत्काल निर्माण हुने वातावरण सिर्जना गरिदिन कडा ध्यानाकर्षण गराएको छ। सो अवसरमा ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लम्सालले रणनीतिक महत्वका ठूला पूर्वाधार आयोजनका लागि बजेट पर्याप्त रहेको स्पष्ट पार्दै तोकिएको समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण पक्षलाई कानूनी दायरामा ल्याएर अल्पत्र योजनालाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अल्पत्र दुवै सड़कबारे मन्त्रीको ध्यानाकर्षण गराउँदै रासोपा शुक्ला गण्डकी नगर सभापति हरिबहादुर खड्काले चुनावै पछि जनताको मुख्य सरकार बन्ने गरेको यस क्षेत्रको मुहार फेर्न अब ढिलाइ गर्न नहुने बताउनुभयो। विशेष गरी गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र, एक रणनीतिक सड़क कार्यक्रम अन्तर्गत निर्माणाधीन दुलेगौडा हर्कपुर मोटरमार्गको अवस्था दयनीय बनेको छ। 2076 कार्तिक 4 गते ठेक्का सम्झौता भई 2078 माघ 16 गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो सड़कमा पटक पटक म्याद थप्दा समेत उल्लेखनीय प्रगति हुन सकेको छैन। वर्षामा हिलो र हिउँदमा अत्याधिक धुलोको कारण स्थानीयवासी, विद्यार्थी र बिरामीले दैनिक शास्ति खेप्नु परेको भन्दै हालको ठेक्का सम्झौता रद्द गरी जिम्मेवार ठेकेदारमाथि कानूनी कार्यवाही अघि बढ़ाउन र नयाँ ठेक्का प्रक्रिया मार्फत सड़क निर्माण शीघ्र सम्पन्न गर्न स्थानीय स्तरबाट जोरदार माग उठाउँदै आएको छ। त्यसैगरी विश्व बैंकको सहयोगमा 27,34,89,000 रूपियाँको लागतमा सञ्चालित दुलेगौडा लामागाउँ सड़क स्तर उन्नति आयोजना समेत ठेकेदारको लापरवाही कारण समयमै सम्पन्न हुन सकेको छैन। 2082/23 गति नै सम्पन्न भइसक्नुपर्ने यो आयोजनाको म्याद नागिसक्दा समेत काम पूरा नभएकाले तत्काल निर्माण कार्य पूरा गराई निर्धारित समयमै सम्पन्न हुने वातावरण बनाउन मन्त्री लम्साल समक्ष आग्रह गरिएको छ। बागलुङको काटेखोला गाउँपालिकाले बस्तीलाई जोखिममा नपर्ने गरी स्थानीय सड़कको मापदण्ड तय गरी लागू गरेको छ। गाउँपालिकाले सड़क निर्माण तथा विस्तारमा अनिवार्य रूपमा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको हो। गाउँपालिकाभित्र हाल 398 किलोमिटर सड़कको ट्र्याक खुलिसकेको छ। ती सड़कलाई गाउँपालिकाले 3 वर्गमा विभाजन गरी आवश्यक मापदण्ड निर्धारण गरेको छ। गाउँपालिका केन्द्रदेखि वडा कार्यालय जोड्ने सड़कलाई क वर्गमा राखिएको छ। यी सड़क सेट ब्यागसहित 12 मिटर चौड़ा हुने गाउँपालिकाको नीति छ। हाल गाउँपालिका केन्द्रबाट 8 वडा कार्यालय जोड्ने सड़क निर्माण भइसकेका छन्। वार्ड 5, 6, 7 जोड्ने सड़क कालपत्र भइसकेका छन् भने वार्ड 8 जोड्ने सड़क स्तरोन्नति सम्पन्न भएको छ। एमाले जिल्ला एमाले स्याङ्जा जिल्ला कमिटिका अध्यक्ष सूर्यप्रसाद गैरी पारस व्यक्ति केन्द्रित हुँदा पार्टीले चुनावमा ठूलो क्षति बेहोरेको बताउनुहुन्छ। कुनै व्यक्तिलाई नेतृत्वमा टिकाइराख्न पटक पटक गरिएको विधान संशोधनबाटै गलत दिशा समातेको उहाँको तर्क छ। उहाँले पार्टी नेतृत्वमा 70 वर्षीय उम्र हद र 2 वर्षीय कार्यकालको प्रावधान हटाउने निर्णय गलत भएको बताउनुभयो। अब विशेष महाधिवेशन गरेर हालको संकट समाधान गर्नुपर्ने उहाँको सुझाव छ। पोखराबाट दुवै उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाई दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज साईले शुरूमा भदौ 7 गतेदेखि 1 महिनासम्म दैनिक एक उडान गर्ने घोषणा गरिएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। पोखरा दुवै उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुवै हुँदै लन्डन, न्यूयोर्क, टोकियो लगायत 260 भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने उल्लेख गर्नुभयो। नेपाली भाषाका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको 213 जन्म जयन्ती उहाँकै जन्मस्थल तनहुँको चुन्दी रंगमा विविध रचनात्मक कार्यक्रम साथ 3 दिनसम्म मनाइने भएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको बैठकले असार 27, 28, 29 गते भानु जयन्ती भव्य रूपमा मनाउने निर्णय गरेको हो। भानु नगरपालिकाका प्रमुख तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीले आदिकविको जन्मथलोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको विशिष्ट केन्द्रको रूपमा विकास गर्न स्थानीय सरकार पूर्ण रूपमा लागि परेको बताउनुभयो। भाषा र साहित्यको यो ऐतिहासिक धरोहरको संरक्षण र प्रचार प्रसारका लागि संघीय प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समन्वय र सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। उपप्रमुख उमा गोतामेले भानु जयन्तीले नेपाली भाषा र संस्कृतिको सम्वर्धनमा नयाँ पुस्तालाई जोड्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भानुभक्तको जन्मस्थलको विकासका लागि महिला समूह, टोल विकास संस्था र स्थानीय सरकारवालाहरूको सहभागितालाई थप सुदृढ बनाइने उल्लेख गर्नुभयो। मेग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई नगदसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोडीलाई प्रति जोडी 3,500 नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो। गोर्खाको गण्डकी गाउँपालिका 7 र 8 घ्यालचोकका व्यावसायिक तरकारी किसान उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्। लागत समेत नउठ्ने गरी व्यापारीले मूल्य तोकेपछि केही किसानले विरोध स्वरूप सड़कमा भन्टा फाल्न थालेका छन् भने बोडी बारीमै छोड्न बाध्य भएका छन्। स्थानीय किसान देवेन्द्र भुजेले 2 क्विन्टल भन्टा बजार पठाउन टिपाई, बोरा तथा अन्य खर्च गरी करिब 680 रूपियाँ खर्च गरे पनि व्यापारीले प्रति केजी 5 रूपियाँ मात्र दिने बताएपछि सड़कमा भन्टा फालेको बताउनुभयो। उहाँका अनुसार 2 क्विन्टल भन्टा बिक्री गर्दा जम्मा 1,200 रूपियाँ मात्र आमदानी हुने अवस्था आएकाले लागत समेत नउठ्ने भएपछि यस्तो निर्णय लिनु परेको हो। 2076 सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भुजेले यस वर्ष 4 रोपनी 8 आनामा भन्टा खेती गर्नुभएको छ। भन्टासँगै बोडी र काँक्रोको मूल्य पनि निकै घटेकाले किसान थप चिन्तित बनेका छन्। काँक्रो प्रति केजी 10 रूपियाँ र बोडी 5 देखि 12 रूपियाँसम्म मात्र बिक्री भइरहेको उहाँले बताउनुभयो। गोर्खामा व्यावसायिक रूपमा लगाएको चैते धानमा मरूवा रोगको संक्रमण देखिएको छ। मरूवा संक्रमणले धानका बाला लाग्न नसकेपछि उत्पादन नहुने चिन्तामा किसान छन्। गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरेको चैते धानमा मरूवाका कारण बाला लाग्न नसकेको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले मरूवाका कारण जिल्लाका गोर्खा र पालुटा नगरपालिका तथा शहीद लखन र भीमसेन थापा गाउँपालिकाका फाँटहरूमा करिब 1,130 मेट्रिक टन धान खेतीमा क्षति भएको जानकारी दिनुभयो। लिची र काँक्रा खेती गरेका किसानले यस वर्ष पनि क्षति बेहोर्न बाध्य भएको जनाइएको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 26.29 अंकले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 3% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकोमा 34 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज 3 स्टार हाइड्रोपावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स सानीगढ हाइड्रो कलंग हाइड्रोको शेयर 15% बढ़ेको छ। आज निर्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.41 अर्ब करोड़को कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 कित्ता शेयर 3.55 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा मध्य पूर्वका प्रमुख चरमपन्थी संगठनहरूका शीर्ष नेताहरूको उपस्थिति छ। यस उपस्थिति मार्फत इरानले आफ्ना कट्टर शत्रुहरू इजरायल र अमेरिकालाई कडा सन्देश दिँदै आफ्नो एक्सिस अफ रेसिस्टेन्स प्रतिरोधको धुरी अझै पनि पूर्ण रूपमा सक्रिय र जीवित रहेको दावी गरेको छ। तेहरानमा आयोजित एक शोकसभा र अन्त्येष्टिमा हमास, हिजबुल्लाह र इमानका हुती विद्रोहका प्रतिनिधिहरू एकजुट भएका थिए। इरान समर्थित संगठनहरू हमास, लेबनानको हिजबुल्लाह र इमानको हुतीका प्रतिनिधिहरूले खामेनीलाई अन्तिम श्रद्धांजलि अर्पण गरे। क्षेत्रीय तनावका बीच यी संगठनहरूको संयुक्त उपस्थितिलाई इजरायल र पश्चिमी देशहरूका विरूद्ध शक्ति प्रदर्शनको रूपमा हेरिएको छ। खामेनीको प्रस्थानपछि पनि इरानले मध्य पूर्वमा आफ्नो नियन्त्रण र एक्सिस अफ रेसिस्टेन्सको नेटवर्क कमजोर नभएको सन्देश प्रवाह गर्न खोजेको छ। खेल समाचार। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका छन्। पोर्चुगल समूह के को उपविजेता, स्पेन समूह एचको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा सकिएको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्नुभएको थियो। यस्तै यी दुई टोलीबीच अहिलेसम्म 41 पटक भेट भएकोमा स्पेन 18 र पोर्चुगल 7 खेलमा विजय भएका छन् भने 16 खेल बराबरीमा सकिएको छ। पोर्चुगल र स्पेन बीचको खेललाई 2 फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन एमाल 18 वर्षका हुनुहुन्छ। रोनाल्डोले सन् 2006 पहिलोपटक विश्वकप खेल्दा एमाल जन्मिएकै हुनुहुन्थेन। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका समस्यामै प्रश्नहरूको जवाब दिन सरकारलाई सभामुखको निर्देशन। भूमिहीन सुकुमवासी र व्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गरिने मुख्य भूमि मन्त्री रावलको भनाए। पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरू संस्थापन पक्षसँग वार्ता बस्न तयार रहेको कांग्रेस नेता महतको प्रस्तुति। तनावपूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। मुगलिन पोखरा सड़कको पश्चिम खण्डको म्याद आगामी फागुनसम्म थप। इरानी नेता खामेनीको अन्त्येष्टिको लागि तेहरानमा विशाल जुलुस र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दै। अवस्था हामीले आइतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
26: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
26: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
26: फोन गर्नुहोस् 0635905511।
8: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
26: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
26: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीई र बीएड मा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
26: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
26: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
26: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
26: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ।

0: पहिलो पटक
1: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
0: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98 5 60 62 452। ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है। ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
0: मोबाइल 98 5 60 055 77।

0: आज पनि खाना काँच है? होइन काँच आन्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, भन न किचनको सामान किन्नु कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपिचो।
1: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 चिसापानी, स्याङ्जा।
2: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्दैन क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
6: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
7: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी विद्यालयलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
6: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
7: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
8: चिसापानी आउनुस् आउनुस् यता हो यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर स्याङ्जाको मग्याम चिसापानी हो, आउनुस् बस्नुहोस् हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेशदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे 26D साखे हुँदै मग्याम चिसापानी आवाजातको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235 52763।

नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दोलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
2: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: चलिरहेको देखेन भन्यो,
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
9: गतिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
14: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
17: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नभने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
16: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक।
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33800 98431356 58।

0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811176069, 9807725229,
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811143222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
2: पुराना गर गहना सँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
4: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोकैमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। तनहू सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
9: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क हो।

0: 97.6
1: Shuklagandha KFM 97.6
2: नमस्कार. आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
3: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु.
2: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो,
4: उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल खेल्नु गर्छौँ.
2: आयोजना निर्देशकसँग कुराकानी. तर सुरुमा प्रमुख विश्व समाचार.
5: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्. युक्रेनी राजधानी किएभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्. राजधानी किएभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ. युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्र मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ. राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ़ निर्णय लिन आग्रह गरेका छन्. पश्चिम श्रीलंकाको एउटा कारागारमा 2 दिनसम्म चलेको दंगामा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 जना भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए. एकजना कैदीले लागु औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ. यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो. यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ. उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन. बीबीसीका वेन क्राउचर. युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन. राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए. इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ. खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए. उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ. अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनेभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए. यो बीबीसी नेपाली सेवा हो.
2: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ. प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्. सुनौ एउटा रिपोर्ट. प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्. उनले भने,
3: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ. माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
2: आजको बैठकमा सरकारको कामबारे सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
0: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीरमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
2: त्यस्तै काँग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णाली सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
6: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिक दाम र ठूला गफ हान्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
2: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यसबाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौ।
7: अब फेरि भोलि आउनु भयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै यो भोलि आए पनि हुन्छ भनेको छैनौ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ, भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी इन्टरटेन गर्छौ, दिन्छौ मिल्नेसम्मलाई।
8: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
7: अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा माल लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
8: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
7: अब भर्खर निस्किनु भएको छ, हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोरेको परिवार पनि सबै गइसक्नु भएको छ, 10-15 परिवार चाहिँ खरिपातीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
8: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
7: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ सिडो साहबसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क
4: सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकछिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्मलाई उहाँहरूलाई त्यहाँबाट निकाल्नु पर्ने राखिराख्नु भनेको छ। हामीलाई अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर जाउँ भनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजेको त्यो पनि होइन।
8: जस्तो कतिपय चाहिँ अब नाम दर्ता पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
4: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता कार्य गर्ने शैली पनि छिन हुँदै जाने भएको हुनाले अब सबै धेरै समय यसरी राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य। त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो। त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ। उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छैन खोल्नु पर्छ।
8: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउ न त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन् यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो। घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई।
4: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या। एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्। त्यो भए हुनाले एकचोटि प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुक्क नपार्नुहोस् भनेछौँ हामीले। एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ। अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको छौँ। अब उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ। अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दुई दिन बस्नुलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छु।
8: खानाको पनि व्यवस्था हुन्छ।
4: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देश हुन्छ। त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ। खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई।
8: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन। अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग। युक्रेनको राजधानी कियेभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेभ र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियेभतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
5: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियेभसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाइ छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियेभका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
8: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: प्रकारको पैसा पठाउनु त्यति सजिलो छैन बुझेस, छेर्छ छेर्छ।
1: ठिक छ नि त, बिजनेस हो गुरु, जसको शक्ति त्यसकै भक्ति। मलाई त बिचिरी भने त आँखै देख्दिनँ क्या म।
2: कसैलाई विश्वास गर्दैन त्यसले, झन् त्यो मन्त्रीको 5 अरबको लागि भने त पागल भएर लाग्यो।
1: खेरि खेरि खेरि खेरि
3: 5 अरब 5 अरब।
4: आत्माथि साला पोकेटोन ब्रेकिङ न्युज भन्ला।
5: कथा यति ड्याङ ड्याङ गोली ठोकिदिन्छु, एक पिस फोटो र केही शब्दको समाचारसँगै हराउला।
2: त्यसको बदलामा तिमीले मेरो एउटा काम गर्नु, तिमीहरूले 5 वर्षसम्म कमाउने पैसा पाउँछ।
6: यो बेल्जियमको यस्तो बिल्डिङ हो जहाँ विश्वभरिका 2 नम्बरी धन्दा गर्नेहरूको कोड इन्कोड गरिन्छ।
2: अब यो सब पैसा हाम्रै हो,
7: पैसा त हाम्रै हो, एक पैसा हुँदैन कसैले।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनेति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
1: भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712440
5: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्ने त्यतै
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
10: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
3: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
10: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
3: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
10: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
10: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
10: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
3: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
10: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
3: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
10: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
3: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0-55-63-175, 98-560-63-175।
11: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
12: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
13: ओमकार,
12: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
13: ओमकार,
12: अनि घरमा पूजा सामग्री पनि छैन भने
13: ओमकार,
12: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
13: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
12: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98-560-50-834 छ।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 27 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामेछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सेट, भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143377 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
16: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
17: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
15: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 98562066676।
18: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली, सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
19: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
20: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
19: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
21: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
22: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
21: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

सहयोग आफ्नो प्रतीक्षाले माया भन्ने कुरी रह्यो। माया गर्न जान्दथे कि जान्दिन थिए त्यो त थाहा छैन, तर चोट चाहिँ पुर्यायो। यो कागजको ठेगानामा भेटिन्छ या भेटिन्न त्यो पनि थाहा छैन, बस त्यति थाहा छ। यति धेरै वर्षमा पहिलोपटक आफूले डर भन्दा अगाडि

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
6: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
6: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
6: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
7: होइन, यहाँ आमा कहाँबाट छोनेको
8: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
7: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यहाँ पङ्खा?
9: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
9: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
7: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
11: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
4: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
11: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
4: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
11: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
12: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
4: थप जानकारीको लागि 0665361130।
12: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560

0: नमस्कार, राति 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नवलपरासीको अपलहानन्द गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,49,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074/27 गतेदेखि 2079 असार 28 गतेसम्ममा गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र दुईजना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ। तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आज बसेको बैठकले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। पूर्ण खोप सुनिश्चित निर्देशिका 2071/2017 उल्लेख गरिएका सबै मापदण्ड सूचक तथा प्रक्रियाहरू पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरेको हो। जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाभित्रका सबै स्थानीय तहले यसअघि सम्पन्न गरेका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणालाई समेत अनुमोदन गरेको समितिका सदस्य सचिव एवं प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले जानकारी दिनुभयो। यसअघि भानु व्यास, सुडा गण्डकी र भीमत नगरपालिका तथा म्याग्दे, घिरिङ, रिसिङ, देवराट, बन्दीपुर, बाबुखैरिनी गाउँपालिकाहरूले निर्धारित प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरिसकेका छन्। तथ्याङ्क अनुसार तनहुँमा 15 महिनासम्मका 3,421 जना तथा 16-59 महिनासम्मका 10,981 जना बालबालिकाहरूलाई नियमित खोप सेवाको दायरामा समेटिएको छ। स्वास्थ्य संस्थाको नियमित निगरानी, घर दैलो अनुगमन तथा छुटेका बालबालिकाहरूको खोजी अभियान मार्फत शून्य डोज तथा ड्रप आउट बालबालिकाहरूको संख्या न्यूनतममा झार्ने प्रयास गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ। पृथ्वीराज मार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा सड़क खण्डको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन नसकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ। मुख्य सड़कको 4 दिन कालोपत्रे कार्य सम्पन्न भइसके पनि सेवा मार्ग, सर्भिस लेन, पैदल मार्ग, नाली सड़क, सुरक्षा सम्बन्धी संरचना तथा अन्य सहायक पूर्वाधार निर्माणका काम बाँकी रहेकाले म्याद थप गर्नु परेको उहाँले जानकारी दिनुभयो। यो सड़क खण्डको 39 किलोमिटर लामो जामुने पोखरा खण्डमा मुख्य सड़कको 4 लेन कालोपत्रे सम्पन्न भइसकेको छ। यससँगै विजयपुर क्षेत्र सहित सम्पूर्ण खण्डमा 4 लेन सड़क सञ्चालनमा आइसकेको छ भने 12 वटै पुलहरू निर्माण कार्य समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। समयमा आयोजनाले सेवा मार्ग, पैदल मार्ग, नाली व्यवस्थापन, सड़क सुरक्षा सम्बन्धी संरचना तथा शहरी क्षेत्रका अन्य पूर्वाधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। विशेष गरी बजार तथा घनाबस्ती भएका क्षेत्रमा पैदल यात्रीहरूको सुरक्षित आगमन सुनिश्चित गर्न पैदल मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ। चिनकोयन हाइवे काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले निर्माणको काम जिम्मा लिएको पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति 73.511% र वित्तीय प्रगति 65.76% पुगेको इन्जिनियर कार्यस्थले बताउनुभयो। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित 2 महत्वपूर्ण रणनीतिक सड़कको निर्माण कार्य चरम जिल्ला सुस्तीले गर्दा अल्पत्र परेका छन्। राष्ट्रिय बजेट र दात्री निकायहरूले ठूलो लगानी रहेका यी 2 मुख्य आयोजनाहरू निर्माण व्यवसायहरूको लाभार बाहिर गर्दा समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि सास्ती हेप्नु परेको छ। यी अल्पत्र सड़कका सन्दर्भमा स्थानीय प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका समेत निरन्तर प्रश्न हुँदै आइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सोह्र गण्डकी नगर समितिले आइतबार दलगढ़मा भर्ती पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सललाई भेट गरी तत्काल निर्माण हुने वातावरण सृजना गरिदिन कड़ा ध्यानाकर्षण गराएको छ। सो अवसरमा ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लम्सलले रणनीतिक महत्वका ठूला पूर्वाधार आयोजनाका लागि बजेट प्राप्त रहेको स्पष्ट पार्दै तोकिएको समय सीमाभित्र गुणस्तरीय कामहरू सम्पन्न गर्न गर्ने निर्माण पक्षलाई कानूनी दायरामा ल्याएर अलपत्र योजनाहरूलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अलपत्र दुवै सड़क बारे मन्त्रीको ध्यान आकर्षण गराउँदै राष्ट्रसभा शुक्ला गण्डकी नगर सभापति हरिबहादुर खड्काले चुनौती विषय जनताको मुख्य सरोकार भन्ने गरेको यस क्षेत्रको मुहार फेर्न अब ढिलाइ गर्न नहुने बताउनुभयो। विशेष गरी गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक रणनीतिक सड़क कार्यक्रम अन्तर्गत निर्माणाधीन दुलाई घोडा अर्कपुर मोटर मार्गको अवस्था दयनीय बनेको छ। विक्रमसम्म 2076 कार्तिक 7 गते ठेक्का सम्झौता भई विक्रमसम्म 2078 माघ 16 गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो खण्ड सड़क खण्डमा पटक पटक म्याथविधा समेत उल्लेखनीय प्रगति हुन सकेको छैन। वर्षायाममा पहिलो र हिउँदमा अत्याधिक दूरोका कारण स्थानीयवासी विद्यार्थी र बिरामीले दैनिक शास्ति खेप्नु परेको भन्दै आलको ठेका सम्झौता रद्द गरी जिम्मेवारी ठेकेदारमाथि कानूनी कार्यवाही अगाडि बढ़ाउन र नयाँ ठेकेदार प्रक्रिया प्रति सड़क निर्माण अस्वीकृत सम्पन्न गर्न स्थानीय स्तरबाट जोरदार माग उठ्दै आएको छ। त्यसै गरी विश्व बैंकको सहयोगमा 27,34,89,000 रूपियाँको लागतमा सञ्चालित दुलेगौडा लामागाउँ सड़क स्तरोन्नति आयोजना समेत ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको छ। विक्रमसो 2082/23 गते नै सम्पन्न भइसक्नुपर्ने यो आयोजनाको म्याद नागिसक्दा समेत काम पूरा नभएकाले तत्काल निर्माण कार्य शुरू गराई निर्धारित समयमै सम्पन्न हुने वातावरण बनाउन मन्त्री लम्साल समक्ष आग्रह गरिएको छ। कागुङको काठेकोला गाउँपालिकाले बस्तीलाई जोखिममा नपार्ने गरी स्थानीय सड़कको मापदण्ड तय गरी लागू गरिएको छ। गाउँपालिकाले सड़क निर्माण तथा विस्तारमा अनिवार्य रूपमा मापदण्ड पालन गर्नुपर्ने व्यवस्था गरेको हो। गाउँपालिकाभित्र हाल 398 किलोमिटर सड़कको ट्र्याक खोलिसकेको छ। ती सड़कलाई गाउँपालिकाले 3 वर्गमा विभाजन गरी आवश्यक मापदण्ड निर्धारण गरेको छ। गाउँपालिका केन्द्रदेखि वडा कार्यालय जोड्ने सड़कलाई क वर्गमा राखिएको छ। यी सड़क सेट ब्याक सहित 12 मिटर हुने गाउँपालिकाको नीति छ। हाल गाउँका केन्द्रबाट 8 वडा कार्यालय जोड्ने सड़क निर्माण भइसकेका छन्। वडा नम्बर 5, 6, 7 जोड्ने सड़क कालोपत्रे भइसकेका छन् भने वडा नम्बर 8 जोड्ने सड़क कालोपत्रे वडा नम्बर 8 जोड्ने सड़क स्तरोन्नति सम्पन्न भइएको छ। घोषणा गरेको फ्लाइ दुबईले सन् 2027 मार्च 26 उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। कम्पनीको दीर्घकालीन रूपमा ओखरा दुबई उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाई दुबईका नेपाल सम्बन्धी जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौ 7 गतेदेखि 1 महिनासम्म दैनिक 1 उडान गर्ने घोषणा गरेको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। पोखरा दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन न्यूयोर्क टोकियो लगायतका 260 भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनुभयो। नेपाली भाषाका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको 213 जन्म जयन्ती उहाँकै जन्मस्थल तनहुँको चोदिरङ्गामा विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ 3 दिनसम्म मनाइने भएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समितिको बैठकले असार 27, 28, 29 गते भानु जयन्तीका रूपमा मनाउने निर्णय गरेको हो। भानु नगरपालिकाका प्रमुख तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीले आदिकविको जन्मथलोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको विशिष्ट केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार पूर्ण रूपमा लागि परेको बताउनुभयो। भाषा र साहित्यको भाषिक धरोहरूको संरक्षण र प्रवर्तन प्रचार प्रसारका लागि संघीय प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समन्वय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। उपप्रमुख उमा गोतामेले भानु जयन्तीको नेपाली भाषा र संस्कृतिको सम्वर्धनमा नयाँ पुस्तालाई जोड़ दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भानुभक्तको जन्मस्थलको विकासका लागि महिला समूह टोल विकास संस्था र स्थानीय सरकारवालाहरूको सहभागितालाई थप सुदृढ बनाउने उल्लेख गर्नुभयो। नाइटीको मालिका गाउँपालिकाले दल समुदाय संघ अन्तर्जाति विभाग गरेका 25 जोडीलाई नगरसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जाति विभाग गरेका 25 जोडीलाई प्रति जोडी रू 3,500 नगरसहित सम्मान गरिएको हो। गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष ब्रेक प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विभागलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। गोर्खाको गण्डकी गाउँपालिका 7 र 8 ख्यालचोकका व्यावसायिक तरकारी किसान उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्या परेका छन्। लागत समेत नउठ्ने गरी व्यापारीले मूल्य तोकेपछि केही किसानले विरोध स्वरूप सड़कमा भण्डा फाल्न थालेका छन् भने बोरीबारीमै छोड्न बाध्य भएका छन्। स्थानीय किसान देवेन्द्र भुजेले 2 क्विन्टल भण्डा बजार पठाउन टिपाई बोरा तथा अन्य खर्च गरे करिब 680 रूपियाँ खर्च गरे पनि व्यापारीले प्रति केजी 5 रूपियाँ मात्र दिने बताएपछि सड़क भाण्डा फालेको बताउनुभयो। उहाँका अनुसार 2 क्विन्टल भाण्डा बिक्री गर्दा जम्मा 1200 रूपियाँ मात्र आमदानी हुने अवस्था रहेकाले लागत समेत नउठ्ने भएपछि यस्तो निर्णय लिनु परेको। 2076 सालदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका भुजेलले यस वर्ष 4.8 रूपियाँमा भाण्डा खेती गर्नुभएको छ। भाण्डासँगै बोडी र काँक्रोको मूल्य पनि निकै घटेकाले किसान थप चिन्तित बनेका छन्। काँक्रोको प्रति केजी 10 रूपियाँ र बोडी 5-12 रूपियाँसम्ममा मात्र बिक्री भइरहेको उहाँले बताउनुभयो। गोर्खामा व्यावसायिक रूपमा लगाइएको चैते धानमा मरुवा रोगको संक्रमण देखिएको छ। मरुवा संक्रमणले धानका बाली लाग्न नसकेपछि उत्पादन नहुने चिन्तामा किसानहरू छन्। गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरेको चैते धानमा मरुवाका कारण बाला लाग्न नसकेको जिल्ला स्थित कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कृषि वर्षा र अधिकृत विवेक पौडेलले मरुवाका कारण जिल्लाका गोर्खा र बारुङ्टा नगरपालिका तथा शहीद लखण्ड भीमसेन थापा गाउँपालिकाका फाँटहरूमा करिब 1130 मेट्रिक टन धान खेतीमा क्षति पुगेको जानकारी दिनुभयो। लिची र काँक्रा खेती गरेका किसानले यस वर्ष क्षति बिहोर्न बाध्य छन्। हजुर, कामलाई तिनीहरूसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छोटो तिनीहरूसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रस्थान हुन्छ। तिनीहरूसम्मको लागि सपरिवारलाई बिदिनुहोस्। राम्रोसँग जाल ढोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खानु बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै शरीरमा बोतल पानी राख्नुहोला। तपाईँ सम्पूर्ण शुभरात्री, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।

0: शुक्लागण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँलाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175
2: शुक्ला गर्ने कि टाइम चेक
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840609543।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरि।
6: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसको भए सँगै जाउँ त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856285587।
10: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
11: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
12: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स।
0: यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
13: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउनु हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 चिसापानी स्याङ्जा।
14: यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो?
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
16: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
17: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
18: शुक्ला गण्डकी एफएम 97.6।
19: घटना, दुर्घटना,
20: कला, संस्कृति,
19: स्थानीय, राष्ट्रिय,
21: अन्तर्राष्ट्रिय खेलकुद,
22: जे देख्छौ त्यो भन्छौ।
23: सूचना तपाईँको अधिकार।
24: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9856303554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असार महिनाको 23 गते मंगलबार, असार कृष्ण पक्षको सप्तमी तिथि। अंग्रेजी मिति अनुसार जुलाई 7 तारीक सन् 2026 नेपाल सम्बत 1146। सूर्यदेव बिहान 5:14 भयो भने सूर्यास्त साँझ 7:05 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समस्यामयिक प्रश्नहरूको जवाब दिन सरकारलाई सभामुखको निर्देशन। भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने भूमि मन्त्री रावलको बनाई। पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरू संस्थापन पक्षसँगबाट बस्न तयार रहेको कांग्रेस नेता महतको प्रश्नोत्तरी। तनहुँपूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। मुगलिन पोखरा सड़कको पश्चिम खण्डको म्याद आगामी फागुनसम्म थप। इरानी नेता खामेनीको अन्त्येष्टिका लागि तेह्रमा विशाल जुलुस। र फिफा विश्वकपमा पोर्चुगललाई पराजित गर्दै स्पेन क्वार्टर फाइनलमा प्रवेश।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समस्यामयका प्रश्नहरूको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनु भएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिनुभएको हो। बैठकमा निर्देशन सुनाउँदै उहाँले भन्नुभयो, माननीय सदस्यहरूले उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीहरूबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देशन गर्दछु। मनसुनजन्य किमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे सांसदलाई अवगत गराउनु पर्नेमा सभामुखले विशेष जोड़ दिनुभएको छ। भूमि व्यवस्था सहकारी संघ मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजित विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यका विभिन्न ठाउँ नदी किनारबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाई छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घरभाडा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो। यस प्रयोजनका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारहरूलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइरहेको उहाँले जानकारी दिनुभयो। नेपाली कंग्रेसका इतर पक्षका नेता डाक्टर प्रकाश शरण महसले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरू संस्थापन पक्षसँग वार्तामा बस्न तयार रहेको बताउनु भएको छ। उहाँले मिलाउने इच्छा शक्ति भए अहिलेको अवस्थामा पनि सहमति सम्भव रहेको धारणा व्यक्त गर्नुभयो। चुनदेवीमा बसेको इतर पक्षको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महसले संस्थापन पक्षले वार्ताका लागि ठोस पहल नगरेको आरोप लगाउनुभयो। उहाँले वार्ताको मिति प्रस्ताव गरेर आफूहरू शेखर कोइराला सहित तत्कालका छलफलमा बस्न तयार रहेको बताउनुभयो। अहिलेकै अवस्थामा पनि मिल्न सकिहाल्छ, त्यसका लागि बस्नु पर्यो। उहाँले कहिले बस्ने भनेर खबर गर्नु पर्यो भने शेखरजी सहित हामी बस्छौ। जुन दिन प्रस्ताव ल्याउनुहुन्छ त्यही दिन छलफल गर्न तयार छौ। बसेपछि उहाँहरूको कुरा पनि सुनौ, हाम्रो कुरा पनि राखौं र असहमतिका विषय त्यही टुंग्या, उहाँले भन्नुभयो। महतले वार्ता विनय पार्टी एकता गर्न खोजेको भन्ने प्रचारको कुनै अर्थ नरहने उल्लेख गर्दै वास्तविक रूपमा सहमति खोज्ने हो भने नमिल्ने कुनै विषय नरहेको बताउनु भयो। साँच्चीकै मिलाउने इच्छा हो भने नमिल्ने कुनै कुरा छैन, तर मिलाउनै नचाहने हो भने जे पनि हुन सक्छ, उहाँले भन्नुभयो। क्रियाशील सदस्यता अध्यावधिका विषयमा आफूहरूको धारणा स्पष्ट रहेको बताउँदै उहाँले सबै केन्द्रीय सदस्यहरूलाई समेट्ने गरी विकल्प प्रस्ताव गरिएको जानकारी दिनुभयो। एसियाली विकास बैंक एडीबीका अध्यक्ष अम्मा सातो कान्दाको नेपाल भ्रमणको अवसरमा 25 अर्बको ऋण सम्झौता भएको छ। एडीबीसँग नेपालको 16,50,00,000 अमेरिकी डलर 25 अर्ब रूपियाँ बराबर सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको हो। अर्थमन्त्री डाक्टर सोरेन वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न 16 रकम बराबरको सहुलियतपूर्ण ऋण लिने बारे सोमबार सम्झौता भएको हो। सम्झौतामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका नेपाली स्थित आवासीय नियोगका देशीय निर्देशक आना कुशवाले हस्ताक्षर गरेका छन्। नवलपरासीको पालहानन्दी गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,96,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र दुईजना श्रीमतीलाई समेत अप्रतिवादी कायम गरेको छ। तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन्ना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको हिजो बसेको बैठकले जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको हो। पूर्ण खोप सुनिश्चितता निर्देशिका 2071 को तेस्रो संशोधन 2077 उल्लेख गरिएका सबै मापदण्ड सूचक तथा प्रक्रियाहरू पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन्ना जिल्ला घोषणा गरेको हो। जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाभित्रका सबै स्थानीय तहहरूले यसअघि नै सम्पन्न गरेका पूर्ण खोप सुरक्षितता तथा दिगोपना घोषणालाई समेत अनुमोदन गरेको समितिका सदस्य सचिव एवं प्रदेश सदन स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाड़ीले जानकारी दिनुभयो। यसअघि भानु ब्याज चुक्ला गण्डकी र विवाद नगरपालिका तथा म्याग्दी गिरिङ दिसिङ देवघाट बन्दीपुर र आगो खैरेनी गाउँपालिकाले निर्धारित प्रक्रिया पूरा गरी पूर्ण खोपसुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकेका छन्। तथ्याङ्क अनुसार तनहुँमा 15 महिना सम्मका 3,421 जना तथा 16 देखि 59 महिनासम्मका 10,981 जना बालबालिकाहरूलाई नियमित खोप सेवाको दायरामा समेटिएको छ। स्वास्थ्य संस्थाको नियमित निगरानी घर दैलो अनुगमन तथा छुटेका बालबालिकाहरूको खोजी अभियान मार्फत शून्य डोज तथा ड्रप आउट बालबालिकाहरूको समस्या न्यूनतममा झार्ने प्रयास गरिएको जिल्ला खोप समन्वय समितिले जनाएको छ। पृथ्वी राजमार्ग विस्तार आयोजना अन्तर्गत मुगलिन पोखरा खण्डको पश्चिम खण्ड जामुने पोखरा निर्माण सम्पन्न गर्न आयोजनाको म्याद आगामी फागुनसम्म थपिएको छ। मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका इन्जिनियर सहनशीला काइस्तका अनुसार निर्धारित अवधिभित्र निर्माण सम्पन्न हुन सकेपछि आयोजनाको म्याद 2083 फागुन 11 गतेसम्मका लागि थप गरिएको छ। मुख्य सड़कको 4 लेन कालो पत्रिकाले सम्पन्न भइसके पनि सेवा मार्ग 26 लेन पैदल यात्री नाली सड़क सुरक्षा सम्बन्धी संरचना तथा अन्य सहायक पूर्वाधारहरू निर्माणका कामहरू बाँकी रहेकाले म्याद थप गर्नु परेको उहाँले जानकारी दिनुभयो। यो सड़क खण्डको 39 किलोमिटर लामो जामुने पोखरा खण्डमा मुख्य सड़कको 4 लेन कालोपत्री सम्पन्न भइसकेको छ। यससँगै विजयपुर क्षेत्र सहित सम्पूर्ण खण्डमा 4 लेन सड़क कालोपत्री 4 लेन सड़क सञ्चालनमा आइसकेको छ भने 12 वटै पुलहरू निर्माण कार्य समय सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। थपिएको समयमा आयोजनाले सेवा मार्ग पैदल मार्ग नाली व्यवस्थापन सड़क सुरक्षा सम्बन्धी संरचना तथा शहरी क्षेत्रका अन्य पूर्वाधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ। विशेष गरी बजार तथा घनबस्ती भएका क्षेत्रहरूमा पैदल यात्रीहरूको सुरक्षित आगमनमा सुनिश्चित गर्न पैदल मार्ग निर्माणलाई प्राथमिकतामा राखिएको चीनको एनहुई कायुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा लिएको पश्चिम खण्डमा हालसम्म भौतिक प्रगति 73.511% र वित्तीय प्रतिशत 65.76% पुगेको इन्जिनियरका आयस्थले बताउनुभयो। तनहुँको शुक्ला गण्डकी नगरपालिका स्थित 2 महत्वपूर्ण रणनीतिक सड़क निर्माण कार्य चरम अनधिला सुस्तीले गर्दा अलपत्रमा परेका छन्। राष्ट्रिय बजेट र दात्री निकायको ठूलो लगानी रहेको यी दुई मुख्य आयोजनाहरू निर्माण व्यवसायहरूको लापरवाहीले गर्दा समयमा सम्पन्न नहुँदा स्थानीय बासिन्दाले लामो समयदेखि शास्ती खेप्नु परेको छ। यी अलपत्र सड़कका सन्दर्भमा स्थानीय प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनहरूमा समेत निरन्तर प्रश्न उठ्दै आइरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा शुक्ला गण्डकी नगर समितिले आइतबार दुलेगौंडामा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालाई भेट गरी तत्काल निर्माण हुने वातावरण सिर्जना गरिदिन कड़ा ध्यानाकर्षण गराएको छ। छ। सो अवसरमा धनाकर्षण पत्र बुझ्दै मन्त्री लम्सालले रणनीतिक महत्वका ठूला पूर्वाधारहरू आयोजनाका लागि बजेट प्राप्त रहेको स्पष्ट पार्दै तोकिएको समय सीमाभित्र गुणस्तरीय कामहरू सम्पन्न नगर्ने निर्माण पक्षलाई कानूनी दायरामा ल्याएर अलपत्र किसानहरूलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अल पत्र दुवै सड़कबारे मन्त्रीको ध्यानकर्षण गराउँदै राष्ट्रपति अण्डकीका नगर सभापति हरिबहादुर खड्गाले चुनावी पिछे जनताको मुख्य सरकार भन्ने गरेको यस क्षेत्रको मुहार फेर्न अब ढिलाइ गर्न नहुने बताउनुभयो। विशेष गरी गण्डकीका प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक रणनीतिक सड़क कार्यक्रम अन्तर्गत निर्माणाधीन दुलेगुडा अर्कापुर मोटर मार्गको अवस्था दयनीय बनेको छ। विक्रम सम्वत 2076 कार्तिक 4 गते ठेक्का सम्झौता भए विक्रम सम्वत 2078 माघ 16 गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो सड़कमा पटक पटक म्याथ थप्दा समेत उल्लेखनीय प्रगति हुन सकेको छैन। वर्षायाममा हिलो र हिउँदमा अत्याधिक धुलोका कारण स्थानीयवासी विद्यार्थी र बिरामीहरूले दैनिक शास्ति खेप्नु परेको भन्दै हालको ठेक्का सम्झौता रद्द गरी जिम्मेवार ठेकेदारमाथि कानूनी कार्यवाही अघि बढ़ाउन र नयाँ ठेक्का प्रक्रिया मार्फत सड़क निर्माण शीघ्र सम्पन्न गर्न स्थानीय स्तरबाट जोरदार माग उठ्दै आएको छ। त्यसै गरी विश्व बैंकको सहयोगमा 27,34,89,000 रूपियाँको लागतमा सञ्चालित दुलेगुडा लामा गाउँ सड़कको स्थानीय आयोजना समेत ठेकेदारको लापर भएका कारण अलपत्र परेको छ। विकास 2082/27 गते नै सम्पन्न भइसक्नु पर्ने यो आयोजनाको म्याद नअघि सक्दा समेत काम पूरा नभएकाले तत्काल निर्माण कार्य शुरू गरे निर्माणाधीन निर्धारित समयमै सम्पन्न गर्न वातावरण बनाउन मन्त्री लम्साल समक्ष आग्रह गरिएको छ। बागलुङको काटेकोला गाउँपालिकाले बस्तीलाई जोखिममा नपर्ने गरी स्थानीय सड़कको मापदण्ड तय गरी लागू गरेको छ। गाउँपालिकाले सड़क निर्माण तथा व्यवसायमा अनिवार्य रूपमा मापदण्ड पालना गर्नुपर्ने व्यवस्था गरेको हो। गाउँपालिकाभित्र हाल 398 किलोमिटर सड़कको ट्र्याक खुलिसकेको छ। ती सड़कलाई गाउँपालिकाले तीन वर्गमा विभाजन गरी आवश्यक मापदण्ड निर्धारण गरेको छ। गाउँपालिका केन्द्रदेखि वडा कार्यालय जोड्ने सड़कलाई क वर्गमा राखिएको छ। यी सड़क सेट ब्याक सहित 12 मिटर चौडा हुने गाउँपालिकाको नीति छ। हाल गाउँपालिकाका केन्द्रबाट 8 वडा कार्यालय जोड्ने सड़क निर्माण भइसकेका छन्। वडा नम्बर 5, 6 र 7 जोड्ने सड़क कालोपत्री भइसकेका छन् भने वडा नम्बर 8 जोड्ने सड़क स्थानीय सम्पन्न भएको छ। पोखराबाट दुबई उड्ने घोषणा गरेको फ्लाई दुबईले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुल्ला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुबई उडान सञ्चालन गर्ने लक्ष्य सहित अग्रिम बुकिङ खुलाएको हो। फ्लाई दुबईका नेपाल स्थित जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौ सालदेखि एक महिनासम्म दैनिकै एक उडान गर्ने घोषणा भएको भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो। पोखरा दुबई उडान सफल बनाउन पोखरा उद्योग वाणिज्यमा पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुबई हुँदै लन्डन न्यूयोर्क टोकियो लगायतका 260 भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनुभयो। नेपाली भाषाका अधिकवि एवं राष्ट्रिय विभूति भानुभक्ताचार्यको 213 जन्म जयन्ती उहाँकै जन्मस्थल दनौको चुतिरंगमा विभिन्न रचनात्मक कार्यक्रमका साथ 3 दिनसम्म मनाइने भएको छ। अधिकवि भानुभक्ता जन्मस्थल विकास समितिको बैठकले यही असार 27, 28, 29 गते भानु जयन्ती भव्य रूपमा मनाइने निर्णय गरेको हो। भानु नगरपालिकाका प्रमुख तथा आदि कवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीले आदिकविको जन्मथलोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको विशेष केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार पूर्ण रूपमा लागि परेको बताउनुभयो। भाषा र साहित्यको यो ऐतिहासिक धरोहरको संरक्षण र प्रचार प्रसारका लागि संघीय प्रदेश र स्थानीय सरकार बीच त्रिपक्षीय समन्वय नै सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। उपप्रमुख उमा गोतामीले भानु जयन्तीले नेपाली भाषा र संस्कृतिको सम्वर्धनमा नयाँ पुस्तालाई जोड़ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भानुभक्तको जन्मस्थलको विकासका लागि महिला समूह टोल विकास संस्था र स्थानीय सरकारवालाहरूको सहभागितालाई थप सुदृढ बनाउने उल्लेख गर्नुभयो। म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जनालाई नगदसहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जनालाई प्रतिजोडी रू 3,500 नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गरपुजाले समाजमा अझै पनि जातीय विभेद विधान विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। बिहानी शुक्ल गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्, अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी, पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143।

0: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
3: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
4: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
3: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
3: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
6: हजुर, दान गरौँ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू गोर्खाको गण्डकी गाउँपालिका 7 र 8 घ्यालचोकका व्यावसायिक तरकारी किसानहरू उत्पादनले उचित मूल्य नपाउँदा गम्भीर समस्यामा परेका छन्। लागत समेत नउठे गरी व्यापारको मूल्य तोकेपछि केही किसानहरूले विरोध स्वरूप सड़कमा भान्टा फाल्न थालेका छन् भने बोडी बारीमै छोड्न बाध्य भएका छन्। स्थानीय किसान देवेन्द्र भुजेलले 2 क्विन्टल भान्टा बजार पठाउन टिपाई बोरा तथा अन्य खर्च गरी करिब 680 रूपियाँ खर्च गरे पनि व्यापारीले प्रति केजी 5 रूपियाँ मात्रै दिने बताएपछि सड़कबाट भान्टा फालेको उहाँले बताउनुभयो। उहाँको अनुसार 2 क्विन्टल भान्टा बिक्री गर्दा जम्मा 1200 रूपियाँ मात्र आमदानी हुने अवस्था भएकाले लागत समेत नउठ्ने भएपछि यस्तो निर्णय गर्नु परेको हो। 2076 सालदेखि व्यावसायिक तरकारी खेती गर्दै हुनुभएका भुजेलले यस वर्ष 4 रूपनी 8 आनामा भान्टा खेती गर्नुभएको छ। भान्टासँगै बोडी र काँक्रोको मूल्य पनि निकै घटेकोले किसान थप चिन्तित बनेका छन्। काँक्रोको प्रति केजी 10 रूपियाँ र बोडी 5 देखि 12 रूपियाँसम्म मात्र बिक्री भइरहेको उहाँले बताउनुभयो। गोर्खामा व्यावसायिक रूपमा लगाइएको चैते धानमा मरूवा रोगको संक्रमण देखिएको छ। मरूवा संक्रमणले धानका बालाहरू लाग्न नसकेपछि उत्पादन नहुने चिन्तामा किसानहरू छन्। गण्डकी प्रदेशको कृषि मन्त्रालयले पाइलट प्रोजेक्टका रूपमा सञ्चालन गरेको चैते धानमा मरूवाका बिरूवाहरू मरूवाका कारण बाला लाग्न नसकेको जिल्ला स्थित कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका कृषि प्रसार अधिकृत विवेक पौडेलले मरूवाका